उद्देश्यका साथ तीव्र गतिमा काम अगाडि बढ़ाएको जानकारी दिएको हो। मसौदामा न्यूनतम 50 एमबीपीएससम्मको ब्रोडब्यान्ड इन्टरनेट 80% जनसंख्यामा पुर्याउने उल्लेख गरिएको छ। सूचना तथा संचार क्षेत्रको दीर्घकालीन नीति 2059, दूरसंचार नीति 2060, ब्रोडब्यान्ड नीति 2071 र सूचना तथा संचार प्रविधि नीति 2072 एकीकृत गर्ने प्रस्ताव पनि त्यसमा गरिएको छ। यसै गरी सेटेलाइट नीति 2077, राष्ट्रिय साइबर सुरक्षा नीति 2080, दूर संचार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाट तथा मूल्यांकन सम्बन्धी नीति 2080 र राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स नीति 2082 को कार्यान्वयनलाई समेत सहज र प्रभावकारी बनाउने लक्ष्य उल्लेख गरिएको छ। त्यसका लागि सरकारले एकीकृत दूरसंचार नीति स्वीकृत गरेपछिको 10 वर्षमा 98% जनसंख्यामा उच्च गुणस्तरको ब्रोडब्यान्डको इन्टरनेट पुर्याउने लक्ष्य राखिएको छ। इन्टरनेटको पहुँच विस्तारमा सरकार शीर्षकमा नागरिक दैनिकमा खबर छ।

0: आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। कंग्रेस सभापति गगन थापाले पूर्व प्रधानमन्त्री एवं पूर्व पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय माग्दा समेत नपाएपछि दुई नेताबीच भेटवार्ता हुन सकेको छैन। दुई पक्षमा विभाजित कंग्रेसलाई एकता गराउन देउवा फर्के लगत्तै निर्णायक पहल हुने अपेक्षा कंग्रेस वृत्तमा थियो। देउवा फर्केको 10 दिन बितिसकेको छ। 28 साउनमा फर्किएका देउवासँग सभापति थापाले बिहिबारदेखि भेट्ने समय मागेका थिए, तर आइतबारसम्म पनि पाएका छैनन्।
2: राष्ट्रिय स्वतन्त्र पार्टी राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्णय र निर्देशन बिना बागमती प्रदेश सरकारमा सहभागी भएका 3 प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक सञ्जाल फेसबुक मार्फत स्पष्टीकरणको अल्टिमेटम दिने निर्णय भएको जानकारी दिएका छन्।
1: जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले आफूहरूका माग तत्काल पूरा नभए पुनः सड़क संघर्षमा उत्रने चेतावनी दिएका छन्। आइतबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै जेएनजी शहीद परिवार, कल्याणकारी समाज र घाइते जेएनजी नेपाल संयुक्त संघर्ष समितिले आफूहरूका माग तत्काल पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका छन्। यता जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेएनजी आन्दोलनका शहीदहरूको सम्झनामा आगामी भदौ 23 गते स्मृति दिवस मनाउने घोषणा गरेका छन्।
2: बलात्कारपछि हत्या गरिएकी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर 1 की 3 वर्षीय बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ। गरिमाका बुबा मनोज चौधरीले कलैया उपमहानगरपालिका वडा नम्बर 14 पझा खोला किनारमा छोरीको अन्त्येष्टि गरेका हुन्। गृह मन्त्रालयमा शनिबार राति भएको 3 बुँदे सहमतिपछि कलैया प्रादेशिक अस्पतालको शव गृहमा रहेको गरिमाको शवलाई उनका बुबा चौधरीले बुझेका थिए। गृह मन्त्रालयमा मध्यरातसम्म चलेको छलफलपछि सरकार र पीड़ित परिवारबीच 3 बुँदे सहमति भएको थियो। सहमतिपछि सिमराको जनजीवन सामान्य बने।
1: पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपैयाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा भने 2 खर्ब रूपैयाँ भन्दा तल झरेको छ। गत चैतदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपैयाँ भन्दा बढ़ीको वस्तुमा साउनमा 1,87,44,36,00,000 रूपैयाँको वस्तु आएको हो।
2: सरकार फेरबदलको क्रम चलिरहँदा सुदूरपश्चिम प्रदेश सभाका 2/3 भन्दा बढ़ी प्रदेशसभा सदस्यले मन्त्री हुने अवसर पाइसकेका छन्। मन्त्री हुन बाँकी सांसद संख्या मात्र 9 रहेको छ। प्रजातन्त्र पुनर्वहालीपछि संघीय सरकारको अस्थिरताले विकासमा प्रतिकूल असर पारेको भन्दै संविधान सभाबाट बनेको नयाँ संविधानमा सरकारलाई स्थिर बनाउने प्रावधान राख्नुपर्ने आवाज चरको रूपमा उठेको थियो, तर संघीय सरकारसँगै प्रदेश सरकार फेरबदल हुने अस्थिरताको चक्र भने उस्तै रहेको छ। सुदूरपश्चिममा मन्त्री बन्न अब 9 जना मात्रै बाँकी रहेका छन्।
1: अब शेयर बजार गत साता धितोपत्र दोस्रो बजारमा 22,46,00,000,00,000 रूपियाँ भन्दा बढ़ीको 5,61,00,000,00,000 भन्दा बढ़ी कित्ता धितोपत्र कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साता कुल कारोबार रकम 16.23% र 3.0% र कारोबार कित्ता 14.19% वृद्धि भएको हो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्सन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि 7 जनाले उम्मेद्वारी दिएका छन्। नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसको दोस्रो 5 वर्षीय कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ।
3: अब खेल र खेलाड़ीका खबर। 14 दक्षिण एसियाली खेलकुद साग आगामी चैत 3 साता पाकिस्तानमा हुने भएको छ। पाकिस्तानको इस्लामाबादमा बसेको दक्षिण एसिया ओलम्पिक काउन्सिल एनएसएओसीको बैठकले 14 साग 2083 साल चैत 20-28 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो।
2: अब विचार विश्लेषणको पालो। आजको कान्तिपुर दैनिकमा दलविहीन स्थानीय त किन र कसरी शीर्षकमा सुशील बहादुर कार्की र किरण सिटौलाको संयुक्त लेख छापिएको छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मुलुक मूल्य मान्यता रास भएको आएको देखिएको छैन। हाम्रा छिमेकी मुलुकहरू र हाम्रो आफ्नै अभ्यासले पनि गैरदलीय निर्वाचन भएको अवस्थामा उम्मेद्वारहरूले दलको प्रचार गर्ने भन्दा स्थानीय मुद्दामा केन्द्रित हुन सक्ने सम्भावना बढ़ाउँछ। योग्यले बढ़ी अवसर पाउने, दलीय स्वार्थभन्दा सहकार्यले प्रश्रय पाउने तथा कार्ययोजना निर्माण र निर्णय कार्यान्वयन पनि छिटो छरित हुने देखिन्छ। कुनै पनि प्रणाली आफैमा पूर्णतः उत्कृष्ट, सही वा गलत हुँदैनन्। संवैधानिक व्यवस्था र प्रणाली जस्तै यसको अभ्यास पनि ऐतिहासिक पृष्ठभूमि, राजनैतिक र नैतिक चेत, आचरण र संस्कारमा भर पर्ने गर्छ। गैरदलीय स्थानीय सरकारको अभ्यास गर्ने मुलुकमा प्रजातान्त्रिक मूल्य मान्यतामा रास आएको देखिएको छैन। आजको कान्तिपुरमा छापिएको छ।
3: हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा जुनार बाबु बस्नेतको विचार गोर्खापत्रमा छापिएको छ। जैविक इन्धनका अति दोहनले कार्बन उत्सर्जन बढ़ेको छ, पृथ्वीको तापमान बढ़ाएको छ, फलस्वरूप जलवायुजन्य अप्रत्याशित प्रकोपमा बढ़ोत्तरी भएको छ। प्राकृतिक विनाश नगरी आर्थिक पूर्वाधार र भौतिक विकासको दिशा नलिने हो भने भावी दिन अझ बढ़ी चुनौतीपूर्ण हुने वैज्ञानिक निष्कर्षले हरित अर्थतन्त्रको महत्व रोजाई होइन अपरिहार्य बनाएको छ। विश्वभर अप्रत्याशित प्राकृतिक प्रकोपको जोखिम बढ़दै हरित अर्थतन्त्रले मात्र पर्यावरणीय जोखिम न्यूनीकरण सम्भव। जैविक इन्धनको विकल्पमा नवीकरणीय ऊर्जा अपरिहार्य। सन् 2045 शून्य कार्बन उत्सर्जन गर्ने नेपालको लक्ष्य। जुनार बाबु बस्नेतको विचार हरित अर्थतन्त्रको अपरिहार्यता शीर्षकमा गोर्खापत्रमा छापिएको हो।
2: कृत्रिम बौद्धिकता एआई तीव्र रूपमा कक्षा कोठामा प्रवेश गरिरहँदा प्रविधिले शिक्षकको भूमिकालाई कमजोर नबनाई सिकाइमा कसरी सुधार ल्याउन सक्छ भन्ने प्रश्न उठ्न थालेको छ। ब्रिटिश काउन्सिलका एडटेक इनोभेसन प्रमुख डाक्टर एडम एडमेटले शैक्षिक प्रविधि, शिक्षण तथा डिजिटल सिकाई क्षेत्रमा 3 दशक भन्दा बढ़ी समयदेखि काम गर्दै आइरहेका छन्। उनका अनुसार एआईले प्रणाली सामग्री निर्माण, प्रतिक्रिया प्रदान तथा सिकाईलाई व्यक्तिगत बनाउन सहयोग गर्न सक्छ, तर प्रभावकारी शिक्षणको केन्द्रमा रहेको मानवीय सम्बन्धलाई विस्थापित गर्न सक्दैन। हालै काठमाडौँ भ्रमणका क्रममा उनले एआईले शिक्षामा पार्ने प्रभाव, यसको आलोचनात्मक प्रयोग नगर्दा उत्पन्न हुन सक्ने जोखिम तथा नेपालले एआईको लाभ सबै विद्यार्थी समक्ष कसरी पुर्याउन सक्छ भन्ने बारेमा चर्चा गरेका थिए र त्यसैको चर्चा आजको नागरिक दैनिकमा छापिएको छ। धेरैले एआईलाई सबै समस्याको एउटै समाधानका रूपमा हेर्छन् शीर्षकमा छापिएको छ।
3: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबम।

0: साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
4: रेडियो साइनो 89.8 मेगाहर्ज। तपाईँ हाम्रो अटुट साइनो।
5: साइनो समय सूचक अहिले बिहानको 6 बज्यो। यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 8 गते सोमबार, अगस्त 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै।
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहकार विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
0: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, वनस्पति तेलले निर्यात धन्दै व्यापार घाटाको खाडल भने अझै उस्तै।
1: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनीतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी।
0: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैतमा 28 खेल समावेश हुने, नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मुनाल लिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जापानिज इन्सेफ्लाइटिसको जोखिम र त्यसका लागि स्वास्थ्य मन्त्रालयले लिएको सतर्कताको प्रसंग।
1: जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बालबालिकाका लागि खरीद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय गरिएको छ। झापामा संक्रमण हुनेको मृत्यु दर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: जापानिज इन्सेफ्लाइटिसको उच्च जोखिम भएले हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलिक बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोड़िएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
1: यसैबीच पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्यु दर हुने मन्त्रालयले जनाएको छ, जुन देशभरिमै सबैभन्दा उच्च रहेको छ। यसैबीच पछिल्लो समय झाडा पखलाको संक्रमण बढ़दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडा पखलाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य संस्थाले बताएका छन्।
0: अब शिक्षाको प्रसंग। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा सुझाव दिएका छन्। 7 वटै प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरकारवालाको बीचमा छलफल चलाएको थियो। त्यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठाइएको छ। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको सुनाउनुभयो। संविधानले शिक्षालाई मौलिक हक राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 सम्म अनिवार्य सहित कक्षा 12 सम्मको शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिर छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकिरहेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह ईसीडीदेखि कक्षा 12 सम्मका शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषयमा सरकारवालाहरूले कुरा उठाएको शिक्षाविद कोइरालाले बताउनुभयो। काठमाडौँमा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि निशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने र विद्यालय शिक्षा पालिकाको एकल अधिकार भएको बताए। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संविधानले नै व्यवस्था गरेको स्थानीय तहको एकल अधिकार र अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न सुझाव दिनुभयो। संघ सरकारले आवश्यक शिक्षक दरबन्दी नदिए पनि कतिपय गाउँपालिका नगरपालिकाले निशुल्क शिक्षा लागू गरेको पनि उहाँले सुनाउनुभयो। स्थानीय तहले कक्षा 12 सम्मको सञ्चालन र व्यवस्थापन गर्न अधिकार पाएको जनाउँदै त्यसमा हस्तक्षेप नगर्न पनि ढुंगानाले सचेत गराउनुभयो। शिक्षा मन्त्री सशिन्त पोखरेलले भने तीनवटै सरकारको तालमेल मिलाएर शिक्षा क्षेत्रलाई अगाडि बढ़ाउने समय आएको बताउनुभयो। जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै विद्यार्थीलाई केन्द्रमा राखेर विधेयक अघि बढ़न लागेको उहाँले बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकार बीचको समन्वय बढ़ाएर अघि बढ़ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ। विद्यालय शिक्षा विधेयक अघि बढ़ाउँदा सबै समस्या समाधान गर्न नसके पनि समस्याको सम्बोधन हुन सक्ने शिक्षा मन्त्री पोखरेलको भनाइ छ। निजी विद्यालय संचालक, अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिले छलफलमा आफ्ना गुनासो र सरोकार सुनाएका छन्। एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षकको नीति निर्माणमा विद्यार्थीको यसलाई फेरि सुन्नुहोला एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षाका नीति निर्माणमा विद्यार्थीको सहभागिताको खोजी गरे भने पाठ्यक्रम समय सापेक्ष सुधार हुनुपर्ने, सीप र प्रविधिलाई प्रश्रय दिनुपर्नेमा पनि सरोकारवालाको जोड़ छ।
1: प्रमुख प्रतिपक्षी दल कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मंगिरभित्र महाधिवेशन गर्नै पर्ने पार्टी विधानको बाध्यता सम्बोधन नहुने र यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। संविधान र राजनीतिक दलसँग सम्बन्धित ऐनले 6 महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित भएको देखिन्छ। 5 वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक अवस्था छ। 14 महाधिवेशनको कार्यतालिका अनुसार आगामी मंगिरभित्र 15 महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसलाई बाध्यता छ। तर 14 महाधिवेशन पक्षदलको माग अनुसार प्रक्रिया रोकिएर मंगिरभित्रै महाधिवेशन गर्न सहज हुने छैन। यस्तो अवस्थामा पुरानो लोकतान्त्रिक दल कांग्रेसको वैधानिकतामै अस्तित्वमै संकटमा पर्न सक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस विधानको परिचित 12 मा विधित अन्तर्गत पदावधि सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्येक 4 वर्षमा महाधिवेशन हुने उल्लेख गरिएको छ। यसबीचमा गगन थापा नेतृत्वको कार्य समितिद्वारा आगामी 16 र 19 असोजमा 15 महाधिवेशन गर्ने कार्यतालिका बनाइएको छ भने आधिकारिकताको फैसला निस्सा पाएपछि मात्रै उत्साहित मात्रै अगाडि बढ़न भन्दै देवा पक्षी समूहले सर्वोच्चमा पुनः निवेदन दर्ता गर्ने प्रक्रियामा अगाडि बढ़ेको नेताहरूले बताएका छन्।
0: एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 औं साधारण सम्मेलन तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित तथा समावेशी समाजको लागि संचार माध्यम भन्ने मूल नारासहित शुरू हुन लागेको यो कार्यशाला 3 दिनसम्म सञ्चालन हुनेछ। कार्यक्रमको आयोजना एआईबीडी र सामुदायिक रेडियो प्रसारक संघ अकोराबको संयुक्त तत्वावधानमा शुरू हुन लागेको छ र देश विदेशका विभिन्न विज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउनेछन्। एआईले पछिल्लो समयमा प्रसारण क्षेत्रमा पारेको प्रभाव र यसको उपयोगिताको बारेमा पनि विभिन्न विषयमा छलफल हुनेछ भने आज पहिलो दिन विभिन्न 4 वटा विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा देश विदेशमा पुग्ने गरी तरकारी उत्पादन गर्ने किसानको आमदानी पनि राम्रो.
4: मैले सिद्धुवा कृषि भण्डारकै नामबाट जाने हो. सिद्धुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो. दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश जाँदैन, बांगलादेश पनि जान्छ.
0: लगानी व्यापार तथा आर्थिक सहकार विस्तारमा एनआरएनएसँग समझदारी. मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध. सीमावर्ती शहरमा तारे होटलको लहर. पाउने 2 खर्ब लगानी लगायतका खबर बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
5: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस. चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ.
6: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्. यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्.
5: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल.
6: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य.
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ.
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो. तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषयमा आइन्छ.
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ.
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ.
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौ. वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ.
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ. जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
8: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बागेश्वर, रमल र ओम अस्पतालमा.
9: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको

0: सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको कारोबारको पहिलो पृष्ठमा ताक्सु घाटमा बालीले बगाएको भेरी करिडोर 9 दिनपछि खुल्यो शीर्षकमा हेमन्त किसले सुर्खेतबाट खबर लेख्नु भएको छ भने मलेसिया कामदार पठाउन 25 कम्पनी छनौट, सिन्डिकेट गर्न खोजिएको आशंका, विवाद शुरू शीर्षकको खबर छ। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 वटामा मात्रै म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका गरिएको हो। यही कारण विवाद शुरू भएको छ। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध जनाएका छन्। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 कम्पनीमा ताला पनि लगाएको छ। संघका अध्यक्ष डिग बहादुर खत्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही प्रक्रिया शुरू गरेको समेत उहाँले जानकारी दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा 3,500 लिए टेलिमेडिसिन सेवा शीर्षकको खबर छ भने त्यस्तै गरी पर्यटन क्षेत्रमा करोड़ौं लगानी, आर्थिक गतिविधि न्यून शीर्षकमा दोलखाको खबर प्रकाशित छ। कान्तिपुरको भित्रपृष्ठमा वनस्पति तेलले धानीको निर्यात, व्यापार घाटाको खाडल उस्तै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पनि 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैत्रदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउन मा 1,87,44,36,00,00 रूपियाँको वस्तु आयात भएको छ। यस्तै नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन शीर्षकमा पनि सुभाष कुँवरले खबर लेख्नु भएको छ।
0: सीमावर्ती शहरमा तारे होटलको लहर, पाउने 2 खर्ब लगानी शीर्षकमा भित्री पन्नामा खबर छापिएको छ। भारतीय पर्यटक क्यासिनो, धार्मिक पर्यटन, डेस्टिनेशन वेडिङ, व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहरमा तारे होटल केन्द्रहरू बन्न लागेको बारेमा भवानी भट्टले महेन्द्रनगरबाट, रंजना विसीले कैलाली, रूपा गहतराजले नेपालगंज, दिपेन्द्र बडुवालले भैरहवा, नवीन पौडेलले प्रासीबाट, शंकर आचार्यले वीरगंज र पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। कोशीमा 12 संचालन छन् तारे होटल, 6 निर्माणाधीन छन्, अनुमानित लगानी 50 अर्ब रूपियाँ छ, रोजगारी करिब 2,000 दिने तयारी गरिएको छ। मध्य प्रदेशमा 8 तारे संचालन छन्, एउटा 5 तारे र 2 4 तारे निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी प्रदेशमा रूपन्देहीमा 25 4 र 5 तारे चालन छन्, 8 निर्माणाधीन अवस्थामा छन् भने 1,25,000 अनुमानित लगानी छ, 6,000 भन्दा बढ़ीलाई रोजगारी दिने भनिएको छ। सुदूरपश्चिममा 5 तारे होटल छन्, 3.5 अर्ब रूपियाँ अनुमानित लगानी छ भने करिब 1,000 रोजगारी दिएको होटल संचालक संघ तथा व्यवसायीका कुराकानी आधारमा उल्लेख गरिएको छ। अर्को खबर, नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला, शीर्षकमा गोकर्ण अवस्थी र सीमा तामाङले लेख्नु भएको छ। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको ऊर्जा योजना अनुसार सन् 2035 2036 उच्चतम विद्युत माग 459 मेगावाट पुग्नेछ। 2080 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। पूर्व उपाध्यक्ष इपान आशिष गर्गले संसार ऊर्जाका लागि जलविद्युतमै पर्खेर नबस्ने र हामीले उत्पादनमा तीव्रता दिनुपर्ने भनेर धारणा राख्नु भएको छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ यस संसार कहाँ पुगिसक्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले भने सरकारले बिजुली व्यापारमा जोड़ नदिएको टिप्पणी गर्नुहुन्छ। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न नसकिने पनि उहाँले धारणा उल्लेख गर्नुभएको छ। फरार पक्राउको फर्जी तथ्याङ्क शीर्षकमा शिव पुरीले रौतहटबाट लेख्नु भएको छ। बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षक दिइएको छ। बेजिङमा ह्युमनोइड रोबोटको विदन्त, नेपाल भने कछुवा गतिमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक विदन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बर्खायानमा बढ़ने विद्युत सहुलियत दरमा शीर्षकमा कोशी प्रदेश ब्यूरोबाट लेखिएको खबर छापिएको छ। उद्योग उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले विद्युत महसूललाई थप व्यावहारिक

विषयमा सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। नारायण काफ्रेले लेख्नु भएको हो, सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा राजनीतिक प्रतिस्पर्धामा बन्दिश लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या पनि छ।

0: खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै,
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहायता विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध,
1: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, वनस्पति तेलले निर्यात धान्दै व्यापार घाटाको खाडल उस्तै,
0: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जनाको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी,
1: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैत्रमा हुने 28 खेल समावेश हुने नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। गृहमन्त्री सुधन गुरूङले पछिल्लो समय आफ्नो गृह जिल्ला पुगेर आफ्नो असन्तुष्टि, आफूमाथि केही विरोध र आलोचना भएपछि भोट फिर्ता लग्न भनेर दिनुभएको अभिव्यक्ति एउटा खुल्ला चौर जस्तो देखिन्छ, जहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडि कुर्सीमा छन्। नजिकै एकजना पाको उमेर देखिएका व्यक्ति बसेका छन् टुक्रुक्क, र पछाडिपट्टि भने सिलिण्डर छ। त्यहाँ पुगेका ती पाको उमेरका व्यक्ति केही भन्दैछन् गृहमन्त्री जस्ता देखिने व्यक्तिसँग, माथि यस्तो देखिएको छ। गृहमन्त्रीज्यू, भोट फिर्ता लिँदा चाहिँ नागरिकै चाहिन्छ कि रित्तो सिलिण्डर मात्रै देखाए पुग्छ?
1: हस्त प्राविधिक साथी रवि जितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियो

रेडियो स्पाइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट स्पाइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो। इट्स 7 AM।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-93-495। SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556-90-959, 98550-60-359 र 98550-67-359।
5: चैते धानमा नेक ब्लास्टको समस्या।
6: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
5: रोगको लागि अनुकूल मौसम:
6: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
5: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
6: खेतमा पानी जमाइराख्ने:
5: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
6: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
7: आमा, एक गिलास दही खाम्न, साह्रै गर्मी हो।
8: आमा, मलाई दुध है।
7: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
7: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू: भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
9: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा गराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने बेहोरा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
10: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझेन कुन्नी।
11: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
12: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
11: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
12: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी।
11: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
13: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
12: सम्पर्क नम्बर 9845082997,
10: 9855109997।
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँहरू आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउने गरेका छौं। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz सतनगर 2 टाँडीबाट, रेडियो भरतपुर 105.2 MHz भरतपुर चितवनबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिनटार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलीबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटौँडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भने गरिराख्नु भएको छ। भूत वर्तमान अनि भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट

आज मिति 2083 साल भदौ महिनाको आज 8 गते, तदनुसार इसेसन 2026 अगस्त 24 तारिक, सकसन वर्ष 1948, नेपाल सम्बत 1146, गुलाथ्व रोद्र नामक संवत्सर, दक्षिणायन वर्ष ऋतु, आज सोमबार रहेको छ, श्रावण विशेष गरी शुक्ल पक्ष तिथि रहेको छ, आज द्वादशी तिथि रहेको छ, आज द्वादशी तिथि रहेको छ, दिन रात रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ, विशेष गरी पूर्व साढा नक्षत्र रहेको छ, 38:49 पला रहेको छ, योगमा रहेको छ प्रीतियोग रहेको छ, 8:18 पला, यानि कि बिहानको 8:58 तत्पान्त आयुष्मान योग रहेको छ, करणमा रहेको छ बालावाह करण रहेको छ, 27 विशेष गरी 52 पला रहेको छ, यानिकि विशेष गरी बिहानको साँझको 5:43 तत्पान्त बवाह करण रहनेछ। यस्तै गरेर चन्द्रमा आज धनु राशिमा, श्री सूर्यनारायण चाहिँ सिंह राशिमा, आनन्दाद योगमा आज उत्पात योग रहेको छ, आज बिहान सूर्योदय 5:39 भयो भने साँझ सूर्यास्त 6:32 हुनेछ, आजको दिनमान घड़ी 12:53 पला रहनेछ। दिन विशेष रहेको छ वही द्य व्ययम भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। आजको कालबेला यानि कि अशुभ समय रहेको छ, विशेष गरी बिहानको 7:15 38 सेकेन्डदेखि बिहानको 8:52 25 सेकेन्डसम्म कालबेला रहनेछ। आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 3:19 33 सेकेन्डदेखि विशेष गरी दिउँसोको 4:56 20 सेकेन्डसम्म लाभ बेला आजको लागि शुभ बेला रहेको छ। 8:52 25 सेकेन्डदेखि 10:29 12 सेकेन्डसम्म विशेष गरी शुभ बेला, काले बेला रहेको छ बिहानको 7:15 38 सेकेन्डदेखि विशेष गरी बिहानको 8:52 25 सेकेन्डसम्म कालबेला भनेर पञ्चाङ्गले उल्लेख गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी गराउँछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा, मंगल

0: इतपै आजका तिथि मिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषय पनि जानकारी भने मैले तपाईँलाई गराइरह भन्ने पालो रहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बाह्र राशिफल। मेष राशि उनीहरूको लागि आजको दिन तारिफिक काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय रहेको छ। समाजले पदीय जिम्मेवारी दिन रहेछ। नशेषको अवसरले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रो काम गर्न सकिन्छ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बन्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिचान गर्न सकिन्छ। अरूको काममा जुट्नु परे पनि फाइदा भने आफैलाई हुने खालको योग भई राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन परिस्थितिको चक्रमा अल्मलिनु पर्ला। कार्य सम्पादनमा समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नु पर्ला। आंशिक समस्याले दौड़धूप गर्न सक्छ। कामको चाप बढ़ जानेछन् भने शरीरमा कमजोर भएको अनुभूति हुन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा सतर्क रहनु पर्ला। गोपनीयता बाहिरले केही समस्या पर्ने योग रहेको छ। तैपनि नियमित काम सम्पादन हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक सदनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइन्छ। खर्च लागे पनि घुम्फे तथा मनोरञ्जनको समय रहेको छ। आमदानी बढ़ाउने काम शुरू हुनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा नै राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन कुनै नतिजा कमजोर देख्नाले काम देखाउनु पर्ला। ईर्ष्या गर्नेहरूले बाधा पुर्याउन सक्छन्। काममा केही चुनौतीहरू देखिन जानेछन् र फजुर खर्च पनि बढ़न सक्छ। सहयोग गर्नेहरू कमी मात्रामा भेट्नेछन्। तैपनि पहिलेको सफलताले हौसला जगाउनेछ। समयमा समस्या दर्शाउँदा सात दिनहरू फेला पर्दै जानेछन्। चुनौती अँगाल्नु परे पनि अतिथि परिस्थितिले काममा अग्रस्थान हासिल गर्न सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछ। विद्यामा वृद्धि सहुलियत वा विशेष अवसर प्राप्त हुनेछ। सहपाठीहरूलाई उसिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न सकिन्छ। व्यापारमा फाइदा हुनेछ। पशुपालन या कृषिमा लाभ मिल्दैछ। सन्तानको साथीले उत्साह जगाउनेछ। मेहनत गर्दा विशेष अवसर प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुने सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूका लागि आजको दिन सानिजारीका समस्या सुल्झाउनुले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिन्छ। अन्यलमा मानवजनको सुझाव सिरोधारा गर्दा लाभ हुनेछ। रोकिया काम देखाएर प्रत्यय गर्नु पर्ला। आजित द्रव्य अरूलाई दिने नभए भित्काउने समय रहेको छ। दिएको धनमाल पछि आफैले आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले पछिसम्म फाइदा हुने खालको योग भई राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूका लागि आजको दिन विशेष गरी सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तैपनि मेहनत गर्दा काम थालनी हुनेछ। विवाद दशबद्ध काममा जुट्नु परे पनि आज आर्जन विशेष गरी आर्जन गर्न सकिन्छ। प्रत्यक्ष नतिजा कमजोर देखिँदै जाँदैछन्। थप काम गर्न उत्साहित भइनेछ। विशेष गरी थोरै लगानीबाट पनि

0: नाफा कमाउन सकिन्छ। पेसा व्यापार व्यवसायमा सामान्य फाइदा हुने खालको एक भइराशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन दिगो काम प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफको काम गर्दै लोकप्रियता हासिल गर्न सकिन्छ। उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन् भने प्रत्याशित नतिजाले उत्साह जगाउँदैछ। विभिन्न भौतिक साधन जुट्दै जाँदैछन्। अवसर मिल्दै जाँदैछन्। मनको धन लाभ हुनाले शोक पूरा गर्न सकिन्छ। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो समेत रहने खालको योग भई राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि हुनेहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। नयाँ अवसर र आमदानीको स्रोत फेला पर्दै जाँदैछन्। पढ़ाईमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रयास गर्दा सजिलै काम बढ़ाउन सकिन्छ। बिछोड़ीका आफन्त जनसँग भेटघाट हुने अवसर मिल्नेछ। रमाइलो जन्मभएको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिर नै समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याएर अगाडि बढ़दा राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन खर्चको जोग गर्न आफन्त र परिवारबाट टाढिनु पर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनु पर्ला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिने जाँदैछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्ति प्राप्त हुने समय रहेको छ। अवसरको खोजीमा केही दोधुप गर्नु पर्ला। चुनौती पन्छाउँदै रोकिया काम सम्पादन गर्न पनि सकिने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन नयाँ अवसरका साथै आमदानीको स्रोत फेला पर्दै जाँदैछन्। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। समाजले पदीय दायित्व दिलाउन सक्छ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रो फाइदा हुनेछ। नोकरीमा लाभ हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालिने गर्न सकिन्छ। रुचिका विषयमा लगानी बढाउने समय राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्म ल्याउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च गर्नु पर्ला। तैपनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुँदै जाँदैछन्। काम पूरा नभए पनि दोहोऱ्याएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद काम जिम्मेवार वहन गर्नु पर्ला। चिताका मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुने खालको योग भई राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृदान,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो।

0: विश्रामपछि पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस् 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि सम्पर्क र सहकार्य भने गर्दै गर्नुहोस्, फोन गर्दै गर्नुहोस्, कोसिस गर्दै गर्नुहोस्। कोही मित्र आउनु भएको छ, उहाँलाई स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर धादिङ कल्सीबाट सानुजी बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ धादिङ कल्सीतिर? कोसिस गरे पनि लागिहाल्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ त?
1: छोराको विषयमा हेर्नु।
0: हजुर भन्नुहोस् त, जन्मिति बाबुको कति हो?
1: 78
0: साल।
1: 12 महिना
0: चैत्रको कति गते?
1: 16 गते।
0: चैत्र 16 गते, समय भन्नु?
1: बुधबार बेलुका 9 बजे र 28 मिनट जाना।
0: बेलुकाको 9:28 मिनट जानुमा। जन्म कुन जिल्ला हो?
1: जन्म काश्मीर हस्पिटल, के अरे थापाथली हस्पिटलमा।
0: सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2078 साल चैत्र कृष्ण पक्षको बुधबार चतुर्दशी तिथिमा जन्म, कुम्भ राशि। बाबुको नाम आउँछ सोबाट नाम आउँछ सोमनाथ, सोमनाथ भन्ने नाम आउँछ। आदि नारी नरगण परेको छ बाबुको। यहाँबाट हेर्दा घातकमा तिथिहरू छ, तृतीया अष्टमी त्रयोदशी बिहिबार घातक हुन्छ। नम्बरमा 3 नम्बर घातक, राशिमा कुम्भ राशि। बाबुको पनि कुम्भ राशि हो, कुम्भ राशि नै घातक हुन्छ भनेर लेखेको छ है। अब बाबु कुण्डली ग्रह दशा भाग्य राम्रा हुन्, कालसर्प योग परो अनि त्यसपछि माङ्गलिक योग परो, छिट्टो रिसाउने ग्रह पर्या छ बाबुको, अलि भनेको नमान्दिने अनि छिट्टो रिसाउने स्वभावको, पेटमा समस्या, टाउको आँखामा समस्या हुने ग्रह पनि परेको छ है।
1: यो
0: दशा बाबुको लागि चलिराखेको छ। बृहस्पति यस्तै गरी भद्रिका भन्ने ग्रह चलेको छ, दशाको शान्ति गर्नुपर्छ। अनि त्यसपछि मंगलबारको दिन शुद्ध शाकाहारी भोजन गर्नुपर्छ। यस्तै गरेर बाबुको लागि कालो सर्पको रत्न कवच धारण गराउनुपर्छ। यो गराउनुभयो पढाइ राम्रो हुन्छ, बुद्धि राम्रो आउँछ, बाबुको राखेपछि भविष्य राम्रो हुन्छ। पछि गएर आर्मी पुलिसमा भर्ती हुनको लागि राम्रो, पढाइ राम्रो गर्न सक्यो भने इन्जिनियर, सिभिल इन्जिनियर, डाक्टरतिर पढ्नको लागि राम्रो हुन्छ बाबुको लागि चाहिँ। यसको विधि नराम्रो ग्रह भने छैन, नराम्रो ग्रह भने देखिएन। छिट्टो रिसाउने स्वभावको, अलिक स्वास्थ्यमा समस्या आउने बाबु ग्रह छ। माङ्गलिक कुण्डली परेको छ, पछि गएर माङ्गलिक नि कन्या खोजेर विवाहबारी गर्ने कुराहरू पनि देखियो बाबुको लागि चाहिँ। 9 वर्षभित्र व्रतबन्ध गराइदिइहाल्नु होला, 9 वर्ष कट्यो भने फेरि ग्रह राम्रो हुँदैन बाबुको लागि चाहिँ। फेरि 15 वर्ष खटाउनु पर्छ, 15 वर्ष खटाउनु भनेको व्रतबन्ध गर्न ढिला हुन्छ, त्यो भएर 9 भित्र गर्नु होला है। ठिक छ, त्यस्तो नराम्रो छैन, ठिक छ,
1: पढाइमा
0: ठिकै छ, त्यस्तो नराम्रो छैन। अब मिहिनेत नगरिकन त कसलाई आउँछ र?
1: अनि त्यो गुरु त्यो अनि त्यो ग्रहहरूको शान्ति अनि त्यो कालसर्पको चाहिँ कसरी गर्नु?
0: कालसर्पको रत्न कवच लगाइदिनु अहिले, पढाइलाई राम्रो, स्वास्थ्यलाई राम्रो, पछि भविष्यमा रोकावटहरू आउँदैन, उसले मेहनत गरे अनुसारको फल पनि पाउने ग्रहहरू हुन्छ है। कालसर्पको रत्न कवचले धेरै कुरालाई राम्रो गराइहाल्छ। कालसर्पयोग पर्नु भनेको नराम्रो त होइन, राम्रो हो
1: होइन,
0: तर कालसर्पको रत्न कवच लाउने, नाग देवताको नाग पूजनहरू गर्ने, शिवजीको पूजनहरू गर्ने गर्नु चाहिँ भयो बाबुले है।
1: अलिक सानो छ, गर्नु सक्दैन होला। अनि त्यो मङ्गलबारको दिन चाहिँ शुद्ध भोजन गर्ने भन्नुभएको छ।
0: मङ्गलबारको दिन शुद्ध शाकाहारी, लसुन प्याज, माछा मासु, अन्डाहरू नखाने, होटलमा नखाने, घरमै बनाएर चोखो खाने, दालहरूमा मुसुरको दाल नखाने है, भान्टाको तरकारी नखाने, जाडो महिनामा गहतहरू नखाने, कोदोको रोटीहरू नखाने, यस्ता यस्तै पर्छ। रङहरू त बाबुको फुस्रो कलर राम्रो हुन्छ, रङ चाहिँदैन क्या, मेन कुरा ग्रह हो, रङ भनेको खासै आवश्यक पर्ने कुराहरू होइन। रङ भन्छन् कसैले, कसैले नम्बर भन्नुहुन्छ, कसैले दिशा भन्नुहुन्छ, होइन त्यस्तो हुँदैन। अब कसै कसैलाई तपाईँको चाहिँ पूर्व दिशा राम्रो हुन्छ भने शनिबारको दिन पूर्व दिशा गर्यो भने फेरि नराम्रो हुन्छ यात्रा गर्यो भने, हो कि होइन? त्यस्तो हुँदैन, त्यसमा भ्रम नपर्नु। मेन कुरा भनेको ग्रह हो, कुण्डली हो, कुण्डली कस्तो छ, ग्रह कस्तो छ, केन्द्रमा ग्रह कुन कुन छन्, के छन् भन्ने कुरामा भर पर्ने हुन्छ। त्यो भएर बाबुको कालो सर्पयोग पूर्ण रूपमा कालो सर्पयोग परेको छ। यो कालो सर्पयोगको रत्न कवच हामीसँग पाउँछ, तपाईँलाई चाहियो भने सम्पर्क गर्नु, 10 बजेपछि म उपलब्ध गराउँला। त्यो लगाइदिएपछि 70% बाबुको जीवनमा सजिलो र सरल तरिकाले अगाडि बढ्नलाई मद्दत गर्छ भन्ने हो है।
1: गुरु, अनि त्यो कालसर्पयोगको माला लगाएर मात्रै हुनु कि पूजा पनि गर्नुपर्छ?
0: अहिले सानै छन् नि त, कालसर्पयोगको रत्न कवच लगाइदिनुहोस् अनि व्रत उन्दा गरिसकेपछि बल्ल ऊ यज्ञमा बस्ने अधिकार हुन्छ नि त, होइन? व्रत उन्दा नगरिकन त तपाईँको पूजामा बस्न मिल्दैन नि त, कर्म चल्नु पर्यो, कर्म चलेको हुँदैन नि त। पहिला चाहिँ तपाईँको व्रतबन्ध नगरिकन नातिले छोएको हजुरबाले खानु हुँदैन थियो क्या? पहिला चुलोमा जान दिनु हुँदैन थियो, हजुरबा हजुरआमाले चुलामा जान दिनु हुँदैन थियो, व्रतबन्ध नगरिकन हुँदैन, यसो कर्म चलेको छैन भन्ने हुन्थ्यो, होइन? हो, यस्तो हुन्छ क्या, छोरी मान्छेको विवाह गर्नुपर्छ, बल्ल कर्म चल्छ, सबै कुरामा अधिकार हुन्छ, शास्त्रले भन्छ, अनि छोरा मान्छेको व्रत उन्द गर्नुपर्छ भन्ने हुन्छ नि त। त्यही भएर बाबुको व्रत उन्द चाहिँ गराइदिनुहोस् न भन्नु खोजे मैले। अब हेराएर बुझाएर व्रत उन्द गर्नुपर्छ, कहिले जोर छ यसो मिलाउँदै गर्नुहोस्, भइहाल्छ है।
1: एकदम धेरै खुसी लाग्यो, फोन लगाएर कति धेरै फोन गरेर
0: फोन गर्दै गर्नुहोस् न, लाग्छ नि। उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङबाट फोन गर्नुभएको थियो, आफ्नो छोराको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँले पनि आफ्नो र आफन्तको बारेमा, ग्रह र भाग्यको विषयमा जानकारी तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ। बाधाहरू छन्, रोकावटहरू छन् भने नहात्तिनुहोला। बाधा भयो, रोकावट भयो भन्दैमा हात्तिहाल्नु हुँदैन क्या हामीहरू। त्यही भएर एकदम ख्याल गर्नु होला तपाईँले है। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने तपाईँले गर्न सक्नुहुन्छ। फोन गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि। भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौं। काँडोको बोल्दै हुनुहुन्छ, नमस्ते।
1: हेलो, नमस्ते।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म जर्जीवास नगरपालिकाबाट लुना पौडे।
0: बर्दिवास नगरपालिकाबाट लुना पौडे?
1: हजुर
0: हजुर, मुना पौडे। अनि बर्दिवासबाट सुन्नुहुन्छ कार्यक्रम? बर्दिवासमा
1: हजुर एकदम सुन्छु गुरु, के गर्नु, फोनै नलागेर आज बल्ल बल्ल लाग्यो।
0: फोन नलागेर आज बल्ल बल्ल लाग्यो है?
1: हजुर।
0: ल भन्नुहोस् त, जना कसको बारेमा हेर्नुहुन्छ?
1: मेरो कान्छी छोरीको बारेमा।
0: कान्छी छोरीको जन्ममिति भन्नुहोस् त, कति हो नानीको?
1: 2076 साल।
0: 2076 साल
1: असोज 4 गते शनिबार रातिको 10:50
0: 10:50 2076 असोजको 4 गते शनिबार 10:50 रातिको, होइन? जन्म
1: रातिको।
0: जन्म कुन जिल्लामा हो?
1: जन्म
0: सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2076 असोज कृष्ण पक्षको शनिबार अष्टमी तिथिमा जन्म, मिथुन राशि, मृग शिरा नक्षत्रको तेस्रो र नाम आउँछ नानीको कमला भन्ने नाम आउँछ है, अथवा कालिका भन्ने नाम पनि राख्न मिल्छ। ओरिजिनल नाम कालिका, अब अलिक राम्रो नाम राख्न मन लाग्यो भने कमला नाम राख्नु होला। के नाम राख्नु भएको छ नारायणमा थाहा छ?
1: निवारणको त गोदा कुमारी छ त गुरु।
0: हजुर गोदा कुमारी होइन, चिना बनाउनु भएको छैन?
1: चिना बनाएको छ।
0: चिना बनाएको छ भने गोदा कुमारी कहाँ आउँछ त, हेर्नु त चिनामा छैन नि।
1: खोइ अब गुरु अनुसारको हुँदैन,
0: गुरु अनुसारको हुँदैन। नारायण गर्ने गुरुले भनेको र हामीले भनेको फरक पर्न सक्छ है। जसले चिना बनाइदिनुहुन्छ उहाँको चिना हेर्नु, त्यहाँ चिना सही छ भने गोदा कुमारी नाम आउँदैन, नाम आउँछ कमला अथवा कालिका, यस्ता नाम आउँछ चिनामा। चिनामा के नारायण गर्ने गुरुले ज्योतिष पढेकै हुन्छन् भन्ने ग्यारेन्टी हुँदैन है। यसो अनुमान लाएर पनि हेर्न सकिन्छ नि त, त्यो भएर है। मध्यनाले देवगण परेको छ नानीको, घातक परेको छ, तिथिहरू चाहिँ परेको छ नानीको लागि, द्वितीय सप्तमी द्वादशी सोमबार घातक, नम्बरमा चार नम्बर राशिमा धनु राशि घातक छ
1: यिनलाई।
0: यिनको राशि चाहिँ धनु राशि घातक भनेको, नराम्रो राशि धनु राशि। यिनको राशि चाहिँ मिथुन राशि हो,
1: मिथुन राशि हो,
0: यिनको राशि मिथुन राशि हो है। सुन्नुहोस् है, अब कुण्डली भाग्य ग्रह राम्रो छ, काल सर्पयोग चन्द्र ग्रहणको योग परेको छ, अनुहारमा केही चोटपटक लागेर दागहरू हुने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दा, अथवा जन्मै खत पनि हुन सक्छ अनुहारमा है।
1: जन्म खत होइन, चोटपटक लागिसक्यो,
0: लागिसक्यो
1: हजुर, अनुहारमा ठोकेर तिन चार पाका लागेको छ।
0: हजुर हजुर, अनुहारमा चोटपटक लाग्ने ग्रहहरू पनि परेको छ। चाँदीको पाउजु बनाएर सधैँभरि लगाइदिनुहोस् नानीलाई, रिस हुन्छ, रिस छिट्टो रिसाउने स्वभावकी छिन्, पढाइमा कति मन जाँदैन, दिमाग असाध्यै राम्रो छ। ग्रहबाट अलिक ठुली भएपछि महिनावारीमा समस्या हुने, धेरै पेट दुख्ने, महिनावारीमा बाधाहरू आउने दशाहरू पनि पर्छ। विवाह गर्नुभन्दा पहिला एउटा शिला विवाह अथवा कुम्भ विवाह अथवा प्रतिमा विवाह, कुनै एउटा विवाह गराएर मात्रै विवाह गर्नुपर्छ। यिनको प्रेम विवाह हुन सक्ने सम्भावना, त्यो पनि अन्तर्जातीय भन्छ, यसमा पनि तपाईँले विशेष ख्याल गर्नुहोला। सरकारी जागिर खाने ग्रह राम्रो छ, यिनको लागि चाहिँ कालो सर्प योग परेको छ, अनि त्यसपछि चन्द्र ग्रहणको योग परेको छ। चन्द्र ग्रहणको लागि पूर्णिमाको दिन चोखो खाने, शुद्ध भोजन, चाँदीको पाउजुहरू बनाएर लगाइदिनुहोस्, यसले राम्रो गराउँछ, समस्या बाधा र रोकावटहरू आउँदैन है।
1: त्यसको
0: लागि चाहिँ अरू त्यस्तो नराम्रो ग्रहहरू भन्ने छैन, अरू कुरा त ठिकै राम्रै देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। अब कालो सर्पको लागि चाहिँ नाकको पूजाहरू गराउने, अनि रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लगाइदिनु, यति गर्न सक्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ, सहज हुन्छ। अब अहिलेको लागि चाहिँ नानीको लागि ग्रह चलेको छ सङ्कटा र अर्को राहु, यो सङ्कटा राहुले पढ्न मन लाग्दै लाग्दैन, अल्छी लाग्छ, किताब सम्हाल्यो भने हाई हाई आउने, निन्द्रा लाग्ने, अल्छी लाग्ने, जसले पढ भन्छ उसँग रिसाउन मन लाग्ने ग्रहहरू पर्छ क्या नानीको, बुझ्नुभयो? यी कुरामा पनि ख्याल गर्नु पर्यो, सङ्कटा गरेर राहुको शान्ति पनि गर्नु पर्यो। एघार वर्षसम्म ग्रह त्यति राम्रो होइन, त्यसपछि बिस्तारै बिस्तारै राम्रो हुँदै जान्छ है। समस्या जिज्ञासा के छ, तपाईँलाई सोध्न मन लागेको कुरा के छ भन्नुहोस् त। हेरी हेरी हुन्छ, कस्तो खालको लाउनुहुन्छ, क्वालिटी पर्छ, त्यसपछि 10 बजेपछि फोन गर्नुहोस्, अनि त्यसपछि सबै कुरा डिटेलमा म भनिदिउँला त्यही बेलामा है। कालो सर्पको रत्न कवच लगाउनु पर्छ, यसले विवाहलाई पनि राम्रो गराउँछ है। नानीको विवाहको लागि चाहिँ विशेष ख्याल गर्नु, अब ठुली ठुली हुँदै गएकी छिन् होइन, जमाना खराब छ, घटनाहरू घटिराखेको छ, नानीको फेरि सङ्कटा अर्को राहु छ होइन, यो बेलामा अलिकति समस्या हुन्छ, चोटपटक लाग्ने, आफूलाई नानीको नानीलाई नोक्सान हुने ग्रहहरू पनि परेको छ, त्यो भएर
1: छोरीको एकदम सम्बन्ध कस्तो छ आमा बुवाले भनेको मान्छ नि त।
0: यस्तो हुन्छ नि, जिद्दी स्वभावकी छोरी हुन् तपाईँको होइन, फकाएर भन्नुभयो केही कुरा भने मान्छन्, अब झर्केर फर्केर गाली गरेर भन्नुभयो यिनले मान्दैनन्, यिनलाई म गाली गर्छु, यसलाई म पिटेर तल लाउँछु भन्नु भनेको तपाईँ मूर्ख हुनु हो, यिनले त्यसरी हुँदै हुँदैन,
1: यिनलाई
0: एकदम फकाएर काम लगाउनुहोस्, फकाएर पढ्न लगाउनुहोस्, एकदम राम्रोसँग पढ्छिन्, उच्च शिक्षा हासिल हुने ग्रहहरू पर्छ, फर्स्ट फर्स्ट हुने ग्रहहरू पनि छ।
1: हजुर, अहिलेसम्म त फर्स्ट फर्स्टै भइरहेको छ। अनि घरि घरि पढाइमा मन नजाने, झर्किनी, रिसाउनी, रुनी, सेवाको त कस्तो गरे
0: केटाकेटी कहिले काहीँ त्यस्तो हुन्छन्, तर ग्रह पनि त्यस्तै छ क्या। अहिले सङ्कट राहु छ नि त, जिद्दी हुने, घमण्डी हुने, पढ्न मन नलाग्ने, पढ भने पनि रुने, पढ भने मानिससँग रिसाउने, होइन यस्तो खालको ग्रह दशाहरू परेको छ नि त नानीलाई। त्यो भएर अलिकति विशेष ख्याल गर्नुपर्छ भनेको मैले। दाजुभाइ नफाप्ने ग्रह परेको छ यी नानीलाई, दाजुभाइ माइती नफाप्ने ग्रह परेको छ क्या है। एकदम ख्याल गर्नु, छोरीको लागि एकदम ख्याल गर्नु, अहिले ग्रह राम्रो चलेको छैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: गुरु के गर्नु, बल्ल बल्ल बल्ल फोन
0: लाग्यो। हजुर लाग्छ, कोसिस गर्दै गर्नुहोस्, अरूको पनि फोन लाग्यो भने अरूको बारेमा पनि हेरौँला फेरि है।
1: हजुर
0: हुन्छ। उहाँले फोन गर्नुभएको थियो हामीलाई आफ्नो छोरीको विषयमा हेर्नको लागि फोन गर्नुभएको, बर्दिवासबाट फोन गर्नुभएको उहाँले। तपाईँहरू पनि आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत, वर्तमान र भविष्यको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल पोस्टकै अगाडि आएर तपाईँले हामी भेट्न सक्नुहुन्छ। तपाईँको चिनाहरू बनाउनु पर्नेछन् भने पनि सम्पर्क गर्नुहोस्। तपाईँले मसँग मेसेन्जरबाट कुराकानी गर्न चाहनुहुन्छ, फेसबुकमा साथी हुन चाहनुहुन्छ भने हाम्रो फेसबुक आइडी प्रेम प्रसाद सुवेदी भनिरहेको छ है, अङ्ग्रेजीमा लेखिएको छ, हेर्नुहोस् त, प्रेम प्रसाद सुवेदी, कति राम्रो नाम पनि छ अनि सजिलो पनि छ, प्रेम प्रसाद र सुवेदी होइन, यो नाम छ। प्रोफाइल फोटो चाहिँ एउटा हातको हत्केलामा कालो कालो फल दाना राखेको छ क्या, जुन थाकल हुन्छ नि जंगलमा पाउने थाकल, हो त्यो थाकल राखेको छ हातको हत्केलामा, हो त्यो हेर्नुहोस् त, तपाईँलाई कति सजिलो हुन्छ। अनि फलो गर्नु, अनि मेसेन्जर फलो गरेपछि यतापट्टि मेसेन्जरको चित्र आउँछ, त्यहाँ हो त्यहाँ फेकेर राधे राधे लेखेर पठाउनु भयो भने तपाईँलाई म ठ्याक्क साथी हुन्छ। अनि तपाईँलाई केही कुरा मनमा लाग्यो भने त्यहाँ तपाईँले पनि सोध्न सक्नुहुन्छ है। विशेष गरी ग्रह दशा र भाग्य हेर्नको लागि चाहिँ कार्यक्रममा नै तपाईँले हामीलाई फोन गर्नुपर्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु म उहाँलाई। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: रामेश्वरबाट।
0: हजुरको शुभ नाम?
1: सुशान्त लो हो।
0: हजुर के हो?
1: सुशान्त तामाङ हो गुरुबा।
0: तामाङ हो, सुशान्त तामाङ हो।
1: हजुर हजुर गुरुबा।
0: तपाईँ छोरा मान्छे बोल्नु भयो कि छोरी मान्छे?
1: छोरी मान्छे हो गुरुबा।
0: छोरी मान्छेको सुशान्त भन्ने हुन्छ त नाम?
1: हजुर।
0: तपाईँको बडो नाम सुशान्त हो कि नराम्रो नाम सुशान्त हो? सुशान्ति राख्नु पर्यो क्या, सुशान्त भन्ने छोरा मान्छेको नाम हुन्छ हो कि होइन भन्नु त। कसको बारेमा हेर्न चाहनुहुन्छ त?
1: मेरो छोरीको बारेमा।
0: छोरीको नानीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2077 साल।
0: 2076 साल।
1: नौको महिना 12 गते शनिबार गुरुबा।
0: पुसको 12 गते शनिबार। समय पनि भनिदिनुहोस् त।
1: दिउँसोको 3:34
0: दिउँसोको 3:34 हो। दिउँसोको 3:34 जन्म कुन जिल्ला पर्छ?
1: रामेश्वर जिल्ला हो गुरुबा।
0: ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2076 पुष शुक्ल पक्षको शनिबार तृतीया तिथिमा जन्म। छोरीको मकर राशि उत्तर साढाको चौथो चरण नाम आउँदो रहेछ जीव कुमारी है। जीव कुमारी नाम आउँछ क्या छोरीको नरानीको नाम?
1: हजुर
0: जीव जीव ब भन्छु प भन्नुहुन्छ तपाईँ
1: जीव
0: जीव है जीवनी क्या जीवनी जीवनी है मकर राशि पर्छ नानीको अन्त्यनाली नरगण पनि परेको देखाउँछ यहाँबाट घातकमा परेको छ नानीको तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक रोहिणी नक्षत्र घातक नम्बरमा एघार नम्बर राशिमा वृश्चिक राशि घातक यिनको ग्रह धेरै कुरामा राम्रो देखिएन एउटा माङ्गलिक पनि शतमाङ्गलिक पनि सूर्य ग्रहणको योग पर्यो गुरु चाण्डालीको योग पर्यो यिनको त अलिकति पेटमा समस्या हुने बिरामी हुने अलि छिट्टो रिसाउने दशा परेको छ आइतबारको दिन नुन खानु हुँदैन एकादशीको दिन अन्न खानु हुँदैन मंगलबारको दिन चोखो खाने शुद्ध भोजन गर्नुपर्छ मंगलबारको दिन गणेशजीको पूजा गर्नुपर्छ हनुमान चालिसाहरू पाठ गर्ने आइतबारको दिन नुन नखाने सूर्यलाई नमस्कार गर्ने सूर्यलाई जल चढाउने पनि काम चाहिँ गर्नुपर्छ है अहिले दशा संकटा चल्या छ यिनको अलिकति संकटले गर्दा चोटपटक लाग्ने ग्रहहरू पनि पर्छ यिनलाई पेटमा समस्या पेटको अपरेशन अथवा एपेन्डाइस भएर अपरेशन गर्नुपर्ने होइन हो यस्तो खालको दशाहरू चाहिँ परेको छ अलि छिटो रिसाउँछिन् एक स्वभावकी छिन् यिनी चाहिँ हो तपाईँको र तपाईँको श्रीमानको पनि ग्रह मिल्दो रहेछ बुढाबुढी झगडा गर्नुहुँदैछ तपाईँहरू पनि हो कि होइन झगडा गर्नु भएन नि त तपाईँको पनि ग्रह एकदम कडा तपाईँ यहाँ सधैँ छुच्ची हुनु भएको रहेछ हो कि होइन श्रीमानलाई कतिको थर्काउनुहुन्छ अलिअलि कि धेरै थर्काउनु भएन नि श्रीमान साह्रै सोझो श्रीमान पाएपछि त थर्काउनु मन लागिहाल्ने हो कि होइन भन्नु त अब नथर्काउनु होला माया गर्नुहोला त्यति धेरै दुःख गर्नुहुन्छ श्रीमानले परिवार तपाईँको लागि माया गर्नुहोस् नथर्काउनुहोस् गाली नगर्नुहोस् केही कुरा गल्ती गर्नुभयो उहाँले भने पनि यस्तो हो नि भनेर सम्झाउनु पर्छ ठिक छ नानी ग्रह राम्रा छन् भाग्य राम्रो छ अहिलेको लागि ग्रह राम्रो छैन माङ्गलिकको र अनि सूर्य ग्रहणको गुरु चाण्डाल योगको शान्तिहरू पनि गर्नुपर्छ ग्रह शान्ति एकपटक सत्यनारायणको पूजा रुद्री पूजाहरू लाउनु पनि पर्छ एकपटक गर्नु राम्रो हुन्छ त्यसपछि समस्याहरू आउँदैन अरू के सोध्न मन लागेको छ ठिक छ राम्रै छ त्यस्तो नराम्रो छैन माङ्गलिकको चाहिँ मङ्गलबारको दिन माछा मासु लसुन प्याज पानीपुरी चटपटे बिस्कुट चाउचाउ खानु भएन अनि मङ्गलबारको दिन गणेश भगवानको पूजा गर्ने आइतबारको दिन पनि मैले भन्ने कुरा खानु भएन एकादशीको दिन पनि खानु भएन है यस्तै यस्तै गर्नु बार्नु पर्यो क्या मुख एकदम बार्नु पर्छ मुख नबारिकन त बर्बाद हुन्छ फेरि बुझ्नुभयो त्यो भएर एकदमै बार्नुपर्छ मुख चाहिँ मुख बार्नु भयो भने धेरै राम्रो हुन्छ समस्याहरू बाधाहरू रोकावटहरू आउँदैन नानीको लागि चाहिँ एकदम ख्याल गर्नुपर्छ है चाण्डाल योग परेपछि त कहाँ मन लाग्छ त पढाइमा त्यही भएर त भनेको त मैले एकादशीको दिन अन्न खानु हुँदैन चोखो खाने भनेको अब धेरै समस्या छन् भने त रत्न कवच नै लाउनु पर्छ होइन नानीले रत्न कवच लगाइदिनु भयो भने 70% चाहिँ एकदम राम्रो हुन्छ नानीको लागि रत्न कवच लगाएर मुख बार्नु भयो भने 70% ग्यारेन्टी नै राम्रो हुन्छ होइन अब रत्न कवच लाउने मुख चाहिँ नबार्ने गर्यो भने चाहिँ ग्यारेन्टी हुँदैन फेरि है मुख बारेर रत्न कवच लाउने हो भने 70% तपाईँको छोरीले मात्र होइन जसलाई पनि राम्रो हुन्छ लाउने मान्छेले रत्न कवच लाउने मान्छेले त्यस्तो ग्रह ठिक छ नानी राम्रो छन् अब अलिकति पढाइमा तपाईँले पनि बिहान बेलुका बसेर पढाउनु पर्यो नि तपाईँ पढाउँदै पढाउनुहुन्न तपाईँले खालि मोबाइल चलाएको चलाइ गर्नु तपाईँ कहाँ हुन्छ त छोराछोरीको अगाडि त मोबाइल छुनु पनि हुँदैन फोन आयो भने फोन उठाउने अनि राखिहाल्ने छोराछोरीको अगाडि टिकटक बनाउने छोराछोरीको अगाडि मोबाइल चलाउने फेसबुक हेर्ने गर्यो भने उनीहरूले पनि त्यही कुरा सिक्छन् हो कि होइन छोराछोरीको अगाडि मोबाइल छुनु पनि हुँदैन है हुन्छ उहाँले फोन गर्नुभएको थियो, आफ्नो छोरीको विषयमा जानकारीका लागि फोन गर्नुभएको थियो। उहाँले तपाईँ पनि आफ्नो र आफन्तको बारेमा ग्रह र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि भेटघाट गर्न सक्नुहुन्छ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इशारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वर्षको कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: साहिनो समय सूचक अहिले बिहानको 8 बज्यो It's 8 AM.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz.
2: अफिस आउन जान साह्रै गाह्रो भयो. एउटा साधन ल्युटी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
3: ल्युटी मात्र होइन, भटभटे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न. मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ.
2: ए हो र, म पनि त्यहीँ जानु पर्यो. भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा आउने भयो.
4: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ.
2: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो. मोबाइल 98 5 82 7 51.
5: म यहाँ देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना.
6: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ.
5: कलेजका विशेषताहरू:
6: पर्याप्त सुविधा सहित आफ्नै भवन,
5: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
6: पर्याप्त छात्रवृत्ति व्यवस्था,
5: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन.
6: प्रिन्सिपल मैया देवी कन्या कलेज, भरतपुर 10 चितवन. सम्पर्क नम्बर 0656493495.
7: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त. यता यो ठुलो रुखको फेदमा बसौ.
8: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
9: हो र?
8: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
8: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
10: नेपाल सरकार, विज्ञापन बोर्ड.
0: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
11: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550603059.
12: होइन है दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
2: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले. अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा.
12: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त. ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि. ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको. अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि. साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ.
2: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु. हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ. सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा. प्रोप्राइटर कृष्ण न्यौपाने. मोबाइल 98 4 52 0 49 86.
13: चैते धानमा नेक ब्लास्टको समस्या. चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाँटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
14: रोगको लागि अनुकूल मौसम:
13: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
14: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
13: खेतमा पानी जमाइराख्ने:
14: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
13: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
15: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
16: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
15: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
16: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
15: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
16: सम्पर्क नम्बर 98-450-82-997,
3: 98-550-10-997।
17: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
1: आमा, मलाई दुध है।
17: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
18: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
17: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
18: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
13: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
19: राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना: चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 श्रावण 7 गतेदेखि निम्नानुसार गरिने व्यवहार जानकारीको लागि अनुरोध छ। सेवाग्राहीहरूको चापलाई मध्यनजर गरी मिति 2083 श्रावण 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने बेहोरा अनुरोध छ। राष्ट्रिय राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहार अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
20: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज
21: कार्यक्रम कृषि र प्रविधि।
22: कहिले खेतबारीका कुरा त कहिले कृषक र कृषि विज्ञका कुरा
21: हामी गर्छौ। प्रविधि र परिवर्तनका कुरा मात्र पश्चिम चितवनको आवाज रेडियो साहिनो 89.8 मेगाहर्जमा सुन्न नभुल्नुहोला कार्यक्रम कृषि र प्रविधि।
23: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
24: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका

0: कार्यक्रम प्रस्तोता विश्व निधि अर्याल आज पनि उपस्थित भइसकेको छु। यो कार्यक्रम रेडियो साइनोबाट हामीले प्रसारण गरिरहेका छौँ भने इन्टरनेट अनलाइनको हाम्रो पात्र एप नेपाली पात्र एप र sainonews.com रेडियो साइनो लगइन गरी संसारको जुन सुकै कुरामा पनि तपाईँहरू सुन्न सक्नुहुनेछ भने फेसबुकमा गएर रेडियो साइनो लगइन गरी संसारको जुनसुकै कुनाबाट पनि हेर्न र सुन्न सक्नुहुने कार्यक्रम हो कृषि र प्रविधि। यो कार्यक्रमलाई युट्युबमा गएर पनि साइनो अनलाइन लग अन गरी संसारको जुनसुकै कुनाबाट पनि चाहेको बेलामा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम हो यो कृषि र प्रविधि। यो कार्यक्रम कृषि तथा पशुपन्छी विकास मन्त्रालय बागमती प्रदेशले प्रायोजन गरेको कार्यक्रम हो यो कृषि र प्रविधि। यो कार्यक्रममा हामीले विभिन्न किसिमका व्यक्तित्वहरूसँग कुराकानी गर्छौँ, कहिले किसानहरूसँग कुराकानी गर्छौँ, कहिले प्राविधिज्ञहरूसँग कुराकानी गर्छौँ, कहिले यसै विषयका विज्ञहरूसँग पनि कुराकानी गर्छौँ भने कहिले स्टुडियोमा नै बोलाउँछौँ कतिपय किसानहरूलाई, कतिपय विज्ञहरूलाई हामीले स्टुडियोमै बोलाउँछौँ भने कतिपय किसानहरूको उहाँहरूको आफ्नै फर्म उहाँहरूको आफ्नै जग्गामा सम्बन्धित ठाउँमै गएर पनि हामीले यस विषयमा भलाकुसारी गर्ने गरेका छौँ। अहिलेको युग परिवर्तनशील युग छ, किसानहरूले आफ्नो उत्पादनलाई कसरी सहज बनाउने, उत्पादन लागत कसरी कम गराउने र अलि मुनाफा बढी राख्ने, मुनाफा बढी लिने भन्ने विषयमा धेरै किसानहरू लागिरहनु भएको छ। कतिपय किसानहरूले यन्त्रको प्रयोगहरू पनि बढी गर्नु भएको छ भने कतिपय किसानहरूले के गर्दा अझै सहज हुन्छ भन्ने विषयमा पनि लागिरहनु भएको अवस्था छ। यसै सिलसिलामा आज हामीले हाम्रो स्टुडियोमा निम्ताएका छौँ। स्टुडियोमा निम्त्याउनु भन्दा अगाडि पनि हामी आज उहाँकै निवास इच्छा कामना गाउँपालिका
1: वडा नम्बर 3
0: शिवप्रसाद पौडेलको
1: शिवलक्ष्मी,
0: उहाँको आफ्नो एउटा फर्म छ यहाँ
1: शिवलक्ष्मी कृषि तथा पशुपन्छी फर्म,
0: शिवलक्ष्मी कृषि तथा पशुपन्छी फर्म उहाँले सञ्चालन गर्नु भएको छ। यो इच्छा कामना गाउँपालिका कार्यालयको जस नजिकै पर्छ, थोरै दक्षिण भेगमा पर्छ। यो उहाँको आफ्नो फर्म सञ्चालन गर्नुभएको छ, उहाँले धेरै सङ्घर्ष गरेर यो ठाउँमा अहिले फर्म सञ्चालन गर्नुभएको छ। यो फर्म सञ्चालन गर्नुभन्दा अगाडि उहाँको शिक्षाको क्षेत्रमा यता हाम्रो सरकारी स्कुलमा पनि उहाँ पढ्नु भएको छ भने संस्कृत लाइन पनि उहाँ पढ्यो, हरिद्वारसम्म गएर देवघाटसम्म हरिद्वारसम्म गएर पनि उहाँ पढेर विज्ञ भएर आउनु भएको अवस्था हो र पछि आएर केही समय उहाँ विदेश पनि जानु, विदेशमा गएर पनि केही समय काम गर्नुभयो, त्यसपछि विदेश होइन अब नेपालकै माटोमा, विदेशमा त के छ सबै कृत्रिम चिजहरू उहाँले देखेर आउनु भएको हुनाले नेपालमा त आफ्नै माटो छ, आफ्नै जमिन छ, आफ्नै जङ्गल छ, यही ठाउँमा नै बसेर केही गर्दा राम्रो नै हुन्छ भनेर उहाँले एउटा सङ्घर्ष गर्नु भएको छ। यो यस्तो यो पाखा पखेरो ठाउँमा, पहाडी बेलको ठाउँमा यो सङ्घर्ष त ठुलै गर्नुपर्ने हुन्छ। अब यहाँको जग्गाहरू मिलेको हुँदैन, यसलाई मिलाउने बाटोको अवस्था नभएको बेलामा बाटोलाई कसरी कहाँबाट सहजीकरण गर्ने, बाटो कसरी ल्याउने भन्ने विषयमा धेरै सङ्घर्ष गरेर आउनुभएको किसान हुनुहुन्छ शिवप्रसाद पौडेलजी। उहाँसँग उहाँकै फर्ममा बसेर हामीले आज नेपालमा त आफ्नै माटो छ, आफ्नै जमिन छ, आफ्नै जङ्गल छ, यही ठाउँमा नै बसेर केही गर्दा राम्रो नै हुन्छ भनेर उहाँले एउटा सङ्घर्ष गर्नु भएको छ। यो यस्तो यो पाखा पखेरो ठाउँमा, पहाडी बेलको ठाउँ

0: आफ्नो फर्मभित्र रहेको गर्नुपर्ने क्रियाकलाप त गरि नै रहेको छु, तै पनि फेरि राजनीतिक सामाजिक देशको स्थितिलाई पनि यसो चाख लाग्छ, त्यो सँगै पनि यसो पनि भला पछाडि हातेमालो गरि नै राखेको छु।
1: तपाईँ शिक्षामा यता हाम्रो सरकारी तहको शिक्षा पनि अध्ययन गर्नुभयो र संस्कृत लाइन पनि अध्ययन गर्नुभयो, देवघाटदेखि हरिहर हरिद्वारदेखि लिएर काठमाडौँदेखि धेरै ठाउँ अध्ययन पनि गर्नुभयो, तपाईँ संस्कृत लाइन पढ्नुभयो अनि यतापट्टि आएर सरकारी लाइन पढ्नुभयो, सबै गरेर आइसकेपछि अहिले आएर तपाईँ एउटा यो फर्म अनि बिचमा विदेशतिर पनि जानुभयो,
0: हजुर
1: विदेशतिर पनि जानुभयो र अनि तपाईँ अन्तिम अवस्थामा अहिले यो फर्ममा आउनलाई कसरी यो प्रेरणा लाग्यो?
0: यो
1: फर्म सुन्दा कृषि नै गर्छु भन्ने एउटा किसिमको मान्छेलाई लाग्छ नि कि कसैले प्रेरणा दियो या आफै जाग्यो के छ यसमा तपाईँको अनुभव बताइदिनु?
0: मैले यसलाई अलि लामो होला, मैले छोटो अब मेरो सुरुमा अहिलेको चाहिँ समय सापेक्ष अनुसार बच्चाहरूलाई पढ्दै गर्दा सोध्यो भने बाबु तिमी के भन्छौ भने डाक्टर बन्छु पाइलट बन्छु भन्छन्। त्यस्तो मेरो पनि इच्छा सानोमा थियो, मेरो बुवाले मलाई पढाउँदै गर्दाखेरि त्यतिखेर त मास्टर बन्यो भने ठुलो हुन्थ्यो
1: है, ठुलो भ्यालु थियो
0: एकदम, अनि मास्टर बन्नुपर्छ मास्टर भइदियो हुन्थ्यो भन्ने बुवा हजुरबाहरूको इच्छा त्यतिखेर ठुलो पढ्ने त्यही थियो। तर मैले पढ्दै जाँदाखेरि अघि नै तपाईँले भन्नु पनि भयो, म हरिद्वार गएँ देवघाट गएँ त्यसपछि आफ्नै त्यही नजिकको पनि सर्वशान्तिमा पढेँ, पढ्दै जाँदाखेरि सबै अनुभूतिले शिक्षाले ज्ञानले मलाई अन्तिममा गएर भूगोल, भूगोलमा के छ भन्दा माटो छ पानी छ जल जमिन जंगल सबै पञ्च तत्त्वहरू यहाँ छन्, यो पञ्च तत्त्वको चाहिँ विशेषता गुण बुझेर मैले केही नयाँ गर्न सक्छु, म त्यस्तै प्रतिमा अध्ययन गर्छु, कमसेकम पृथ्वीसँग म रमाउन सक्छु भन्ने हिसाबमा मैले भूगोल विषय आठ कक्षामा मैले विशेष
1: भूगोल
0: गर्नु पर्थ्यो, भूगोल विषय पढ्छु भनेर त्यो एउटा नक्साको चाहिँ एउटा छोटो किताब पाएको रहेछ, त्यतिखेर मेयर पनि एक्स्ट्रा रूपमा पढेँ, जब आठ पास भएर मेयरमा गएँ, मेयरमा गइसकेपछि मेरो चाहिँ मार्क चाहिँ एकदम फर्स्ट डिभिजनमा फर्स्ट नै भएँ, अनि त्यतिखेर अब फर्स्ट नै भएको मान्छे अप्सनल म्याथ लिनुपर्छ त डाक्टर लाइनतिर जानुपर्छ विज्ञान पढ्नुपर्छ भनेर सरहरूले प्रेरित गर्नुभयो, तागेको एकतिर मैले तागेको भयो अर्को
1: आयो,
0: अनि फेरि हो प्यारे जस्तो लाग्यो, अब मेरो शैक्षिक गाइडलाइन गर्ने घरमा चाहिँ त्यति राम्रो उयो थिएन, पुरानो शिक्षाबाट पनि प्रेरित हुनुहुन्थ्यो, अनि म अप्सनल म्याथ म्याथमेटिक्स लिएर साइन्स लिएर चाहिँ अगाडि जाँदै गरेँ, फेरि चाहिँ म एसएलसी पास गरेर सप्तगण्डकीमा हो मैले पढेको, त्यतिखेर चाहिँ हाम्रो प्रिन्सिपल सरलाई अब मेरो फेरि चोइस गर्नु पऱ्यो त्यहाँ इन्टरमा एजुकेसन हो मेरो
1: एजुकेसन,
0: अब एजुकेसन पार्टमा पुगेँ, एजुकेसनमा पनि अर्को सब्जेक्ट लिएँ मैले नेपाली र म्याथ, कि म्याथमेटिक्स र इकोनोमिक्स लिनु पर्यो
1: कि नेपाली र इङ्ग्लिस
0: हुनु पर्थ्यो, तपाईँले कस्तो विषय ल्याएर भने हामी त्यतिखेर पनि दुईजना मात्रै भयो सप्तगण्डकीमा, अनि दुईजनाको लागि क्लासै त्यहाँनिर त्यो टिचर नै अरू खर्च बढाउनु पर्यो, तपाईँ यसो नगरिदिनुहोस् भनेर प्रिन्सिपलले भन्दा भन्दै भने मेरो इच्छा हो मैले पढ्न पाउनुपर्छ भनेर पढ्ने विद्यार्थी हामी दुईजना छौँ, पढ्दै जाँदा पनि नेपाली मेरो मातृदेश मातृभूमि होइन, मेरो जीवनको चाहिँ हार रगत नसा पानी यी सबै नेपाली, त्यस कारण मैले नेपाली जोडेँ। अब म्याथमेटिक्स भनेको यो संसार कसरी चलेको छ त्यो पनि जान्नुपर्छ, अरू विज्ञान तत्त्व भनेको अरू तत्त्व भनेको त यो आफ्नो भाषाबाट नै सिक्न सकिन्छ भन्ने हिसाबले मैले त्यो चोइस गरेँ, पढ्दै गएँ ब्याचलर्ससम्मको अध्ययनमा नेपाली र म्याथमेटिक्समा जाँदै गर्दाखेरि अब पुरा पनि हुन सकेन, यस्तै जीवन अधुरा भयो, यो जसरी अहिले फर्म अधुरो भएछ जीवन सँगै अधुरोमै दौडि नै रहने रहेछ होइन, पूर्णता भएपछि त मान्छे जिन्दगी
1: गइहाल्छ,
0: अनि अहिले चाहिँ अब मलाई प्रेरित गर्ने च्याप्टरमा जाउँ, अब पढ्दै जाँदा त्यो भयो र म्याथमेटिक्सको पनि अध्ययन भावनाले जति पनि मेरो

0: संरचना तपाईँले देख्नुहुन्छ, मलाई पोर्टफोलियो आउने मान्छेहरूले पनि भन्नुहुन्छ तपाईँले कसले चाहिँ यो आर्किटेक्ट कसले दिएको भने मैले आफैले गरेको, त्यही अध्ययनले मलाई सिकाए अनि पढ्ने र बुझ्ने सिलसिलामा म विदेश गएँ। विदेशमा गएर सबैभन्दा मलाई चाहिँ एउटा तिमी फर्क ज्ञानतिर फर्क तिम्रो आफ्नो भूमिमा टेकेर तिमीको छ भनेर सिकाउने चाहिँ भूमि भनेको कतार। कतारमा गएर मैले पैसा कमाउनु त सकिनँ, म ऋण गरेर गएको थिएँ, त्यो ऋण तिरेर मात्रै आएँ, त्यहाँको पैसाले मैले यो गरेको होइन।
1: सुरुमा तपाईँ दादा जुन अवस्थामा हुनुहुन्थ्यो कतारबाट आउँदा नि आइपुग्दा त्यही
0: न्युटल अवस्थामा आएको मात्र, यहाँ खोपडीमा अलिकता त्यही गुदी लिएर आएको
1: नयाँ कुरा, त्यही कुरा नयाँ सिक्नुभयो।
0: त्यहाँमा चाहिँ एउटा थियो एउटा कम्पनीको काम गर्ने सिलसिलामा ठुलो स्कुल साइड चाहिँ नि खनेर यस्तै यो चाहिँ ठुलो खाल्डोमा चाहिँ काम गर्न जाँदा पानी निस्कियो, लगभग एक वर्ष जति त्यो पानी निस्किएको ठाउँ हेरे त्यहाँ लेउ पनि लागेन। यहाँ हेर्नुहोस् त यो लेउ लाग्यो, त्यो ढुङ्गामाथि लेउ लागेको छ, ढुङ्गामा ऊ त्यस्तो बिरुवा हुर्किरहेको छ है। अनि त्यो देशमा अनगरत पानी पानीको चाहिँ स्रोत छ, जमिन छ, त्यहाँ लेउ लाग्दैन, तर मेरो देशमा त यो ढुङ्गामा पनि लेउ लाग्छ। त्यो लेउ एउटा औषधि हुन्छ, एउटा वनस्पति हुन्छ, मेरो देशमा सबै थोक छ। मलाई साग खानको लागि महिना दुई महिना पर्खिनु पर्थ्यो त्यो, किन बरु मासु सस्तो
1: साग नआउने
0: अनि म त्यहाँ फर्केर आएर साग पनि काँचै खान्थेँ के। अनि त्यो कन्डिसन त्यो भोगेर आइसकेपछि मैले 2012 अहिले इस्वी सम्बत 2012 अहिले 23-24 भयो, ठ्याक्क 12 भएछ
1: यहाँ सुरु गर्नु,
0: सुरु गरेको चाहिँ अहिले 12 वर्षको पिरियडमा म फर्केर आइसकेपछि यहाँ 120 यत्रो यत्रो टुक्रा थियो, 4 महिना धान फल्छ, 2 महिना धान फल्छ, बाबु यो ढुङ्गाको ककेरामा यसरी खनौ भनेर हजुरबाले
1: भन्नुभएको थियो।
0: अनि त्यसलाई सबै चाहिँ यहाँ बाटो पनि थिएन, मेसिन ल्याउनु पर्ने अब मान्छेले त सम्भव थिएन, जेसिबी एक्सकभेटर ल्याएर खन्नु पर्थ्यो, यो बिचमा चाहिँ बाटो बनाउनको लागि नेता के अरे अगुवाहरूसँग अनुरोध गर्दै सरकारसँग अनुरोध गर्दै बाटो लिएर आएँ। बाटो ल्याइसकेपछि यो जमिनलाई चाहिँ 120 चाहिँ पार्टलाई 8 पार्टमा चाहिँ कन्भर्ट गरेँ, त्यसपछि फेरि त्यो छेउकुना बाँध्नु पर्यो। अनि त्यसो गर्दै जाँदाखेरि अनि यो फर्मको पुरै चाहिँ एउटा संरचना तयार गरे। अब यो संरचना तयार गरेको त 4 जति भयो, यो अहिले जुन जति
1: देखिएको छ
0: 4 जति भयो, अब यसको पूर्ण योजनाको जुन लक्षित ठाउँसम्म चाहिँ म पुग्न सकेका छैन,
1: सङ्घर्षमा अझै हुनुहुन्छ,
0: सङ्घर्षमा अझै छु। अब एकपछि अर्को जातीय के अरे चाहिँ भौगोलिकदेखि लिएर एउटा शैक्षिक हरेक कुराहरूमा सङ्घर्ष गर्दै गर्दै गर्दै अहिलेसम्म यो चरणसम्म आइपुगेको छु। अब सन्तुष्टि आफूले जे इच्छा आएको छ त्यो इच्छा आएको कुराहरू चरणबद्ध तरिकाले हुँदै जाँदा पनि पूर्ण ठाउँमा नपुग्दा पनि सन्तुष्टि चाहिँ अब लिने राखेको छु।
1: मान्छेले सन्तुष्टि त साँच्चै पनि पूर्ण सन्तुष्टि त कहिले पनि हुँदैन,
0: हुँदैन
1: कुनै पनि व्यवसायीलाई कसैलाई पनि पूर्ण सन्तुष्टि त हुँदैन है, किनभने त्यो एउटा कुरा हामीले चाहेको र एउटा जे चाहेको त्यो पुरा भयो, यो त पुरा भयो, अब यो चिज पनि प्राप्त गर्न पाए हुन्थ्यो भने त्यस्तो चाहिँ हामीलाई जागरुक भइरहेको हुन्छ नि। अनि यो व्यवसाय यहाँ सुरु गर्नुभयो होइन, यहाँ तपाईँ बाख्रा माछा कुखुरा लोकल कुखुरा हाँस हिजो अस्ति भैँसी कि गाई पनि पाल्नु भएको थियो, विभिन्न गर्नुभएको थियो, अनि कसरी सम्भव छ तपाईँले कसरी भ्याउनु भएको छ सबैतिर हेर्दाखेरि?
0: यो भ्याउने विषयमा चाहिँ म तपाईँलाई अरूलाई पनि केही जानकारी शिक्षा हुन्छ, जस्तो अब तपाईँले यहाँ देख्नु भएको छ एकदमै ढुङ्गाको खोक्रा खोक्री टुक्रा टुक्री छ होइन। म यहाँ आएर सुरुमा बस्दाखेरि मैले केही जरिवाना पनि तिरेको छु, घरको भुरीबाट त्यो बत्तीको तार गएको छ, मैले यहाँ गोठ राख्दाखेरि 2 गाई थियो अनि 4 बाख्रा अनि आफू यहीँ आएर बस्नुपर्ने, अनि सुत्यो राति चाहिँ नि सर्प सिरानीमा पनि सर्प घोडामा पनि सर्प दायाँ बाघ 5 सर्प चाहिँ एकदम ओछ्यानको जाँदै पेपर हुन्छ नि त्यहाँ बसेको देखेँ. कमसे कम म सर्वेबाट त बच्नु पर्यो भने, अब सर्वेबाट बच्ने तरिका के त भन्दा, अब त्यसलाई मारेर नि सम्भव छैन होइन. अब पोखरीमा हेरौँ ए 20-25
1: तर्क देखिन्छ,
0: अनि त्यसपछि रातको समयमा स्याल आउँछ, अनि बाहिरी जीव आउँछ, आफूले पालेको जीवलाई अप्ठ्यारो बनाउँछ, योबाट बच्नुपर्छ. र त्यो सँगसँगै मेरो श्रीमतीलाई बिहान उठ्यो दैलो पोत्नु पर्ने, टालटुल नभएको चिजमा त दैनिक पोत्न पर्यो, पढार्न पर्यो, सफाइ गर्न पर्यो. त्यो सफाइ गर्दा गर्दै म गर्न जान्थे. अब यो सबैको समाधान श्रीमतीदेखि लिएर आफ्नो घर कोठा चोटा परिवार सबैलाई सन्तोष होस् सुख होस् भन्ने हिसाब किताबमा यसो दिमाग लगाए. अब सर्पदेखि बच्नको लागि पालहरू टालिदिने सिमेन्ट प्रयोग गर्नु पर्यो
1: प्रविधि
0: होइन. अब यहाँ हेर्न सिमेन्ट र फलाम सबै छ है. सिमेन्ट ल्याए टाले, सिमेन्ट कमसेकम अलिकता माटो जस्तो पग्लिँदैन बस्छ, त्यो सर्पको डर भए कम भयो. अनि माटो पनि भन्छ भने त त्यो चोट लाग्छ, खोस्रिन्छ, धुलो उड्छ. सिमेन्ट लगाएर चिल्लो बनाइदियो भने कमसेकम माटोले पोत्नुको सट्टा गोबर खोज्नु पर्यो, माटो खोज्नु पर्यो, अनि श्रीमतीलाई खुसी बनाउनु पर्यो. अनि सिमेन्टले पोत्यो, चिल्लो बनाइदियो, सट्टा बढाएर पानीले पोता लाउँदा हुन्छ, श्रीमतीलाई नै आराम. नौ त बजेन नि,
1: छिटो भयो,
0: छिटो भयो. बिहान जुरुक्क उठ्ने बित्तिकै सट्टा बढाएर
1: लगायो, अनि
0: पोथा लगाइदिएपछि त्यो सफा भयो. घर पिँढी बलियो पनि भयो, सफा पनि भयो, र काम पनि छिटो भयो. र 9 बजेको सट्टा 7 बजे. अब 8 बजेबाट त पशु वस्तु हेर्न जानु पर्यो. हेर्ने क्रममा प्रविधिलाई मैले चाहिँ आफ्नो पानी स्रोत साधनलाई उपयोग गरेर, आफ्नो बुद्धि विवेक प्रयोग गरेर, आफ्नो क्षमता आर्थिक क्षमता हेरेर बिस्तारै, अब यो पशु वस्तुलाई त्यत्तिकै छोड्यो भने अन्य जीवले आक्रमण गर्छ, फेरि बाहिर जान्छ, हराउँछ, नासिन्छ भनेर अब यसलाई के गर्नु पर्यो, बारबन्धन गर्नु पर्यो. बारबन्धन के को बलियो हुन्छ, काठको युज गर्यो 2 वर्षपछि जान्छ, फलाम युज गर्नु पर्यो भनेर यो फेरि फेरि यो सबै चाहिँ बन्धन लगाए. अब यहाँ कुखुरा राखिदियो भने अब त्यो मानिसको त्यही छानसार चर्छ, अनि बेलुका
1: बाहिर
0: बाहिर पनि आउँदैन, भित्र पनि जाँदैन. अनि त्यसले गर्दाखेरि एउटा गोठालो कम भयो होइन. अब कसरी भ्याउनु भएको छ भन्ने सन्दर्भमा गोठालो कम भयो होइन. कुखुरा गोठालो चाहिएन, अब बाख्रा यहाँ अहिले छ, बाख्रालाई पनि मेरो कन्सेप्ट त्यही नै छ. त्यो पाखाहरूमा त्यस्तै जुन गरेर बार बार गरेर पनि बिरुवालाई 1 मिटर 2 मिटर हुटाएर माथि पुर्याएपछि बाख्राले खाँदैन होइन. तलको चाहिँ यो मसिनो झारपात चाहिँ खाएर बाँच्छ, दिनभरि खेल्छ पनि. एउटा गोठालो बचत भयो, एउटा गोठालोको 8-10 घण्टाको काम
1: त बस्यो,
0: अनि उसले अर्को काम गर्न पाउँछ. त्यो कन्सेप्टमा चाहिँ मैले यो संरचना बनाएको छु. अहिले हेर्दाखेरि हामी बुढाबुढी हो, कसरी भ्याएको थियो यो प्रश्न सबैले सोध्छन् मलाई है. प्रविधिलाई कमसेकम कुनै जीवको विशेषता बुझ्नु पर्यो, उसलाई खानुपर्छ, बस्नुपर्छ, रमाउनुपर्छ. यो तिनवटा कुरा चाहिँ व्यवस्थापन राम्रो मिलाइदियो भने त्यसलाई गोठालो बस्नु पर्दैन. त्यो हिसाबले त्यो म्यानेज गरेर मैले चाहिँ अलिकता आफूलाई सहज बनाएको छु. भ्याउने सन्दर्भमा कसरी भ्याउनु भएको छ भने उत्तर हेर्ने.
1: अनि जुन यो संरचना सुरु गर्नुभयो तपाईँले एउटा अर्ग्यानिक रिसर्टको अवधारणामा, अर्ग्यानिक रिसर्ट भनेको रेस्टुरेन्ट भन्छ होइन, त्यसको अवधारणा
0: एग्रो
1: रिसर्ट अर्थात् अर्ग्यानिक रिसर्ट एग्रो रिसर्ट त्यसलाई जे भन्ने त्यो त्यो कन्सेप्टबाट सुरु गर्नुभयो तर त्यसलाई निरन्तरता दिनलाई अलिकति कठिनाइ भइरहेको अवस्था
0: होइन
1: भएको छ. अनि तपाईँ यो फर्मलाई अहिले स्थानीय निकाय कहीँ कतैबाट त्यस्तो किसिमको सहयोग सपोर्टहरू केही भएको अवस्था छ कि छैन, के भन्छन् स्थानीय निकाय?
0: स्थानीय निकायमा जाहेर छ, सूचना छ, फलानाले यो काम गरिरहेको छ भन्छन्, देखेको पनि छ. तर अब अनुदानको विषयमा, सहयोगको विषयमा चाहिँ के हुँदो रहेछ भने ऊ आफै सबल छ, सक्षम छ, बोल्न जानेको छ, उसले कतैबाट ल्याइराखेको होला भन्ने त्यो शङ्का उपशङ्कामा चाहिँ उनीहरू ढुक्क भइरहेको छ. म फेरि मैले अघि नै पनि एउटा प्रसङ्गमा भने तपाईँलाई होइन म याचना गरेर चाहिँ म तल परेर माग्नु नचाहने मान्छे, मेरो कमजोरी त्यही हो। म कसैसँग आफ्नो शरीरले म एक मुठी खान सक्छु,
1: ठिक छ। त्यो हो, त्यसमा के हुन्छ भने जस्तो बच्चाले पनि नरहेसम्म आमाले दुध खुवाउँदैन नि त,
0: होइन?
1: बच्चा भोगाएको छैन त आमालाई थाहा हुँदैन, रोएपछि पनि थाहा हुने हो। त्यस्तै जस्तो हो, स्थानीय निकाय स्थानीय सरकार छ नजिकै, अब भोलि यस्तो यस्तो किसिमको खाँचो छ भनेर तपाईँले नभनेछ भने त स्थानीय निकाय यो कुरा त बुझ्दैन होला पक्का पनि।
0: अब यो सन्दर्भमा भन्दाखेरि लामो हुन्छ, मैले एउटा गोटा खाएको छु
1: छोटकरी,
0: मैले एउटा गोटा खाएको चाहिँ म 2012 यहाँ थालेँ, 13, 14, 15, 16 सालतिर 2016 जिल्ला भेटनरीमा त्यहाँ चाहिँ सूचना विज्ञापन भनौँ सूचना भनौँ के थियो भन्दा विदेश गएर आएकालाई प्राथमिकता
1: भनेको थियो,
0: एक नम्बर। दुई नम्बर यति पढेको एसएलसी आइए त मैले पनि गरेको थिएँ है, उमेर पनि यति भएको जवान पनि थिए, त्यसपछि त्यो किसान हुनुपर्ने र त्यो किसानले कमसे कम 35-40 बाख्रा पाले हुनुपर्ने, त्यो सबै क्राइटेरिया त्यहाँ खोरै छ मेरो। 40-45 बाख्रा थियो अनि भिजिटरले आएर हेरे तपाईँ गुड सेलेक्टमा पर्नु भएको छ हाम्रोमा चाहिँ, अब के हुन्छ भन्यो, म यो गुनासोको साथ मैले सुनाउनै पर्छ यो कुरा। त्यसपछि म ढुक्क थिएँ, कमसे कम त्यतिखेर 2 लाखको पुग्यो थियो अनुदानको कुरो है, 2 लाखमा 1 लाख आए पनि मलाई त सपोर्ट भयो नि त, मैले त ऋण धन गरेर लगानी गरेको छु होइन, सबैलाई आधा पैसा चाहिँ सरकारले दिएको तिरेर आधा पैसा आफूले कमाएर तिरे भने 2 वर्षपछि त म फेरि चोखो चाहिँ हुन्छु, मेरो त दिमागमा त्यो थियो। अनि त्यो साल मलाई त्यो हेर्न आउनेले सेलेक्ट गर्यो, तर त्यो चुनेर त्यो जुन न्यायिक निर्णय गर्नु पर्थ्यो नि त्यहाँबाट भएन। अनि दोस्रो साल फेरि गए, फेरि त्यस्तै सूचना गए, अनि त्यहाँ एउटा सर हुनुहुन्थ्यो, अब म नाम त लिन्न, सर यो गत साल पनि तपाईँहरूले भिजिट गर्नुभयो ओके भन्नुभएको थियो, यसपालि पनि आइराखेको छु, फेरि त्यही प्रवृत्ति हो भने, त्यो प्रवृत्ति कस्तो हो भने अब कतातिरको को के हो, त्यो नेताले ताँचा लगाइदिनु पर्ने, त्यो ताँचा लाग्यो भने पाइयो, पाएन भने पाएन, त्यही प्रवृत्ति त्यही सिग्नल हो त्यही बाटो हो त्यही हो सर, हाम्रोबाट केही हुँदैन नत्र हाम्रो जाहिर जान्छ भन्नुभयो। त्यसपछि म फरक फर्केर आएँ, अब त्यो चेन त्यो ट्रेन तलदेखि माथिसम्म छ, त्यस कारणले 50 लाखको अनुदान पाउँछ भनेर सरकारले एकदम निर्णय गर्छ, तर 50 लाखमा 25 लाख आफूले बुझ्ने, 25 लाख चाहिँ कतै मिलाउने र 50 लाखमा साइन गर्ने, यो चाहिँ
1: यस्तो प्रवृत्ति
0: प्रवृत्तिले गर्दाखेरि मैले कमसेकम त्यो प्रवृत्तिमा नजाऊ, बरु म आधा भोकै बस्छु, यसै आधा भोकै हो आधा भोकै बस्छु भनेर आफ्नो स्वाभिमानलाई मैले यही थाती राखेँ। र अब माग्नु जानु पर्थ्यो, ठिक हो, तपाईँले अघि भन्नुभएको थियो हाम्रो कृषि विकास उसबाट पनि आउनु भएको थियो एउटा जेटी नामै भन्दा केही फरक पर्दैन, उहाँ चाहिँ शिव राज पौडेल अहिले चितवनकै कतै हुनुहुन्छ होइन, उहाँले यही शब्द भन्नुभएको थियो, भाइ तपाईँले बच्चा नरिकन दुध खुवाउँदैन, नमागिकन भएको छ कि केही जानिँदैन, तपाईँ यत्रो गरिसक्नु भएको छ भन्नुभएको थियो, रुनु पर्दैन, जब यदि सही न्यायिक पनि आमा छ भने यो बाबुले खाने बेला भयो भने दिनुपर्छ, तपाईँ कुन संकायमा काम गर्नुभएको छ भन्दाखेरि तपाईँ पनि माग्दिनुहोस् भनेर अनुरोध गर्नुभएको थियो। मैले माग्न जाँदा तैँले अघि नै भनिहाले त्यो पाएँ, त्यसपछि लज्जित छु म, त्यस कारण अब यसलाई निर्मूल गर्न चाहिँ मलाई के लाग्छ भने मेरो अहिले स्थानीय सरकारलाई पनि मैले नीति तथा कार्यक्रममा मलाई बोलाएँ, एकदम धन्यवाद दिन्छु, मैले दिएँ पनि त्यहाँ होइन, नीति तथा कार्यक्रममा मेरो माग चाहिँ के छ भन्दा कृषि मन्त्रालय अथवा कृषि विभाग अन्तर्गतको कर्मचारीहरूले फिल्ड भिजिट गरेर उसको लागत कति छ, जस्तो यहाँ त्यो लागतको उसमा उसले व्यक्तिगत लगानी गरेको छ कि लोन लिएर गरेको छ कि त्यो बुझेर कमसे कम यस्तो 80% चाहिँ नेपाल सरकारले दिन्छौँ हामी, 80% लगानीमा हामी अनुदान दिन सक्छौँ, त्यसपछि त्यसको उत्पादनको पनि 80% जिम्मेवारी हामी लिन्छौँ, पुरै नसके पनि, जस्तो मेरो उत्पादन अहिले चाहिँ एउटा खोरबाट कुखुरा उत्पादन हुँदाखेरि 80-90 हजार चाहिँ किलो निस्कन्छ दुई महिनाको बिच, 90 हजार किलो पनि ब्रोइलरको मासु मैले चाहिँ खपत गराउँदै गर्दाखेरि घाटा पर्दा पनि तै यो होइन नाफा हुँदाखेरि यसो भयो, त्यही नाफालाई एक दिनको नाफालाई सम्झेर अनि उसले त टन्न कमाछ भनिदिन्छ क्या, तर ब्रोइलरको भाउ ब्रोइलरको सिस्टम त अब सबैले बुझेकै छ, अहिले 3 लाख भयो दामाडोलै छ मेरो अवस्था, त्यसले गर्दाखेरि एउटा प्राकृतिक प्रकोप अर्को सामाजिक अर्को राजनीतिक विभिन्न छ होइन, अब त्यो देखा त आफूले भोगिरहेको छु, त्यसरी चाहिँ अब स्थानीय निकायलाई चाहिँ मैले भिजिट गरेर जे देखियो त्यो स्पोर्टमै गएर त्यो व्यक्तिलाई ल्याएर, जस्तो अपराधीलाई अपराध गर्यो भने त कसैले भन्नु पर्दैन त, कसैले एउटा चुक्की लगाइदिएको भरा गएर समातेर लगाएर त्यो दण्डित गर्छ नि, राम्रो काम गर्नलाई पनि त प्रेसित गर्नु
1: गर्नु पर्थ्यो, राज्यको एउटा कमजोरी त्यो नै छ क्या, हाम्रो देशमा राज्यको कमजोरी त्यो रहेछ र अनुदानका विषयमा पनि यिनै कमजोरीहरू छन्, हामीले भन्दी गरी गरेका छौँ यो हामी यो कृषि कार्यक्रम अन्तर्गत धेरै किसानहरूले पनि भन्नुहुन्छ, वास्तवमा राज्यले किसानलाई अनुदान दिने हो भने किसानले भन्छ राज्यले धेरै पैसा कृषि क्षेत्रमा लगानी गरेका छौँ ल कृषिलाई हामीले छुट्याएको छौँ भन्छ, तर कहाँ गएको छ त साँच्चैको किसानले त्यो पैसा पाएको छ कि छैन त, साँच्चैको किसानबाट पनि त्यो पैसा कसरी पुर्याउने त भन्ने किसिमको योजना राज्यले गर्नुपर्छ, त्यो नगरिरहेको अवस्था हो, हामीले त धेरै भन्ने गरेका छौँ राज्यसँग यी कुराहरूलाई, किसानलाई साँच्चै किसानको खोरमा किसानको गोठमा किसानको प्लान्टमा किसानको खेतबारीमा नै पुगेर त्यहाँको किसानलाई के चाहिँ आवश्यकता छ त राज्यको तर्फबाट के दिन सक्छ त्यो हेरेर त्यही ठाउँमा गएर दिने भने बल्ल साँच्चैको किसानले राज्यको सहयोग र अनुदान पाउँछ, नत्र चाहिँ धेरै गाह्रो छ, नत्र किसानले अब अनुदान लिने भनेर त्यो प्रोसेसिङमा जाँदा जाँदा उसको आफ्नो व्यवसाय बिग्रिसकेका हुन्छ, तरकारी किसानको तरकारी मरिसकेका हुन्छ किराले भ्याइदिन्छ, अब पशुपालन व्यवसाय गरेका छ उता हिँड्दा यता गाई पर्ने यता बाख्रा पर्ने यता माछा किसान त माछालाई चाहिँ टाइममा उपचार औषधि खान नहोला यता माछा बिग्रेला, त्यो हिँड्दा चाहिँ अर्को खर्च हुन्छ कति किसानलाई र अर्को यतापट्टि अर्को फेरि घाटा पर्छ, त्यसले गर्दाखेरि किसानहरू जान नसक्ने भएको हुनाले सम्बन्धित निकाले स्थानीय स्तरमै गएर दिनुपर्छ भन्ने किसिमका कुराहरू धेरै पुगेका छन्, धेरै हामीले गरेका छौँ र हामी कुरा गर्दैछौँ पश्चिम चितवनको आवाज रेडियो साइनोबाट, रेडियो साइनो 99.8 MHz को प्रस्तुति यो कार्यक्रम कृषि र प्रविधि, हरेक हप्ताको सोमबार प्रसारण हुने कार्यक्रम हो कृषि र प्रविधि, यो कार्यक्रममा हामीले धेरै व्यक्तित्वहरूसँग कुरा गर्दा गर्दै राखिराखेका छ, कुरा गरेका छौँ किसानहरूसँग गरेका छौँ, विज्ञहरूसँग पनि हामीले कुरा गर्ने गरिरहेका छौँ, यो कार्यक्रमलाई इन्टरनेट अनलाइनको हाम्रो पात्र एप नेपाली पात्र एप र silentnews.com पनि संसारको जुनसुकै कुनामा तपाईँले हेरेर सुन्न सक्नुहुनेछ भने रेडियो फेसबुकमा गएर रेडियो साइनो लगइन गरी संसारको जुनसुकै कुनामा पनि चाहेको समयमा हेर्न र सुन्न सक्नुहुने कार्यक्रम कृषि र प्रविधि, यो कार्यक्रमलाई युट्युबमा गएर पनि साइनो अनलाइन लगइन गरेर तपाईँ चाहेको बेलामा सुन्न र हेर्न सक्नुहुने कार्यक्रम छ यो कृषि र प्रविधि, हामी विभिन्न व्यक्तित्वहरूसँग कुरा गर्ने क्रममा आज इच्छा कामना वडा नम्बर 3 म आइपुगेको छु, इच्छा कामना गाउँपालिकाको नजिकै परे यस यो
0: इच्छा कामना
1: वार्ड नम्बर 3
0: मृगस्थली
1: भन्छ यो ठाउँलाई, इच्छा कामना वडा नम्बर 3 मृगस्थली भनेर यो ठाउँ र मृगस्थली किन भनेको जुन ब्याकग्राउन्डमा एउटा डाँड पहाड सानो पहाड देखिरहेको छ, त्यो पहाडमा एउटा पोखरी छ, त्यहाँ त्यो पोखरी मृगहरूले आएर पानी खाने ठाउँ बनाइएको एउटा पोखरी छ, त्यही पोखरीको नामले यसलाई मृगस्थली भनेर चिनिएको पनि हो र यो डाँडोमा यो पाखहरूमा नेपाल सरकारको डाँडोमा वनसँग एउटा सम्झौता गरेर हाम्रो शिवसरले उहाँले नै यसलाई यो डाँडोलाई पनि उत्पादनशील बनाउनुपर्छ भनेर तपाईँको यो जडीबुटीहरू यहाँ सुरु गर्नुभएको छ र यो जडियो काम गर्दाखेरि कति बाधा अडचन भए त्यो त अवश्य नै हुन्छ, कतिपय व्यक्तिहरू ल्याएर जाने कसरी बिगार भने त विभिन्न लागेका हुन्छन्, हुँदाहुँदै पनि उहाँले यो सङ्घर्ष गरिरहनु भएको छ भने यही पछाडि यही नजिकैको हाम्रो यो सानो यहाँ पोखरी छ, पोखरीको बिचमा एउटा बिचमा चौकेर राखेर बस्ने ठाउँ बनाउनु भएको छ, त्यहाँ आउने पर पाहुनाले विभिन्न किसिमको एउटा यो पर्यटक आन्तरिक पर्यटक या बाह्य पर्यटक पनि भित्राउने उद्देश्यले उहाँले जुन योजना गर्नु भएको छ, यहाँ बसेर बिचमा बसेर अब मासुका आइटम मासु खानेहरूले विभिन्न किसिमको आफै पोलेर बसेर पोलेर केही बनाएर खान मिल्ने अवस्थाहरूको पनि बिचमा यो यो गोलघरमा उहाँले बनाइरहनु भएको छ। यसको यो गोलघरको ठ्याक्कै पछाडि एउटा भित्तामा साना खोपिल्टाहरू देखिरहेको छ। त्यो खोपिल्टाहरू भनेको यहाँ पोखरीमा खेल्न आउने हाँस छन्, ती हाँसहरू पानीमा खेल्ने, त्यसपछि गएर पाखामा बस्ने र त्यही खोपिल्टाहरूको सबै ठाउँ बसेर बस्ने, अन्डा पार्ने, प्राकृतिक रूपबाट प्राकृतिकै जमिनमै उहाँले छुट्टै एउटा अन्डा पानी खोज्न मलाई त्यही ठाउँमा गएर गरोस् भन्ने उद्देश्यका साथ उहाँले त्यो गराउनु भएको छ। यसरी उहाँ सङ्घर्ष गरिरहनु भएको किसान हुनुहुन्छ। इच्छा कामना गाउँपालिका वडा नम्बर 3 जस इच्छा कामना गाउँपालिकाको लगभग नजिकै पर्छ, करिब करिब 2-3 किलोमिटर
0: 2 किलोमिटरको
1: चाहिँ उत्तरपट्टि
0: दक्षिणपट्टि
1: 2 किलोमिटर दक्षिणपट्टिको यो यो डाँडोको ठ्याक्कै पकरमा छ। धेरै टाढा पनि पर्दैन आउन जानलाई पनि। यस्तो ठाउँमा उहाँ सङ्घर्ष गरिरहनु भएको छ, उहाँसँग हामीले आँकोसारी गरिरहेका छौँ। हामी शिवराज हामी अब यो कुराकानीकै सिलसिलामा छौँ। यो सङ्घर्ष गर्दाखेरि यो सङ्घर्ष गर्दाखेरि तपाईँलाई अहिले परेका जुन यो कृषि क्षेत्रमा लाग्नु भएको यो यहाँ आएपछि परेका अप्ठ्यारा चुनौतीका विषयहरू के थिए र त्यसलाई समाधान कसरी गर्नुभयो त्यो पनि भन्नुहोस्।
0: अब यसमा अप्ठ्यारा विषयवस्तुहरू त कुनै चिज म यो काम गर्छु भनिसकेपछि त्यसमा प्राविधिक कुराहरू अनि त्यसमा रहेको फेरि उसको विशेषता गुण खान भूगोल क्षेत्र त्यसको बावजुद हामीले बनाउँदै जाँदाखेरि संरचना गर्दै जाँदा चाहिँ नि जस्तो पशु पालेको छ भने उसलाई बस्ने गोठ उसको वातावरण घाँस पात पानी हावा पानी यी सबै कुराहरू पर्छन्। त्यसपछि पशु अथवा पन्छी जुनसुकै चिजको पनि खेती किसान गर्दाखेरि बोट बिरुवा लगाउँदा पनि त्यसलाई न्याचुने हावा पानी माटो मल यी सबै कुराहरू चाहियो, ती प्राविधिक कुराहरू भए। अब त्यसको चुनौती त्यसको चाहिँ विषयवस्तुमा चाहिँ अब नेपाल सरकारलाई जस्तो वनस्पतिजन्य चिज लगाउँदाखेरि मुख्य गएर आन्तरिक रूपमा पैदा हुने मल नेचुरल मल पाङ्गारिक मल त्यो हामी उत्पादन गर्न सक्छौँ, त्यसको कुनै समस्या छैन। रासायनिक मल चाहिँदाखेरि नेपाल सरकारलाई यो अहिले परेको समस्या त
1: होइन
0: एउटा तरकारी अथवा उनले बालीहरू लगाउँदाखेरि अब पशुजन्य पशु पन्छीजन्य चिज लगाउँदाखेरि चाहिँ गोठ खोरदेखि उसलाई हुने वातावरणको विषयमा किसानले सहज रूपमा प्राप्त गर्न सक्छ, सल्लाहकार हुन्छन् यस्तो ठाउँमा ठिक हुन्छ अथवा देखेर अथवा बुझेर त्यो बुझ्न सकिन्छ। तर प्राविधिक विषयमा जाँदाखेरि जस्तो कुखुरा पाल्दाखेरि कुन रोग लाग्यो त्यो रोग लाग्दाखेरि चाहिँ नि उपचार गर्ने सिलसिलामा जस्तो हाम्रो मान्छेको उपचार गर्ने पद्धति पहिला झारफुक थियो त्यसपछि वैद्य लगायो त्यसपछि अहिले हस्पिटल काम गरिन्छ क्या, त्यो स्टेप बाई स्टेप होइन हस्पिटल पनि अत्याधुनिक फेरि अहिले त त्यो चरणमा नेपालमा त विदेशको फेरि
1: होइन
0: भने अब त्यो चरणमा त्यही उसमा चाहिँ तुलना गर्दा पशु पन्छीलाई चाहिँ जस्तो अब यहाँ कुखुरा 45 दिनको 50 दिनको अवधिमा हुने कुखुरा कुरो गर्दाखेरि एक हप्ता चल्ला राखेको एक हप्तासम्म एक किसिमको रोग लाग्यो, त्यहाँबाट दोस्रो हप्ता चलेपछि अर्को
1: किसिमको रोग
0: किसानको सँगसँगै चाहिँ रोग र संक्रमण त्यसपछि आफ्नो व्यवस्थापन त्यो टाइम टेबल मिलाउन सक्यो भने उसले फल प्राप्त गर्यो त्यो मिलाउन जानेन भने अनि त्यहाँ चाहिँ किसान त्यहाँ चुनौतीमा पनि त्यो फस्छ होइन अवसर पनि हो त्यो एउटा सिक्ने अवसर होइन अब चुनौती चाहिँ त्यो रोगको चाहिँ ज्ञान भएन उपचार सही समयमा भएर पनि त्यहाँबाट चाहिँ किसान खस्किन्छ उपलब्धि हुँदैन सबै विषयवस्तुमा त्यो मिल्न जान्छ होला जस्तो लाग्छ मलाई होइन। अब त्यसमा चाहिँ लगभग म केही कुरा म पनि अनभिज्ञ नै छु, अब नयाँ नयाँ किसिमको रोगहरू आउँछ प्रकोपहरू आउँछ यो रोग फेरि एउटा व्यक्तिको हातमा मात्रै नहुँदो रहेछ, आफूले गर्नुपर्ने मेहनत, आफूले गर्नुपर्ने व्यवस्थापन सबै गरिसक्दा पनि उत्पादन जस्तो हेचेरीको कुरो गर्दाखेरि हेचेरी आफै चाहिँ शुद्धता छैन भने त्यो हेचेरीमा भएको रोग प्रकोप चाहिँ यहाँ आइपुग्छ, हामीले आँखाले देख्न सक्दैनौँ, त्यसको इफेक्ट हामीले भोग्नुपर्छ। त्यो निगरानी गर्ने सरकारको जुन तह छ नि, मैले अघि पनि भने स्पोर्टली गएर उसले गरेको काम क्रियाकलाप अध्ययन गर्ने, राम्रो पुरस्कृत गर्ने, नराम्रोलाई सल्लाह दिने, होइन त्यसलाई त्यो प्रमोट गर्ने, बढाउने, त्यसलाई उपलब्धिमूलक बनाइदिने, त्यो फेरिदेखि राम्रो भयो भने माथि त्यसको उपलब्धि राम्रो भएर आउँछ। र मैले भोगेको अब त्यो गर्दा के हुन्छ भन्दाखेरि चाहिँ गर्ने सन्दर्भमा नेपाल सरकारले हाम्रो अभिभावक हो, हाम्रो पिता माता जे भने पनि भगवानै सरकार हो, त्यो चाहिँ सरकारले के गर्दै हुन्छ जस्तो लाग्छ भने जुन ठाउँबाट जे चिज उत्पत्ति हुन्छ, जेका लागि उत्पत्ति हुन्छ, उत्पत्तिदेखि लिएर त्यसको उपलब्धिसम्म सबै शुद्धता हुनु पर्यो, त्यसमा व्यवस्थित हुनु पर्यो। यात्रीले जस्तो यो अघिल्लो लाटमा मलाई पर्यो 2000 चल्ला ल्याए, 2000 चल्ला ल्याउँदाखेरि 10% चाहिँ उसले त्यो थिनी त्यो नछुटेको हुन्छ, कलिङ नगरिकन कोही चाहिँ ल्याएको चल्ला छ, अन्डा यत्रो पनि छैन चल्ला, कोही चाहिँ यत्रो ठुलो छ, होइन त्यो के गरेको भनेर मैले पछि फोन गरेँ, सरी अब हाम्रा कामदारहरूले जम्मै मिसाइदिएछन् भनेर भयो। मैले त प्रति चल्ला 100 रुपियाँ हालेको छु त, 200 चल्ला ल्याएको भोलिपल्ट मर्यो, त्यो 200 चल्लाको पैसा त मैले यहाँ के गर्ने, उसलाई कम्प्लेन गर्दाखेरि हामी सल्लाह गरौँला भन्छ। अब कहाँ लिन जाने, काठमाडौँको कहाँ जुन हेचेरीमा छ सम्बन्ध छैन, एउटा मेडिएटरबाट आइपुगेको छ, मेडिएटरले भन्नु उसलाई फोन गर्नु भन्छ, उसलाई भन्नु सल्लाह गरौँला भन्छ, त्यो 200 को लागि म काठमाडौँ गएँ, अर्को भाडा खर्च हुन्छ, त्यो ल्याएको चाहिँ त्यो चल्लाको मूल्य पनि अझ बढी खर्च हुन्छ, जान सम्भव छ? बिमाको च्याप्टरमा हेर्नु, अब चुनौती र अवसर भन्नु पर्दाखेरि है, अब बिमा पनि मैले यसो गरेको छु, अर्को बैङ्कको पनि मेरो डिसेस पर्यो, बिमा प्रत्येक लटमा कुखुराको बिमा गर्छु, मैले केही ठुलो भयङ्कर रोग लाग्यो भने मलाई केही राहत हुन्छ भने नेपाल सरकारले त्यो फेसिलिटी दिएको छ, मजासँग विज्ञापन गर्छ, 80% तपाईँहरूलाई सहयोग हुन्छ, तर यहाँ त्यो कुखुरा मार्ने क्रम कस्तो हुन्छ, आज 2 भोलि 5 पर्सि 10 निको पर्सि 0 त्यहाँबाट फेरि अर्को दिन केही प्रकोपले मैले भने हप्ता हप्तामा त्यो रोग लाग्छ, हप्ता हप्तामा निराकरण हुनुपर्छ, अनि त्यसरी कुखुरा मार्ने क्रम हुन्छ, उनीहरूको प्रोसेस हुन्छ, मर्यो फोटो खिच्नु भयो, औषधि बिजाउ के छ, तपाईँले चाकरी गर्नुभयो कि भएन, तपाईँलाई देखाउनु भयो है बिल, यस्तो प्रोसेस माग्दै जान्छ, अनि त्यसको पोस्टमार्टम सहितको रिपोर्ट दिइसकेपछि बाध्य भएर उसले दिनुपर्ने हो, त्यो गर्न हामीलाई सम्भव हुँदैन, हर किसानलाई
1: मेरो फेरि अब दैनिक मर्छ, अब 2 बिराएर मर्छ, सधैँ रिपोर्ट बनाउँदा सधैँ पोस्टमार्टम गरिरहन सम्भव त हुँदैन,
0: मेरो प्रोफाइलमा छ म कति दिउँ है, आजको भोलिको पर्सिको त्यो दिने गर्दा मेरो काम कसले गर्दैन है, मेरो 4 गाई खाल्टामा हालेँ मैले अघिल्लोचोटि गाई पाल्न, बिमा गरेको थिएँ, बिमा कम्पनीलाई फोन गरेर अनि त्यो उसले उसलाई हरायो, उसले उसलाई हरायो, अनि लास्टमा त्यो उसले पसेर हल्लायो नि चलिरहेको छ है, त्यसो भएर फिल टु फिल यसले के गरेको छ, जस्तो माग्नेले हजुर म भोको छु ल्याउनुहोस् भन्यो भने त्यतिखेर दिएको फल लाग्छ क्या है, त्यस कारण माग्ने हामी त दिने हो किसान त भन्नुपर्दा हामी दिने हो, दिनको लागि उसलाई के कमजोरी छ, मलाई बढी अधिकतम दियोस्, दिन सक्ने ताकत बनोस्, शक्ति बनोस् भनेर सरकारले त्यो भिजनबाट अब यसरी भन्नु पऱ्यो कि त्यो भिजनबाट सरकारले हेरेर तिमीलाई परेको कमजोरी हामी व्यवस्था गरिदिन्छौँ, तिमी बढीभन्दा बढी उत्पादन गर, उत्पादन गरेको चिज हामी लिइदिन्छौँ भनेर यो व्यवस्थापन पद्धतिमा चाहिँ सरकार गयो,
1: सरकारले बजार खोज्नु पर्यो, बजार व्यवस्था पनि सरकारले गरिदिनु
0: पर्यो,
1: समग्रमा भन्नुपर्दा किसानले उत्पादन गर, जति उत्पादन गर्छौ राम्रोसित उत्पादन गर, त्यसको बजारीकरण हामी गर्छौ, बजारीकरणको चिन्ता तिमीले नगर भन्दियो भने किसानहरूलाई पनि राहत धेरै हुने,
0: यहाँ
1: त के छ भने उत्पादन त गर्यो बजार छैन, भोलि बजार गयो अनि मार्केट सट्टै डाउन भइदियो अवस्था आइदिन्छ, अनि किसानलाई के हुन्छ, ओहो यो गर्यो मेरो यति खर्च भयो यति घाटा ल अब त यो गर्दिन, ह्यारेसमेन्ट हुन्छ क्या,
0: है मलाई यही पटक भयो, भालुको कम्पनी समाते जस्तो भन्छन्, यत्रो लगानी गरेँ, लगभग 1.5 करोड जति मैले लगानी गरेँ यहाँ, होइन अब योबाट म भाग्ने कुरो त आउँदैन, मैले लोन चुक्ता गर्नु छ, आफ्नो परिवार व्यवस्थापन गर्नु छ, यत्र पनि पशु पक्षी व्यवस्थापन गर्नु छ, होइन मलाई चाहिँ अब योबाट घाटा भयो म भाग्छु, म कहाँ जाने भागेर,
1: है फेरि जाने बित्तिकै अर्को व्यवसाय गर्छु भनेको फेरि जिरोबाट गर्नु,
0: फेरि जिरोबाट गर्नु पर्यो,
1: फेरि अर्को यस्तो लगानी अर्को ठाउँ गर्नु पर्यो,
0: अर्को गर्नुपर्छ। त्यस कारणले त्यसको अवस्थामा सरकारले त्यो अवस्था हुन आउने नदी भयो, होइन त्यो सिस्टम छ भने त हुँदैन कति कुरो, है तपाईँले जस्तो अहिले गाउँपालिका नगरपालिकामा हेर्नुहुन्छ एउटा टावर बनाउन घर बनाउन नक्सा पास गर्नुपर्छ, एउटा किसानलाई तपाईँ फर्म दर्ता गर्नुहोस् भन्दाखेरि उसको पूर्वाधार के छ त्यो हेर अनि त्यसपछि दर्ता गर, ऊ साँच्चै नै फर्मवाला हो कि ताजा नै फर्मवाला
1: बुझ्नु पर्यो
0: बुझ्नु पर्यो, जसरी नक्सा पास गरेर घर बनाएन भने भत्काएको छ नि, अब त्यो सिस्टम आइदियो हुन्थ्यो मलाई हेर्नु मन छ, हेर्नु मन छ है, किसान भन्ने झोले किसान बन्ने सरकारको अनुदान चप्काउने अनि उसको बारीमा गएर हेरे केही पनि
1: उसको बारी नै छैन,
0: बारी नै छैन है,
1: अनि सरकार छ झोला बोके उही बसे ठाउँमा बसे अनि त्यसपछि 1 करोड 2 करोडको अनुदानको व्यवस्थापन गरे अनि कसैको फर्ममा लगेर त त्यो एउटा बोर्ड बनाए यो मेरो भन्दै है भने उसलाई पनि 2-4 पैसा दिने होला फर्मलाई दिएर बोर्ड ढुन्ड्याए हेर्न आउनु मलाई त्यही देखायो
0: मलाई भन्न
1: आफू
0: फलानु भनिदिनु न मेरो हो भन्नु सोद्धाखेरि हो भनिदिनुहोस् घुमाउँछु तपाईँलाई केही दिन्छु भने तिम्रो हल्ली भन्ने म मानेन
1: सही कुरा सही एकदम राम्रो किनभने उसले त अलिकति दिन्छ 1-2 लाख दिए होला उसले त त्यहाँ त करोडै पाइनेका छ यही कुराहरूलाई यस्ता कुराहरूलाई चाहिँ सरकारले एकदमै चलाखी भएर सरकारले हेरिदिनु पर्ने हो साँच्चैको किसान को हो त त्यो हेरिदिनु पर्यो त्यो निकाय नहुनाले अहिले साँच्चैको किसानहरूले दुःख पाइरहेको अवस्था छ अनि यो बिरुवाहरू यो सबै कुखुराहरूलाई शीतलको छारीको लागि लगाउनु भएको होला होइन
0: यो बिरुवामा अब फेरि अस्तिको कुरो हो त्यहाँ तेजपत्ता छ त्यहाँ किलो छ होइन अरू बाँसहरूदेखिमा यो पारिजात अब यो चाहिँ यो करबिर टाइपको चाहिँ यो सुगन्धित फुलहरूको खोजीमा छु म अहिले है यसले के गर्दो रहेछ भने एउटा अब हामी एउटा कल्चरमा छौँ हाम्रो संस्कार छ होइन सुगन्धमय फुलको चाहिँ सुगन्धले बिहान उठ्ने बित्तिकै चाहिँ एउटा आनन्द
1: दिन्छ
0: फुलको रङले फेरि आँखालाई आनन्द एउटा हामीले पनि आनन्द लिइरहेको छ होइन अब यसले दिने शीतलता कुखुरालाई शीतलता भयो फेरि यसको औषधीय गुण पनि थिएन अब यसलाई मैले हरेक चिजमा प्रयोग गर्छु औषधीय गुण छ मलाई चिया बिहानै चिया खानु पर्यो तेजपत्ताको एउटा पात हालिदिन्छु बास्नादार चिया खान्छु त्यसले गर्नुपर्ने औषधीय काम त्यसले गर्छ पारिजातको चाहिँ अब पूजा गर्नेदेखि लिएर औषधीय गुण पनि छ त्यसले पनि युज गर्छ अस्ति एउटा दिदी आउनु भएको थियो यहाँ उहाँले त्यो बाटोको धुप बनाउनु हुँदो रहेछ आउनु भयो अनि बाबु यो फुलहरू के गर्नुहुन्छ भने के भने फुल छ रमाइलो गरिदिन्छ सुगन्ध छरिदिन्छ झर्छ जान्छ अनि झरेपछि कुखुराले खान्छ यो पारिजात फुल्दाखेरि म टिसिनेको यस्तो पारिजात पुरा यो टगर हुन्थ्यो अनि कुखुरा छोड्दियो हाँस कुखुरा आउनु टप्प टिप्ने खाने कमसे कम 12 बजेसम्मलाई आरा यही हुन्थ्यो
1: कुखुराको दाना पनि
0: यही हुन्थ्यो क्या अब यसले कति काम गरे त दानाको काम पनि गर्यो त्यो प्राकृतिक अब त्यो खाँदा के हुन्छ एउटा हिसाबले हेर्दाखेरि पौष्टिक आरा दिनुपर्छ भन्छ एउटा निकायले होइन अर्कोले म चाहिँ के भन्छ भने होइन यहाँ मैले विषादी प्रयोग नगरेर 3-4 वर्ष भयो है विषादी सुन्ने किराले पनि खाओस् अनि अझ नाम पनि सिभ त्यही भावना छ तिमी पनि बाटो बाँकी भइसक्यो म पनि चोडेर खान्छु भन्थ्यो क्या मैले अनि त्यो छ त्यसो र यहाँको चिजहरू अहिले अहिले साथीहरूले थाहा पाउँछन् कति टेस्टी भन्छन् म यही नेचुरल मल नै प्रयोग गर्छु अनि यो नेचुरलबाट पनि आएका चिजहरू नै त्यो यहाँको पशुपतिले खान्छन् अनि त्यो खाएको कारणले प्राकृतिक आहार खाएको कारणले प्राकृतिक स्वाद हुँदो रहेछ यहाँ माथा काठमाडौँ भक्तपुरको मान्छे आएर मन पराए. भक्तपुरमा कहाँको चिज पुग्दैन र काठमाडौँमा चार टाइम त पुग्छ. तर यही पोखरीमा चाहिँ पालेको माछा टेस्ट भयो मलाई त. मलाई दिनुहोस् न अरे केराको चाहिँ त्यो घोगा के भन्छ त्यो बनाएर प्याक गरेर लिएर त्यो लिएर गए. उसलाई मिठो थिएन भने लान्छ नि त होइन. आइसमा हालेको दुनिया भाँति चाहिँ प्याकिङ माछा आउँछ नि त. त्यसरी पनि लिएर गए. यहाँको केरा सुर्खेतसम्म पुग्या छ यहाँको टेस्ट भएर है. म पनि युरिया मैले प्रयोग गर्दिनँ. जे सुकै होस् मलाई तत्काल लाभ नभए पनि होइन त्यसको टेस्ट हुन्छ. अब टेस्टमा त्यसको गुणलाई पैसा तिर्ने प्रवृत्ति बसोस् नेपालीमा हो. त्यहाँ चाहिँ नेपाल सरकारले प्रेरित गर्नु पर्यो. सस्तो त पाइन्छ तर हामी चाहिँ आज सस्तो चिज खान्छौँ मोटाउँछौँ भोलि पर्सि फेरि भुकलुक्कै गयो हार्ट एट्याक भएर ढल्छौँ. अब मृत्यु दरलाई चाहिँ एक्सेप्ट गर्ने कि अलिक जीवन लामो बनाउने बरु चाहिँ कन्दमूल खाऊ होइन. तिनीहरूले आज खाएको चिज
1: खाऊ
0: ज्यान लामो समय बाँच राम्रो काम गर होइन. मिठो खाऊ सस्तोमा खाऊ अनि भोलि नै मर.
1: अहिले हेर्ने छ तरकारी किन्न गयो भने म धेरै देख्छु बजारमा एकदम सर्लक्क परेको जस्तो बोडी करेबिङ्गै तरकारी हुन्छ नि. कहीँ बाङ्गे टेढे नभएको सर्लक्क परेको देखे पनि ओहो कति राम्रो आहा भनेर त्यसलाई दुई पैसा महँगो हाल्दैन. अनि त्यही नजिकै अर्को अब अलिकति किराले खाएको बोडी अब त्यो बाङ्गा टेढा भएका त्यो औषधि बिसादी नपरेकाहरू त त्यो बाङ्गा टेढा हुने किराले खाने हुन्छ नि. त्यो त्यो ए यस्तो किराले खाएको यस्तो किराले खाएको यस्तो चाहिँ कहाँ पैसा हाल्ने. तर शुद्ध त त्यही हो नि त. तर अहिलेको हाम्रो नेपालीको कन्सेप्ट के छ भने शुद्धता हेर्दैन कि राम्रो देख्नलाई
0: शुद्धता. मैले अहिले तपाईँ यसो प्रसङ्ग गर्दाखेरि त्यो भाउजूले चाहिँ त्यो बाटेको धुप छ नि सिन्के धुपमा अगरबत्तीमा पनि मैले अनुभव पनि गरेँ. अब तपाईँहरूले पनि गर्नु होला. बन्द कोठामा अगरबत्ती सल्काएर हामी सुत्यौँ भने जस्तो मस्कु त्यो त्यो मच्छर धुप पाल्दाखेरि टाउको दुख्ने नाक सुत्ने हुन्छ त्यो ठ्याक्कै सिमसिम त्यो प्रकृतिको चाहिँ आभास मैले पाएँ अगरबत्तीमा. त्यही केमिकल प्रयोग गरे हुन्छ त्यो बास्नादार. तर उहाँले चाहिँ के भन्नुभयो भने मलाई यो फुलको टुक्राहरू पातहरू दिनुहोस् भन्नुभयो. अनि किन भाउजू भने मैले होइन योबाट मैले धुप बनाउँछु भन्नुभयो. एकदम म खुसी भएर तपाईँ गुरुआमा बन्नुपर्छ लैजानुहोस् भनेर मैले पठाएँ. उहाँले दिएको अहिले चाहिँ त्यसको नमुना धुप मसँग आइलागेको छ. एकदम राम्रो है जसले वातावरणलाई पनि शुद्ध बनायो होइन. हाम्रो सांस्कृतिक सम्पदालाई पनि यथावत धानेर बस्यो होइन. हाम्रो मनोरम मनलाई पनि आनन्दित बनायो. अनि यसको यो जीवन चक्र छ नि जुन फलेर फुलेर झरेर जाने चिजहरूलाई उपयोग पनि गर्यो होइन. अब त्यो त्यो प्रथा त्यो सिस्टमलाई चाहिँ हामीले अगरबत्तीको ठाउँमा धुपबत्ती बनाएर चाहिँ उपयोग गर्न चाहिँ मैले लगाएँ भने त यो फुलहरू पनि मैले दुई पैसा पाउँछु होइन. किन लगाउने के अर्थ छ भन्दाखेरि शीतलता सुगन्धमय आनन्दमय उपयोग हुन सक्छ भनेर यही हो. अब मान्छेको प्रकृतिलाई टाल्नलाई पनि उपयोग गरेर लगाउनु. त्यहाँ खोपा खाल्टो बनाएको त्यहाँ चराचुरुङ्गी बसोस् यहाँ पानी छ माछा खेलोस् हाँस खेलोस् यहाँ यो अब यो बाख्राहरू आइराखेका छ कुखुरा चरिराखेका छ हरेक चिजले पनि यसको उपयोग गरेर उफिँदै रमाउँदै नाच्दै गर्दाखेरि आफू पनि रमाउने अनि यसलाई उपयोग गरेर फेरि आनन्द लिने आफ्नो आर्थिक सामाजिक राजनीतिक होइन यी सबै कुराहरूलाई पुरा गर्नको लागि चाहिँ आफ्नो जीवन पद्धति चलाउने. यसमा थोरै भए पनि अब सन्तुष्टि मैले जति गर्न सकेको छु त्यति पाएछु भनेको छु. यतिकै आनन्द छ मलाई.
1: अब जाँदा जाँदा हामी करिब करिब समयको अन्तिम अवस्थामा आइसकेका छौँ. प्रविधिबाट प्रविधि मित्रले पनि समय सकिसकेको है भनेर हामीले इसारा गरिसक्नु भएको छ. अब छोटकरी रेडियो साइन मार्फत के चाहिँ सन्देश दिन चाहनुहुन्छ एकदम छोटकरी.
0: रेडियो साइन मार्फत अब तपाईँले ठ्याक्कै मेरो फिल्डमै आएर भिजिट गर्दाखेरि धेरै खुसी लाग्यो. अब यस्ता पत्रकार मित्र जुन चाहिँ पत्रकार जुन सरस्वती हो मुख हो मैले भन्नुपर्ने कुरा पत्रकार अथवा मिडिया मार्फत चाहिँ मैले भन्न पाउँदा म खुसी छु. सरलाई धन्यवाद पनि. यो मार्फत म अब किसान भएकै नाताले मैले अघि नै पनि भने किसानलाई फिल्डमै आएर त्यसको मूल्याङ्कन गरियोस्, फिल्डको मूल्याङ्कनको आधारमा उसलाई अनुदान सहयोग प्रेरणा दिने पद्धति बनोस्, त्यसपछि त्यसको चुनौतीको चरणमा जाँदाखेरि उत्पादनको चुनौतीको चरणमा जाँदाखेरि आइपर्ने कुराहरूमा त्यहाँ ध्यान दियोस्, त्यहाँ सपोर्ट होस्।
2: अहिले बिहानको 9 बज्यो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगाहर्ज।
4: स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सकहरू सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मीहरूको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रभावमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। बाढ़ी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेका बेला स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो। अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मशिला बस्नेत लगायतको प्रतिनिधिमण्डलले कर्णाली प्रदेश मुख्यमन्त्री मंगल बहादुर साईलाई भेटेर रिसाङका बाढ़ी पहिरो प्रभावित नागरिककका लागि तत्काल चिकित्सक तथा स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको थियो। प्रतिनिधिमण्डलले प्रभावित क्षेत्रमा स्वास्थ्य उपचारको आवश्यकता बढ़ेको र स्थानीय तहको स्वास्थ्य जनशक्तिले मात्र सेवा दिन कठिन भइरहेको जानकारी गराएको थियो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेशसभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्न हुइप जारी गरेका छन्। राप्रपाभित्र विवाद कायमै छ र पार्टीले आफ्ना सदस्यहरूलाई विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ। नेपालको संविधानको धारा 168 को उपधारा 4 तथा बागमती प्रदेशसभा नियमावली 2074 को नियम 143 बमोजिम उहाँले विश्वासको मत लिन लाग्नु भएको हो। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हीप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हीप लगाएको छ। सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाभित्र भने विवाद कायमै छ। राप्रपाकी प्रमुख चेतक कुमारी तामाङले आइतबार हुइप जारी गर्दै विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई निर्देशन गर्नुभएको छ। नेकपा एमाले नेकपा र राप्रपाको समर्थनमा थापा गत 4 भदौमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिनुहुँदैछ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको हो। त्यसका लागि सम्पूर्ण तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ। थारू कल्याण कारिणी सभाले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताउनु भएको हो। थारू कल्याण कारिणी सभाले हरेक वर्ष भदौ 7 गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि टीकापुर विद्रोह आन्दोलनको माग मुद्दा एवं अबको निकास तथा नेपालको संविधानको अन्तर्वस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा मन्त्री चौधरीले थारू समुदायका माग तथा मुद्दा सरकारमै बसेर उठाइरहेको बताउँदै थारू समुदायको अधिकार पहिचान र न्यायका सवालमा आफूले निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पहल गर्ने बताउनुभयो।
2: MBL Auto Loan
5: अब नया गाड़ी खरीद करना अज सहज र सरल
2: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्ष सम्म
5: संपूर्ण शाखा बाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
5: थप जानकारी को लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
7: फिर्ता 20%
8: क्याश
7: एनसन प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब बाँकी खबर। म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ। नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघु गंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो। रघु गंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो। बाँध डिसेन्डर सुरुङ स्विचयार्डको परीक्षण सफल भइसकेको छ। उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ। अर्को 20 मेगावाटको युनिटको पनि हिजोदेखि परीक्षण थालिएको छ। एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो। आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत गृह परिसरमा निर्माण भएको स्विचयार्ड गत जेठ 25 गतेदेखि संचालनमा आएको छ। यस आयोजनाले वार्षिक रू 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित 2075 चैत्रमा विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेको थियो। राहुघाटबाट उत्पादन हुने विद्युत केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोर अन्तर्गत 220 केभी डबल सर्किट क्षमताको दाना कुष्पा प्रसारण लाइनमा लिलो माध्यमबाट जोड़िनेछ। 4 टावर र प्रसारण लाइन पनि बनिसकेको छ। सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई निर्देशन दिनुभएको छ। रूपन्देहीको विन्ध्यवासिनी वाहिनी मुख्यालयमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो निर्देशन दिनुभएको हो। संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्न उहाँले निर्देशन दिनुभएको हो। महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न पनि निर्देशन दिनुभयो। नागरिकको सेवा शान्ति सुरक्षाको कार्यमा सशस्त्र प्रहरी थप जिम्मेवार भएर लाग्नुपर्ने उहाँको भनाई छ। मानव अधिकारको सम्मान गर्दै आवश्यकता अनुसार मात्र बल प्रयोग गर्न उहाँले निर्देशन दिनुभएको हो। साहित्यकार युवराज नयाँ घरेलाई बुद्ध लक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठान दमकले बुद्ध प्रेम साहित्य सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। नेपाली निबन्ध र नियात्राका क्षेत्रमा योगदान पुर्याए बापत नयाँ घरेलाई उक्त पुरस्कार दिन लागि प्रतिष्ठानका जयबहादुर श्रेष्ठले जानकारी दिनुभयो। बुद्ध लक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठानले हालै नयाँ कार्य समिति गठन गरेको छ। नयाँ घरेलाई पुरस्कारको साथ नगद राशि 30,000 प्रदान गरिनेछ। अब विदेशको खबर। अफ्रिकी देश गिनीको राजधानी क्रोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। अल जजिराका अनुसार भारी वर्षाका कारण दार एस सलाम क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए। घटनामा 6 जना गम्भीर घाइते भएका छन्। सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ। प्रधानमन्त्री अमाडो उरी बाहले घटनास्थलको निरीक्षण गर्दै घाइतेहरूको निशुल्क उपचार तथा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। दार एस सलाम क्षेत्रका प्रमुख लाल सिने शिलाले समाचार संस्था एपीएफलाई दिएको जानकारी अनुसार 18 शव निकालेर शवगृह पठाइएको छ। मृतकको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ। अब खेल खबर। एलसी विरूद्ध 5-0 जीत निकाल्दै साबिक विजेता बार्सिलोनाले स्पेनिस लीगको नयाँ सीजनमा प्रभावशाली शुरूआत गरेको छ। आइतबार म्यानुएल मार्टिनेज भलेरोमा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले 2-2 तथा डेब्यू खेल खेलेका करिम एडेमीले एक गोल गरे। खेलको 14 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एडेमीले टोलीको अग्रता दोब्बर बनाए। राफिन्हाले 67 मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। लोपेजले 71 र 79 मिनटमा गोल गरेपछि बार्सिलोनाले 5-0 जीत निकाल्यो। यो जीतसँगै बार्सिलोनाले 3 अंक जोड़ेको छ। आइतबारे सम्पन्न अन्य खेलमा गेटाफेले रेसिङ सान्टेन्डरलाई 1-0 हराउँदा 10 खेलाड़ीमा सीमित एटलेटिको मड्रिडले भिल्लारियालाई 2-2 को बराबरीमा रोक्यो। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: Today, noon job, radio final, 89.8 megahertz.
1: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ दिशोम फाइबर नेट
2: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन कुन्नी
3: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
4: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
3: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
4: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
3: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदनगर टाउन चितवन
4: सम्पर्क नम्बर 98 7582 997
2: 98 550 10 997
1: नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु नेपाली बहस देशभरिका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ डिजिटल प्लेटफर्महरूबाट विभिन्न माध्यमबाट पनि प्रसारण भइरहेको छ फेसबुक पेजमा जानुभयो नेपाली नेटवर्क सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं भने युट्यूब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि नेपाली बहस एकैसाथ प्रसारण भइरहेको छ धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौ र सरकारलाई खबरदारी गर्छौ देश बन्ने र बनाउने कुरामा सबैको ऐक्यबद्धता हुनुपर्छ भनेर होसियारी गराउन चाहन्छौ नेपाली बस मार्फत आदरणीय श्रोता एका बिहानै रेडियो ट्युन गरेर तपाईँहरू सुनिराख्नु भएको छ भने देशको समग्र पक्षको विषयमा नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्ने गर्दछौ नेपाली बिजुलीको सदाबहार बजार भारत बन्न सक्छ कि सक्दैन भन्ने बहस यतिखेर आएको छ संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर बस्दैन हामीले उत्पादनमा तीव्रता दिनुपर्छ 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ संसार कहाँ पुगिसक्यो विद्युतको क्षेत्रको कुरा गर्ने हो भने आदरणीय श्रोता सरकारले बिजुली व्यापारमा जोड़ दिएको छैन उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न सकिँदैन आयोजना निर्माण र बजार व्यवस्थापनलाई सँगसँगै अगाडि नबढाउन्जेलसम्म बिजुलीलाई निर्यात गर्ने कुरा कल्पनामा पनि सोच्न सकिँदैन त्यसैले गर्दाखेरि बिजुली निर्यात गर्नका निम्ति र विद्युतमा आत्मनिर्भर बन्नका निम्ति यतिखेर नेपालले धेरै कामहरू गर्नुपर्नेछ तर नेपाल त्यहाँतर्फ अझै अगाडि बढ़न सकिरहेको छैन नयाँ ऐनमा समान शैक्षिक अधिकारको पनि माग गरिएको छ अब बन्ने विद्यालय शिक्षा ऐन विद्यार्थी केन्द्रित बाल मैत्री तथा अभिभावकको विश्वास जित्ने खालको हुनुपर्नेमा जोड़ दिइएको छ बाल बालिकाको मन जित्ने र अभिभावकको विश्वास बढ़ाउने गरी विद्यालय शिक्षा ऐन बनाउनु पर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन् आदरणीय श्रोता छोरीहरू कहिलेसम्म असुरक्षित हुने हो गरिमा चौधरीको मृत्युले एउटा परिवारको मात्र काख रितिएको छैन यसले हाम्रो समाजको विवेकमाथि गम्भीर प्रश्न उठाएको छ एउटी बालिकाको मृत्युले केवल एउटा घरको दियो निभाएको होइन हाम्रो सामाजिक चेतनाको अन्धकार पनि देखाएको छ त्यसैले गर्दाखेरि अब कहिलेसम्म गरिमाहरूले यस्तो पीड़ा व्यहोर्नु पर्ने हो त्यो विषयमा पनि आजको नेपाली बहसमा चर्चा गर्दैछौ मन्त्रालयमै खाने मन्त्रालयमै सुत्ने र मन्त्रालयमै पकाउने मन्त्री के गर्दैछन् यतिखेर महावीर पुन पूरै मौन छन् कता बेपत्ता छन् महावीर पुन महावीर पुनले के के आविष्कार गरे त्यो मन्त्रालयले के काम गर्यो वैज्ञानिक ज्यूले भन्ने खालका विषयहरू आएका छन् सार्वजनिक रूपमै अब नबोल्ने चुप बस्ने घोषणा गरेका विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले मन्त्रालयको कार्यभार सम्हालेको 75 दिन पूरा हुँदै गर्दाखेरि उहाँले के काम गर्नु भएको छ त अहिलेसम्म नवप्रवर्तनको क्षेत्रमा महावीर पुनले आज जनताले सोधिरहेका छन् आदरणीय श्रोता सरकार बनेको छ सरकारका मन्त्रीहरू कहाँ छन् गुपचुप रूपमा बसिरहेका छन् उनीहरूले काम गर्न नसकेर हो वा काम देखाउन नसकेर हो वा काम गर्न खोजिरहेका छन् के छ आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, भेटघाट हाम्रो बीचमा राजनैतिक विश्लेषक मुमाराम खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: गुड मर्निङ, धन्यवाद।
1: होइन, दुई तिहाई नजिकको सरकार यतिखेर रफ्तारमा छ, उसले भन्या छ हामी गन्तव्यमा नपुगुन्जेलसम्म ब्रेक लाउँदैनौ, ब्रेक लाउनलाई हामीलाई छुट छैन, यो एक्सप्रेस हो, एक्सप्रेस भनेको सिधा बसिरहेका छन्, उनीहरूले काम गर्न नसकेर हो वा काम देखाउन नसकेर हो वा काम गर्न खोजिरहेका छन्, के छ आजको नेपाली बहसमा हामी चर्चा र परिचर्चा गर्दैछौ। आदरणीय श्रोता, भेटघाट हाम्रो बीचमा राजनैतिक विश्लेषण

0: जुन जवाफ थियो समग्रतामा हेर्दाखेरि चाहिँ बाटो सिधा छ कि बाङ्गोटिङ्गो बाटोबाट सरकार अगाडि बढिरहेछ अहिले?
1: होइन, पहिलो कुरा त यो सरकारको गन्तव्य के हो भन्ने नै थाहा छैन, अनि गन्तव्य नभएको बाटोमा जता कुदाए पछि कहाँ पुगिन्छ त?
0: गन्तव्य थाहा छैन सरकारको, गन्तव्य डेस्टिनेसन सरकारको यतिखेर
1: डेस्टिनेसन कहाँ के छ त? डेस्टिनेसन खै हामीले त त्यो डेस्टिनेसन देखेको पनि छैनौ, र त्यो डेस्टिनेसन उसले नै बताएको छैन। खास गरेर एउटा पुराना पार्टीहरूले चाहिँ यो बाद र त्यो बाद भन्दा भन्दै उनीहरू चाहिँ लिखित वादमा पुगेर सके, यो चाहिँ अलिखित वादमा चाहिँ अलिखित वाद भनेको के भन्नुहुन्छ नि, त्यो पनि एउटा वाद नै हो, त्यो केही पनि नभएको कुरा पनि त्यो त्यो पनि एउटा वाद नै हुन्छ क्या, त्यो लिखितम हुँदैन तर कुनै न कुनै वादमा चाहिँ अड्किएको हुन्छ नि। अब यो चाहिँ वास्तवमा भन्यो भने यो गन्तव्यविहीन चाहिँ एउटा लफङ्गा वादमा मात्रै यो चाहिँ रुमलिएको छ।
0: होइन, सरकारले चाहिँ अब देशमा सुशासन दिन्छौं, पाँच वर्ष वा कम्तीमा भए पनि देश एउटा मध्यम वर्गीय परिवारहरूले यो देशमा बाँच्न पाउने अर्थात् मध्यम वर्गीय स्तरको चाहिँ राष्ट्र निर्माण गर्छौं भन्ने खालको संकल्प त लिएको छ नि त, होइन? त्यो संकल्प अनुसार अगाडि बढ्न सकेका छैन।
1: होइन, पहिलो कुरा त के हो भने यसभन्दा अगाडिका कुनै पनि सरकारले नराम्रो गर्छु भनेर कसले भनेको थियो? त्यो नराम्रो गर्छु भनेर अहिले अहिले चाहिँ तपाईँ हेर्नुभयो भने हाम्रो चाहिँ एउटा कुनै पनि सरकारको जुन एउटा संस्थागत चाहिँ चरित्र हुन्छ त्यो संस्थागत चरित्र कस्तो हो भन्ने नै थाहा छैन। खास गरेर प्रधानमन्त्रीको एउटा सानो चाहिँ गुट भनौ, सल्लाहकार भनौ, अथवा चाहिँ त्यो हिजो महानगर चलाउँदाखेरिको जुन गुट छ त्यसलाई बाहेक चाहिँ प्रधानमन्त्री के गर्दैछन्, के सोध्दैछन् कसैलाई पनि थाहा छैन। भन्दाखेरि यो व्यवस्था भनेको अहिलेको संविधानले काम गरेको हो वा होइन, अहिलेका चाहिँ संस्थाहरूले काम गरेका हुन् वा होइनन्, अहिलेको कर्मचारी तन्त्रले चाहिँ कसरी यो सरकारलाई चाहिँ लिएको छ र कसरी झेलेको छ, यो पार्टीको त्यो सरकारप्रति नियन्त्रण छ कि छैन, यो पार्टीका डिसिजनहरूमा त्यो सरकार हिँडेको छ कि छैन, यस्ता यावत चाहिँ संस्थागत कुराहरू चाहिँ अहिले कसैलाई पनि थाहा छैन। त्यो बालनको चाहिँ एउटा सानो आफ्नो कोटरीलाई बाहेक कसैलाई पनि थाहा छैन। त्यस हुनाले मैले भन्न खोजेको के हो भने अपारदर्शिताबाट तपाईँ सुशासन भन्नु बित्तिकै त उत्तरदायित्वको कुरा आउँछ, जवाबदेहिताको कुरा आउँछ, न कोही जवाबदेही छ न उत्तरदायित्व छ। त्यस हुनाले चाहिँ यस्तो प्रकारले कसैको सोच जतिसुकै राम्रो होला तर त्यो कुन सिद्धान्त त कुन चाहिँ बाटोबाट त्यो चलिरहेछ भन्ने कुरा लोकतन्त्रमा त लोकलाई थाहा हुनुपर्ने हो, तर त्यो कुनै पनि कुराहरू केही पनि चाहिँ थाहा छैन र यो असाध्यै अपारदर्शी ढंगले चलिरहेको छ। त्यसैले अपारदर्शिताबाट तपाईँ पारदर्शिताको कसरी चाहिँ अपेक्षा गर्न सक्नुहुन्छ, अपारदर्शिताबाट तपाईँ सुशासनको कसरी कल्पना गर्न सक्नुहुन्छ, अपारदर्शिता र एउटा चाहिँ चमत्कारबाट तपाईँ चाहिँ कसरी तपाईँ लोकतन्त्रको रक्षा गर्न सक्नुहुन्छ, लोकतान्त्रिक तरिकाले चाहिँ मुलुकलाई अगाडि लान सक्नुहुन्छ। त्यस हुनाले नियतको कुरा यहाँ छैन, नियत चाहिँ कसैको पनि नियत पहिला पनि खराब थिएन होला, तर काम गर्दै जाँदा उनीहरूले चाहिँ इन्स्टिट्युसनमाथिको अविश्वास, संस्थागत चरित्रमाथिको अविश्वास, जवाबदेहितामा चाहिँ जवाबदेहिताको चाहिँ प्रश्नमा चाहिँ अविश्वास, यिनै कुराले नै अगाडि लाने हो।
0: तर यतिखेर चाहिँ ठूला भ्रष्टाचारका मुद्दामा अख्तियार सक्रिय भएको छ, होइन? ठूला माछा चाहिँ कानूनको फन्दामा परिरहेका छन्, भ्रष्टाचारमा शून्य सहनशीलता भनेको छ सरकारले, भन्ने सोच अब त फेरि जुन एक्सन छ नि
1: एउटा रेटोरिक चाहिँ एउटा बाघपटुता जुन चाहिँ यो सरकारको बारेमा म सुन्छु। अख्तियारले यसभन्दा अगाडि नै तपाईँ चाहिँ सबैभन्दा ठूल्ठूला जुन भ्रष्टाचारका काण्डहरू हुन्, चाहे चाहिँ त्यो पोखरा एयरपोर्टको कुरा होला, त्यसपछि चाहिँ यो टेरामक्सीको कुरा छ, त्यस्तै चाहिँ पासपोर्टको कुरा छ, यस्ता यी मुद्दाहरू पहिले नै बालिन सरकार आउनुभन्दा अगाडि नै ती मुद्दाहरू दायर भएका छन्। ती दायर भएमा कसैलाई जेल भएको छ, होइन, कसैको कोही चाहिँ अझै मुद्दाहरू चाहिँ कोही अगाडि बढेका छन्। यस्तो कुरा त जहिले पनि जुन प्रधानमन्त्री हुँदा या नहुँदा, त्यो सुशीला कार्की हुँदा पनि अगाडि बढाएको थियो, केपी ओली हुँदा पनि अगाडि बढाएको थियो, हो त्यसमा सरकारको हस्तक्षेप कति हुन्छ भन्ने कुरा नै मेन कुरा हो। त्यो सरकारका संवैधानिक संस्थाहरूले जहिले पनि काम गरिरहेका हुन्छन्, त्यो काम गर्ने उनीहरूको आफ्नै तरिका हुन्छ, त्यो कुनै त्यो बालनले भनेर चाहिँ होइन, बरु तपाईँ यही पासपोर्ट काण्डमा प्रधानमन्त्रीको कार्यालयबाट चाहिँ अनाधिकृत रूपमा चाहिँ कुन तहको चाहिँ हस्तक्षेप भयो र अख्तियारका चाहिँ मान्छेहरूलाई चाहिँ ल्याएर चाहिँ कसैले पनि न चाहिँ न संविधानले चिनेको न कानूनले चिनेको मान्छेबाट, त्यो त एउटा गुट र गिरोह जस्तो मान्छेबाट, जो यसभन्दा अगाडि हामीले शेरबहादुर देउवा अथवा चाहिँ पुष्पकमल दाहाल, केपी शर्मा ओलीलाई हामीले भन्थ्यौं अनाधिकृत मान्छेहरूले जसरी उनीहरूका छोराछोरी अथवा उनीहरूका चाहिँ नातेदारहरू अथवा उनीहरूका चाहिँ पिएको नाममा जुन खालको चाहिँ ताण्डव उनीहरूले गर्थे, त्योभन्दा कयौं कयौं गुणा चाहिँ

0: वीर प्रकारको चाहिँ हस्तक्षेप त चाहिँ भालेन सरकारबाटै भयो होइन, भालेनको टिमबाट भयो, भालेनका सल्लाहकारहरूबाट भयो जो अनाधिकृत हो भन्दाखेरि संवैधानिक संस्थाहरूले काम गर्ने कुरा त्यो आफ्नै नियमित कुराहरू हो।
1: गर्यो
0: भन्नु पर्दैन,
1: हिजो कार्यान्वयनमा जान्थेन, अहिले चाहिँ कार्यान्वयनको चरणमा गयो भन्ने खालको कुरा त हो नि त होइन?
0: होइन, कार्यान्वयनमा गइरहेको छ, अहिले पनि कार्यान्वयनमा कहाँ कार्यान्वयनमा गइरहेछ त?
1: पूर्व प्रधानमन्त्रीका स्वकीय सचिवहरूलाई पूर्व प्रधानमन्त्रीका
0: भइरहन्थ्यो किन किन तपाईँ चाहिँ महरा जस्तो जो चाहिँ सुन काण्डमा महरा लगायत अथवा चाहिँ उप प्रधानमन्त्री भएका टोपबहादुर लगायत के उनीहरू चाहिँ जेलमा गएको कुरा चाहिँ अहिले हो र त्यसको कार्यान्वयनमा भइरहेको थियो। तर तपाईँ कार्यान्वयनमा चाहिँ हेर्नुभयो भने त्यो कार्यान्वयनमा गइरहेका थिए मान्छेहरू, जेल गइरहेका थिए मन्त्रीहरू पनि जेल गइरहेका थिए, सभामुख भएका मान्छेहरू जेल गइरहेका थिए। त्यसैले यस्ता कुरालाई लिएर भयंकर ठूलो काम भयो भन्ने यस्तो खालको चाहिँ यो झूठ र चाहिँ भ्रमको जुन चाहिँ खेती सामाजिक सञ्जालले चलाइरहेको छ त्यसबाट हाम्रो पत्रकार जगत पनि धेरै प्रभावित भएको छ
1: क्या। हामी भ्रममा छैनौँ, हामी त नतिजा हेर्छौँ होइन, नतिजा चाहिन्छ क्या। यो सरकारले धेरै गफ गरेर मात्र हुँदैन, नतिजा चाहिन्छ, स्टन चाहिँदैन। जनताले त अब त डेलिभरी चाहेका छन्, जनताले चाहिँ सुशासन चाहेका छन्, जनताले गरिबीको अन्त्य चाहेका छन्। पासपोर्टमा लाइन लाग्न नपरोस्, ग्यासमा लाइन लाग्न नपरोस् होइन, भ्रष्टाचारीहरू चाहिँ जेलमा जाउन् भन्ने चाहेका छन्, हत्या हिंसाको कमी होस् भन्ने चाहेका
0: छन्। के भएको छ अहिले चाहिँ अहिले चाहिँ पासपोर्टमा के भएको छ, लाइन त हिजोभन्दा ठूला ठूला लाइन छ नि त। त्यो यसको मतलब यो अहिलेकै सरकारले चाहिँ सबै गर्छ भन्ने यसरी अपेक्षा गर्नु पनि हुन्न। र यस्ता नियमित कुराहरूमा चाहिँ एउटा मान्छे आउन बित्तिकै एउटा रहस्यमय मान्छे जसले अहिले समाजले चाहिँ धेरै चिनेको थिएन, अब त चिनी पनि सक्यो, अब त त्यो कुनै रहस्यको कुरा पनि रहेन होइन। यो मान्छे आउन बित्तिकै एकाएक हाम्रो चाहिँ संरचना जुन छ यति सानो र यति खतम संरचना छ, यसबाट चाहिँ एकाएक मैले चाहिँ जादु गर्छु भनेर चाहिँ कसैले पत्याउनु न कसैले त्यो पत्याउनु हुन्छ न त्यो गर्न सम्भव हुन्छ। त्यसैले चाहिँ देशको चाहिँ गरिबी जहाँको चाहिँ राखेर तपाईँ हो उनीहरूले व्यक्तिगत रूपमा सक्ने भनेको आफैले भ्रष्टाचार नगर्न हो होइन। भ्रष्टाचार त गर्छु भने पनि उनीहरूले अहिले भर्खरै चाहिँ एक वर्ष हुँदैछ त्यो जेएनजी आन्दोलनमा जे जति चाहिँ यो मुलुक खरानी भएको छ त्यसको जगमा भ्रष्टाचार गर्नको लागि त यिनीहरूको चाहिँ खुट्टा कामी नै हाल्नु पर्छ, कान्नु पनि पर्छ र कान्छन् होला पनि होइन, किनकि भर्खरै हो त्यो आलो नै छ त्यो घटना। त्यस हुनाले चाहिँ भ्रष्टाचार उनीहरू आफैले नगर्न सक्छन् नत्र अरू चाहिँ चाहेर पनि सक्दैनन् होइन। चाहना त देखियो कयौं ठाउँहरूमा, कयौं ठाउँमा चाहना देख्दा अलिकति चाहना देखियो प्रधानमन्त्री नजिक रहेका मान्छेहरूको, तर त्यो सम्भव हुन्न अहिले। र त्यो थाहा पाउन बित्तिकै के हुन्छ भन्नुहोस् न, त्यस हुनाले अहिलेका मान्छेप्रतिको अर्को आक्रोश चाहिँ जन्मिँदैन? जुन कुरा सिकेका छन् नेपाली चाहिँ नेपाली समाजमा जुन कुरा रोपिएको छ होइन, त्यसले गर्दाखेरि मलाई लाग्छ उनीहरू आफै भ्रष्टाचार नहुनका लागि चाहिँ उनीहरूले पर्याप्त मात्रामा सक्छन् र त्यो गरिरहेका पनि छन् होला, किनभने भ्रष्टाचारका कुराहरू अहिलेको सरकारको सुनिएको छैन र त्यो छैन, त्यो भएको पनि छैन होला, भएको भए सुनिन्थ्यो नै।
1: होइन, ठेक्का पट्टाका कुराहरू पनि आएका छन्, बाहिर आएका छन्, तर त्यसमा चाहिँ अलिकति मिलिरहेको छैन अहिले, किनभने जनताले थाहा पाइसक्यो होइन, प्रक्रिया थाहा पाउँछन्। तर एउटा कुरा छ नि, तपाईँले अहिले गृहमन्त्री हेर्नुहोस् त, उहाँको चाहिँ जुन तरिकाको चाहिँ सक्रियता देखिएको छ आज होइन, गृहमन्त्रीले चाहिँ स्टन्ट गर्यो भन्छन्, तर अहिलेको जस्तो गृहमन्त्री कहिले पाइयो, गृहमन्त्रीले राम्रो काम गर्नु भएको छ भनेर चर्चा परिचर्चा छ नि त यतिखेर।
0: त्यो चाहिँ के हो भने संस्थालाई चाहिँ यो हिरोइजम चाहिँ देखाउने हुन्छ उनको चाहिँ, त्यो हिजो पनि त्यस्तै त्यो उनका गतिविधिहरू चाहिँ बाहिर छरपष्टै छन्, त्यो आन्दोलनको बेलामा पनि यी पानी बाँड्न चाहिँ किन गएका थिए र त्यो पानी बाँड्ने मान्छे यति शक्तिशाली भएर कसरी आयो र उनकै बारेमा चाहिँ जति सम्पत्तिको छानबिनको कुरा आयो, अब त्यो प्रतिवेदन चाहिँ कसले लेख्यो, कहाँ लुकाए, के गरे, त्यो कुनै जानकारी पनि छैन भन्दाखेरि नेपालमा जुन स्टन्टको कुरा चाहिँ छ, स्टन्ट त त्यो स्टन्ट गर्नुभन्दा माथिल्लो उनको चाहिँ न त्यो हैसियत हो न चाहिँ हामीले चाहिँ त्यसभन्दा बढी अपेक्षा राख्नुहुन्छ। तर नेपालमा चाहिँ अचम्म के भइरहेछ भने हरेक चाहिँ घटना घट्न बित्तिकै सबै मन्त्रीहरूसित सम्झौता गर्दै जाने हो भने हाम्रा अरू निकायहरूको काम के हो? त्यस हुनाले सबभन्दा पहिले त संस्थागत रूपमा त्यसलाई बलियो बनाउने हो कि कुनै एउटा मान्छेले चाहिँ हरेक कुरा पहिला पनि चाहिँ यो माओवादी द्वन्द्वको बेलामा धेरै चाहिँ यति धेरै चाहिँ यो सशस्त्र समूहहरू निस्के यो शान्ति प्रक्रियाको शुरूआतमा र त्यस्ता चाहिँ व्यक्तिहरूलाई चाहिँ व्यक्तिहरूसँग वार्ता गर्ने भनेर हरेक एउटा पिस्तोल लिएर हिँड्ने मान्छे र हरेक चाहिँ बाटोमा चाहिँ लट्ठी चाहिँ उठाएर अनि कर असुल्ने चाहिँ हरेक चाहिँ त्यस्ता गुण्डाहरूका दलहरूसँग सरकारले वार्ता गर्न थाल्यो र त्यो वार्ता एकअर्कासँग चाहिँ यति धेरै बाध्यका मुद्दाहरू थिए. एउटाको माग पूरा गर्दा अर्काका मागहरू चाहिँ मिचिन्थे. अब अहिले चाहिँ सरकारले हरेक चाहिँ केस पछि हरेक केसहरूमा चाहिँ गृहमन्त्रीले डिल गर्न थाल्ने हो भने यो देशमा चाहिँ संस्थाको के काम हो, होइन, अरू निकायहरूको के काम हो? त्यसमा सबभन्दा पहिला त आफ्नो अधिकार क्षेत्र के हो भन्नेमा चाहिँ सबैभन्दा पहिला त्यो न्यायको प्रत्याभूति दिने हाम्रा चाहिँ जति पनि चाहिँ संस्थाहरू छन् त्यसलाई चाहिँ सबल बनाउने हो र लोकतन्त्रलाई दिगो र प्रभावकारी कार्यान्वयन गर्नको लागि चाहिँ राज्यको चाहिँ त्यो सुशासन भन्नुहोस् अथवा राज्यले चाहिँ दिने न्याय भन्नुहोस् यी चाहिँ कुनै एकजना व्यक्तिले चाहिँ लिखितम गरेर मात्रै चाहिँ हुने हो भने त अब त यो ट्रेन जाने हो भने तपाईँ चाहिँ जिल्ला अदालतहरू किन चाहिए, होइन, जिल्लामा चाहिँ अरू निकायहरू किन चाहियो, पुलिस प्रशासन किन चाहियो, सिडिओ किन चाहियो, स्थानीय तहहरू किन चाहिए, होइन, हामीले चाहिँ न्यायिक निरूपण गर्नको लागि जुन उपाध्यक्ष अथवा उपमेयर बनाएका छौँ त्यसको अधिकार र काम कर्तव्य किन चाहियो? त्यसैले वास्तवमा चाहिँ यस्तो चाहिँ अराजकता र चाहिँ व्यथितलाई तपाईँ चाहिँ न्याय दिलाएको भन्ने चाहिँ त्यो एकदमै गलत हो र यो गलत यस्ता गलत नजिरहरूले भविष्यमा चाहिँ राम्रो परिणाम दिँदैन.
1: तर अहिले त कुनै पनि एउटा घटना साथ होइन जनतासँग चाहिँ सिधै गृहमन्त्री कनेक्टेड हुने, सिधै चाहिँ अन्य मन्त्रीहरू चाहिँ त्यहाँ सहभागी हुने, त्यहाँबाट चाहिँ सम्झौता गर्ने, परिवारहरूलाई शान्त पार्ने, यो कामको यो खालको काम त भइरहेछ नि त होइन राष्ट्रवाद राज्यबाट?
0: होइन, त्यो काम त कहिले पनि हुन्थ्यो. न्याय नपाएर छटपटिरहेका हरेक मान्छे छटपटिरहेका त होइनन् नि, होइन. कतिपय चाहिँ न्यायिक निरूपण गर्ने काममा राजनीतिक हस्तक्षेप हुन्थ्यो, त्यो आफ्नै ठाउँमा छ. त्यो राजनीतिक हस्तक्षेपका कारणले नै अहिलेका दलहरूले सजाय पाएका हुन्. केही यस्ता तपाईँ नगण्य केसहरू 1000 एक दुईवटा यस्ता केसहरू हुन्छन् जसमा चाहिँ राजनीतिक नेतृत्व, चाहे त्यो स्थानीय नेतृत्व होला, चाहे जिल्ला स्तरको नेतृत्व होला, चाहे चाहिँ केन्द्रीय स्तरको नेतृत्व होला, त्यो नेतृत्व चाहिँ सहभागी हुन्थ्यो र त्यसले हस्तक्षेप गर्थ्यो केही केसहरूमा. मात्र आम रूपमा त पुलिस प्रशासनले गर्ने काम त नियमित रूपमा चाहिँ एउटा मात्रै केस हुन्छ र केस त धेरै केसहरू हुन्छन्. यद्यपि नेपालमा चाहिँ नेपालको चाहिँ जुन सामाजिक तह असाध्यै खलबलिएको र चाहिँ एउटा एक ढङ्गको अराजकतामा जाँदैछ, त्यसो चाहिँ कैयौं बाल बालिकाहरू मात्रै जघन्य जुन चाहिँ अपराधहरू चाहिँ भइरहेछन् यसमा चाहिँ कानूनका कुराहरू अथवा चाहिँ त्यसलाई चाहिँ न्यायिक निरूपणका लागि चाहिँ त्यहाँको स्थानीय प्रशासनलाई दिने जुन खालको चाहिँ निर्देशनहरू हुन्छ त्यसमा चाहिँ गृह मन्त्रालय सक्रिय हुन सक्छ, नसक्ने भने होइन. तर प्रत्येक चाहिँ इन्डिभिजुअल केसहरू चाहिँ ह्यान्डल गर्न थाल्यो भने त्यो गृह मन्त्रालयबाट सम्भव हुने कुरा हो, त्यो कुनै गृहमन्त्रीबाट सम्भव हुने कुरा हो. त्यसैले मैले जहिले पनि जोड दिएको के हो भने तपाईँ संस्थागत चाहिँ सफलता स्थापित गर्नुहोस्, जब संस्थागत सफलता स्थापित हुन्छ त्यसपछि हाम्रा निकायहरू नै आफै सक्रिय हुन्छन् हो, त्यसमा हस्तक्षेप चाहिँ पोलिसी लेभलमा चाहिने हो, होइन. तर हाम्रोमा के हुन्छ भने त्यो हिरोपन्थीबाट त कहिले पनि समस्या समाधान हुने, एउटा समस्या समाधान होला तर एउटा समस्या समाधान गरेर हाम्रो राज्य चाहिँ
1: भोलि जनताले त त्यही गृहमन्त्री खोज्छ सानातिना घटनामा पनि, होइन, त्यही प्रधानमन्त्री खोज्छ, फेरि त्यही शिक्षा मन्त्री खोज्छ, होइन.
0: हाम्रो भइरहेको पनि छ, हेर्नुहोस्, होइन. हामीले चाहिँ हामीले गर्न खोजेको त डिसेन्ट्रलाइज हो. हामीले चाहिँ जति चाहिँ डिसेन्ट्रलाइज गर्न खोजेका छौँ तर सत्ताले जहिले पनि सेन्ट्रलाइज गर्न खोजिरहेछ र त्यो सेन्ट्रलाइजेसन कतिसम्म चाहिँ निकम्मा भइसक्यो भन्नुहुन्छ भने हामीले चाहिँ संघीयकरणको मूल अन्तर्वस्तुलाई नै मेटाइदिइसकेका छ क्या. त्यो अहिलेबाट मात्रै होइन, तपाईँ चाहिँ होलीकै पालामा 74 चाहिँ 74 ओली प्रधानमन्त्री भएपछि कुरा गर्ने हो भने त त्यति बेला जुन चाहिँ एउटा चाहिँ यो समन्वय परिषद बनाएको छ त्यसमा चाहिँ प्रधानमन्त्री छन्, अर्थमन्त्री छन्, गृहमन्त्री छन् र मुख्यमन्त्री छन्, चारजना छन् जो संविधानले नै व्यवस्था गरेका छन्. त्यसको कहिले पनि मिटिङै भएन, कहिले मिटिङै गर्नु भएन. त्यसपछि मुख्यमन्त्रीहरू रिसाएर उनकै पार्टीका सातै प्रदेशमा उनको पार्टीका मुख्यमन्त्रीहरू थिए, मधेसमा बाहेक 6 चाहिँ प्रदेशमा, 6 प्रदेशमा भएका मुख्यमन्त्रीहरूले आफैले चाहिँ प्रधानमन्त्रीको विरूद्धमा भेला गरेका छन्, हेर्नुहोस्, होइन. त्यस हुनाले त्यो ओलीकै पालामा भएको छ. त्यसो भने हामीले जसलाई चाहिँ सबैभन्दा ठूलो ब्रिजिङ गर्ने भनेर चाहिँ त्यो संस्था बनायौं, संघीयकरण गर्यौं, जो अहिले सबैभन्दा त्यो हिर्काउने तारो त्यही बनिरहेछ. तर त्यसको अधिकार क्षेत्र त जहिले पनि संघले मिट्या छ र त्यो डिसेन्ट्रलाइजेसनै भएन र त्यहाँ पनि चाहिँ राजधानी राख्नका लागि त तपाईँ चाहिँ यति त्यो प्रशासनिक सुगमता भन्दा प्रशासनिक ढङ्गले झन्झटिलो र चाहिँ जानै नमिल्ने ठाउँहरूमा चाहिँ त्यो त्यसको लागि चाहिँ भ्रष्टाचारको लागि उदाहरणकै लागि लुम्बिनी प्रदेशकै तपाईँ हेर्नुहुन्छ भने उहाँ दाङ भालुवाङ लगेर कहीँ पनि नभएको मकैबारीमा लगेर चाहिँ ठूला ठूला संरचनाहरू भिम्काए संरचनाहरू बनाएर भ्रष्टाचार गरिया छ। यसका लागि चाहिँ त्यो संघलाई आफैले चाहिँ पहिला संघीय तहले चाहिँ पुरै प्रदेशलाई बदनाम बनाइदियो त्यसपछि संघीयता खारेज भनिदियो होइन। त्यसमा चाहिँ वास्तवमा संघीयकरण त भएकै छैन नि त। अहिले हामीलाई समस्या त केन्द्रीकरणको त होइन नि, हामीलाई त विकेन्द्रीकरणको, हामीले चाहिँ संघीयता भनेको पनि त्यही विकेन्द्रीकरणका लागि हो। हामीले स्थानीय तहलाई जुन अधिकार सम्पन्न बनायो त्यो पनि विकेन्द्रीकरणका लागि हो। त्यसले त राम्रो काम गरेको पनि छ। अब विभिन्न अलिकति भ्रष्टाचारका कुराहरू भयो होला तर स्थानीय तहले त राम्रो काम गरिरहेछ नि।
1: तर अहिलेको अवस्थामा मुमाराम खनालजी एउटा कुरा के छ भने मुस्ताङ भ्रमण जसको पनि अलिकति चर्चाको विषय बन्छ, कतिपय रूपमा विवादको विषय पनि बन्छ। यसभन्दा अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मुस्ताङ भ्रमण गरेर आउनुभयो, तर अहिले प्रधानमन्त्री बालिन शाह पनि मुस्ताङ जानुभयो। यसभन्दा अगाडि प्रधान न्यायाधीश नै पोखरामा गएको कुरा पनि चर्चामा आएको थियो। यो भ्रमण नितान्त एउटा व्यक्तिगत भ्रमणका रूपमा लिन सकिन्छ वा चाहिँ उहाँ मुस्ताङ पुगेर जसरी फर्केर आउनु भएको छ त्यसको त्यसलाई कसरी बुझ्न सकिन्छ? यो के फरक कोणबाट बुझ्न सकिन्छ यसलाई?
0: होइन, मलाई त्यस्तो अहिले फरक कोणबाट बुझिहाल्नुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन। किनभने उनको अब उनको चाहिँ भ्रमणहरू मात्रै होइन, उनका धेरै क्रियाकलापहरू त्यति धेरै पारदर्शी छैनन्।
1: तर एउटा कुरा के छ भने राष्ट्रसभाको हरेक बैठकहरू उहाँले चाहिँ के अरे भनौँ न इग्नोर गर्दै होइन अन्य अन्य कामहरूमा बढी जो सक्रिय हुनु भएको छ, यो कुराले चाहिँ के प्रभाव पारेको छ वा चाहिँ यो यसको रहस्य चाहिँ के हो?
0: मैले भन्न खोजेको के हो भने लोकतन्त्रमा चाहिँ प्रधानमन्त्रीका भ्रमणहरू त्यहाँको चाहिँ स्थानीय त्यहाँको सुरक्षा निकाय आदि इत्यादिसँग एउटा समन्वयमा चाहिँ हुने गर्छ अधिकांश त। र त्यसै हुनाले त्यो भ्रमण चाहिँ अब बालेन्द्र शाहका गतिविधिहरू उनका हरेक गतिविधिहरू त्यति पारदर्शी हुँदैनन्। त्यसै हुनाले नै उनी अलिकति रहस्यमय लाग्छन् उनका। त्यस कारणले चाहिँ यस्तो आशंका गरियो होला। तर उनको कार्यालयले भने अनुसार उनको निजी भ्रमण हो भनेपछि हामीले पनि त्यो निजी भ्रमणकै रूपमा लिनुपर्छ। त्योभन्दा अन्यथा म त्यति धेरै मुस्ताङ जान बित्तिकै मुस्ताङ भ्रमण हुन बित्तिकै धेरै नै ठूला चाहिँ षड्यन्त्रका चाहिँ कुराहरू छन् भन्ने त्यस्तो कुरामा मलाई विश्वास पनि छैन र त्यो हुँदा पनि होइन होला। उनको त्यो निजी भ्रमणलाई निजी भ्रमणकै रूपमा चाहिँ लिनु उपयुक्त हुन्छ।
1: तर सेनाको बलमा उहाँ चाहिँ मुस्ताङ उक्लिएको कुरा त चर्चामा छ नि त अहिले त होइन?
0: हजुर,
1: सेनाको सुरक्षामा सेनाको प्रबन्धमा मुस्ताङ उक्लिनुभयो होइन उहाँ चाहिँ अन्य धेरै सुरक्षा निकायले
0: कार्यकारी प्रधानमन्त्री जाँदाखेरि सेना त्यहाँको सेना अथवा त्यहाँको सुरक्षा हरेक सुरक्षा निकाय आफ्नै तरिकाले सक्रिय हुन्छ होइन। एउटा मन्त्री जाँदा त मन्त्री कहाँ बस्यो भनेर परहरूले सूचना लिन्छ भने प्रधानमन्त्री बालवाला प्रधानमन्त्री जाँदा त्यो चाहिँ त्यहाँको चाहिँ हरेक निकाय सक्रिय हुँदैन भन्ने होइन, सक्रिय हुन्छ होइन। तर त्यो सक्रियता भोलि अहिले नेपालको चाहिँ आजको चाहिँ खुला समाजमा जतिसुकै चाहिँ खुला समाजका बैरीहरू चाहिँ समाजमा रहिरहने भए पनि मलाई लाग्छ कुनै पनि कुराहरू लुकेर लुक्दैन, त्यो समयक्रममा त्यो उजागर भइ नै हाल्छ। त्यसमा यो निजी उनको निजी भ्रमण थिएन अथवा चाहिँ कुनै अर्कै कुराहरू चाहिँ लुकेको थियो भने त त्यो त आइहाल्ला नि, खुला समाजमा त बाहिर आइ नै हाल्छ होइन। त्यस हुनाले अहिले चाहिँ उनको सचिवालयले जे भनेको छ त्यही आधारलाई नै हामीले चाहिँ पत्याउनु पर्ने हुन्छ र त्यही नै होला जस्तो मलाई लाग्छ है।
1: नेपाली कंग्रेसको कुरा गर्ने हो भने कंग्रेसको विवाद यतिखेर अझै अदालतमा गएको छ, सर्वोच्चमा पुगिसकेका छ। फेरि एउटा समस्या अन्तर्कालीन आदेश यदि सर्वोच्चबाट भयो भने नेपाली कंग्रेसको अस्तित्व नै रहन्छ कि रहँदैन भन्ने एउटा लड़ाई छ। शेरबहादुर देउबा स्वदेश फर्किनुभयो, उहाँलाई पनि कता पक्राउ गर्ने भन्ने गाईको हल्ला खल्ला पनि सुनिएको छ। कंग्रेसभित्रको राजनीति यो दाउपेचलाई चाहिँ कसरी लिनुभएको छ?
0: वास्तवमा यो चाहिँ नेपालमा यो अलिकति आफूलाई सच्याएर अगाडि बढ्ने पुराना पार्टीहरूमध्ये कंग्रेस नै हो भन्ने कुरा उनीहरूको विशेष महाधिवेशनले त्यो प्रमाणित गरेका छ। र त्यो विशेष महाधिवेशनबाट आएको नेतृत्वले वास्तवमा कंग्रेसलाई के गर्छ भन्ने कुरा एउटा एकपटक न्यायिक निरूपण भइसकेको मुद्दालाई फेरि जसरी चाहिँ बिउटाउने कोशिश गरिरहेछ, यो चाहिँ सरकारको चाहिँ अलिकति सरकार आफै पनि चाहिँ कंग्रेसको विवादमा संलग्न छ भन्ने देखिन्छ। र त्यो सरकारको कुनै न कुनै चाहिँ सरकारी अथवा सरकारको सरकार सञ्चालन गर्ने पार्टीको अलिकति चाहिँ इशारा बिना यी कुराहरू भए देउवालाई जसरी चाहिँ रेड कलर नोटिस दुई पटक चाहिँ पठाएको छ तर ती आउँदाखेरि चाहिँ पूरा चाहिँ ठूलो चाहिँ क्रान्ति गरेर आए जस्तो उनी चाहिँ पिटाई खाएर भागेर गएकै हुन्, त्यसमा चाहिँ कुनै दुई राय नै छैन। र त्यो औषधि उपचारको नाममा होइन त्यो त्यो स्तरको चाहिँ काम चाहिँ यसभन्दा अगाडि पनि हामीले भर्सना गरेका छौँ, त्यो त्यसरी चाहिँ व्यक्तिका निजी घरमा आगो लगाउने र व्यक्तिलाई चाहिँ कुटपिट गर्ने कुराको म सधैँ विरोधी छु। तर जुन घटना भयो त्यसबाट चाहिँ उनी अतालिएर चाहिँ मुलुक बाहिर गएकै हो, अझै पनि चाहिँ आर्जुदेव आएकै छैनन् होइन। र यस्तो अवस्थामा चाहिँ उनलाई स्वागत गर्ने स्थितिसम्म जुन पुग्यो, अब त्यो कुनै व्यक्तिलाई चाहिँ कुनै नेतालाई चाहिँ नेपालमा आउँदाखेरि स्वागत गर्नु उनीहरूका कार्यकर्ताहरूले गर्नु त्यो स्वाभाविक छ, त्यसमा हामीलाई केही छैन, त्यो राम्रै कुरा हो। उनी नेपाल आउनु त स्वागत योग्य कुरा नै हो, चाहे उनले चाहिँ कहाँ बेठिक गरेर रहेछन् भने कानून अनुसार उनले सजाय पाउलान्। तर अहिलेको सरकारको रवैया के छ भन्दाखेरि अब अलिकति बौरिने सम्भावना भएको नेपाली कंग्रेस नै हो, किनभने लोकतान्त्रिक चाहिँ आन्दोलनमा उसले हिजो खेलेको भूमिका र उसको पार्टीको चाहिँ जुन चालक शक्ति हो त्यो चाहिँ धेरै नै सक्रिय छ र त्यो त्यो पार्टीलाई चाहिँ जीवन्त राख्नका लागि चाहिँ मेहनत गर्छ भन्ने कुरा त उनीहरूको विशेष महाधिवेशनले प्रमाणित गरेका छन्। अब न्यायिक निरूपण भइसकेको मुद्दालाई फेरि अदालतले चाहिँ त्यस्तो होला भन्ने लाग्दैन, किनकि अदालत पनि त्यहीनिर प्रवेश गर्ने हो जहाँ चाहिँ त्यसका त्यो पार्टीको विधानका चाहिँ कुराहरू छन्। त्यो विधान त हेर्दाखेरि विशेष महाधिवेशन बाहेक अर्कोले चाहिँ फेरि मान्यता पाउला भन्ने मैले एक प्रतिशत पनि ठान्दिनँ। तर नेपालमा अदालतले चाहिँ पार्टी फुटाएको जुटाएको र फलानु प्रधानमन्त्री हो भनेको पनि इतिहास छ, त्यस हुनाले त्यहाँ पनि ढुक्काउने ठाउँ चाहिँ छैन। र अर्को कुरा, जसरी न्यायाधीश नियुक्तिमा हिजोका राजनीतिक दलहरूले धेरै राजनीतिकरण गरे त्यो आफ्नै ठाउँमा छ, तर त्यसको एउटा चाहिँ जुन इतिहास हो त्यो त्यसलाई पनि चाहिँ भत्काएर अहिले चाहिँ जसरी चौथो वरियताबाट चाहिँ लिएर चाहिँ प्रधान न्यायाधीश बनाइयो, अब त्यसको त्यसको पनि सायद मलाई लाग्छ अब चाहिँ गुण तिर्ने कतै त्यस्तो प्रपञ्चहरू पनि हुन सक्छ हुन सक्दैन भन्ने कुरा छैन हेर्नुहोस् होइन। त्यसमाले तर त्यो भए पनि मलाई के लाग्छ भने अदालतले कसलाई चाहिँ मान्यता दिन्छ र दिन्न भन्ने कुरामा भन्दा नेपाली कंग्रेस कसरी अगाडि बढ्न खोजेको छ भन्ने कुरा गगन थापाहरूले चाहिँ वास्तवमा यस्ता कुरामा ध्यान नदिकन त्यो पार्टी सभापति गगन थापाले चाहिँ आफ्नो पार्टीलाई चाहिँ जीवन्त राख्ने चाहिँ राजनीतिक डिसिजनतिर चाहिँ ध्यान दिनु पर्यो। अब देउबासँग नजिक भएका जति तपाईँले नेताहरू देख्नु भएको छ उनले यो नेपालमा फेरि राजनीति गरिखान्छन् भनेर खै मलाई चाहिँ काँग्रेसीहरूले त पत्याउनेवाला छैनन्, उनीहरूका छोराछोरीहरूले पनि पत्याउँछन् भन्ने मलाई
1: लाग्छ।
0: नेतृत्वमा त्यो काँग्रेस अगाडि बढ्ने हो, त्यसबाहेक अर्को चाहिँ काँग्रेस हुन्छ भन्ने मलाई लाग्दा पनि लाग्दैन। अदालतले जिताइदिएर चाहिँ पार्टी हुने भए त यहाँ त धेरै पार्टीहरूलाई चाहिँ अदालतले चाहिँ धेरै त्राण दिएको छ खै त, त्यसो हुनाले त्यो हुन्न। राजनीतिक शक्ति भनेको त्यो अदालतले बनाइदिएर हुने पनि होइन, जसरी चाहिँ एउटा सानो पार्टी राष्ट्रपाको नाममा ठूलो पार्टी कसरी बन्यो होइन, त्यसो हुनाले चाहिँ राजनीतिक एजेण्डाहरू सही छन् भने, राजनीतिक एजेण्डा ल्याउने नेतृत्व सही छ भने तपाईँ त्यसलाई चाहिँ अदालतले हराउने र जिताउनेसँग के मतलब, निर्वाचनमा जिताइदिनु पर्यो कि, अदालतले जिताइदिएर भएन निर्वाचनमा चाहिँ अहिले तपाईँ त्यो काँग्रेसको त्यो बुढो पंक्ति तपाईँ चाहिँ कहीँ गएर अहिले चाहिँ काँग्रेसलाई चाहिँ एउटा जीवन्त पार्टीको रूपमा अगाडि लाने सम्भावना देख्नु भएको छ, त्यो एउटा कुण्ठा र आक्रोश भए केही पनि छैन उनीहरूसँग, न राजनीतिक एजेण्डा छ न उनीहरू त्यो जनतासम्म जाने कुनै पनि प्रकारको जाँगर र चाहिँ त्यो तत्परता छ, त्यसो हुनाले मलाई त्यो लाग्दैन।
1: तर भने नेपाली कंग्रेसको संस्थापन इतर पक्ष जुन तरिकाले सक्रिय भएको छ त्यसले विभाजनतर्फ त लैजान सक्छ नि त कंग्रेसलाई होइन, त्यो कारण
0: उनीहरूको कामै त्यति हो, उनीहरू सक्रिय कहिले पनि सकारात्मक चाहिँ कुरामा कहिले पनि त्यो काँग्रेसको त्यो बुढो पंक्ति चाहिँ कहिले पनि सक्रिय छैन, उसले उसैले हो त्यो गिरुह बनाएर चाहिँ यो पार्टीलाई त्यहाँ पुर्याइदिएको, नेपाली कंग्रेस त धेरै बलियो पार्टी हो नि, अनि त्यो पार्टी कहाँ पुग्यो अहिले, त्यसमाले अलिकति भएको चाहिँ राजनीतिक चरित्र बचाउनमा चाहिँ जुन विशेष महाधिवेशनले जुन प्रयत्न गर्यो अब त्यसलाई पनि नामेट पार्नको लागि चाहिँ हिजोको त्यो भ्रष्ट नेतृत्व लागिरहेछ हेर्नुहोस्।
1: तर अहिले राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछानेको भूमिका अलिकति सकारात्मक देखिएको हो खनाल सर,
0: हो उनी चाहिँ राजनीतिक रूपमा परिपक्व पनि भए होइन एउटा कुरा त, अर्को कुरा उनी चाहिँ अलिकति राजनीतिक पार्टी राजनीतिक दल राजनीतिक कार्यकर्ताहरूसँग एकदमै सजिलो गरी चाहिँ कनेक्टेड हुन्छन् भने सजिलो गरी उनको संवाद जुन हुन्छ त्यो संवादलाई सजिलो मान्छे चाहिन्छ कि लोकतन्त्रमा, र त्यो चाहिँ रविको चाहिँ एकदमै राम्रो चरित्र के हो भने उनी हरेक चाहिँ आफ्ना विरोधी पार्टीहरूसँग पनि आफ्ना विरोधी मान्छेहरूसँग पनि आफ्ना विरोधी तबकाहरूसँग पनि आलोचकहरूसँग पनि उनी चाहिँ सजिलो गरी कनेक्ट हुन सक्छन् र यो राजनीतिको लागि सबभन्दा नभई नहुने गुण हो।
1: तर उनी पछिल्लो समय संसदीय दलको अभ्यासदेखि लिएर विपद आइपर्दाखेरि चाहिँ त्यसमा देखाउने सक्रियतादेखि लिएर मन्त्री सांसद लगायतकाहरूलाई चाहिँ निर्देशनात्मक आदेश दिनेदेखि लिएर पार्टीलाई कतै पार्टी टुटिहाल्छ कि पार्टीमा समस्या आइहाल्छ कि भनेर जुन उहाँले चिन्ता व्यक्त गर्नुभएको छ त्यसमा चाहिँ बालिन त्यति धेरै सक्रिय देखिनुहुन्न भन्दा उहाँहरूको दुईजनाको मनसाय मनस्थिति नै फरक फरक छ होइन एउटा पूर्व एउटा पश्चिम जस्तो छ होइन उहाँहरूको चाहिँ
0: होइन बालिन त त्यो पार्टी बनाउने पार्टीको नेतृत्व गर्ने मान्छे नै होइनन् उनलाई चाहिँ त्यो राजनीति वास्तवमा एउटा कार्यकारी पदका लागि उनी चाहिँ त्यो इच्छुक पनि देखिन्छन् र त्यो त्यो पदका लागि आकांक्षी पनि देखिन्छन् तर राजनीति पार्टी चलाउने उनको न चाहिँ त्यो सोच देखिन्छ न उनको चरित्र नै छ त्यस हुनाले त्यो उनी प्रधानमन्त्रीको रूपमा चाहिँ प्रधानमन्त्रीको रूपमा पनि संसदीय व्यवस्थामा चाहिँ संसदप्रतिको उत्तरदायित्व संसदप्रतिको चाहिँ जवाबदेहिता र आफूलाई चाहिँ कसरी नेता बनाएको भन्ने पनि त्यही थाहा नपाइकन संसदलाई जुन ढंगले उनले चाहिँ नजरअन्दाज गर्न खोजेका थिए यद्यपि त्यो सम्भव हुन्न संसदीय राजनीतिमा अब चाहिँ त्यसलाई चाहिँ उनले बुझे पनि होला किनकि अब विस्तारै चाहिँ उनी आफ्नै लयमा भनौँ न संसदीय लयमा फर्किन बाध्य हुन्छन् किनकि सभामुखले पनि त्यो खालको अस्वीकार गर्न संसदको संसद फेस नगर्नका लागि उनलाई चाहिँ त्यति सजिलो नहोला अब
1: भनेपछि अब आउँदो 10 गते उहाँले चाहिँ सदनमा गएर सांसदका प्रश्नोत्तरको फेस गर्नै पर्छ सभामुख रूलिङ
0: आइपर्छ त्यो रूलिङ सभापतिबाट त्यही सभापति धेरै डराइरहेका देखिन्छ
1: सभामुख
0: हो सभामुख चाहिँ प्रधानमन्त्रीसँग डराइरहेको चाहिँ देखिन्छ तर तर जुन रूलिङ भएको छ सायद त्यसलाई चाहिँ अस्वीकार नगर्ला नि बालिङले
1: हस् यहाँको महत्वपूर्ण समय र संवादका लागि जानकारीका लागि धेरै धेरै धन्यवाद मुवाराम खनाल सर नमस्कार
0: हस् धन्यवाद
1: उहाँ त्यो राजनैतिक विश्लेषक मुवाराम खनाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ।
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: हरो विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चल्छौ। ग्लोबल फ्यामिली ब्याङ्क, सबैका लागि ब्याङ्क, डिस होम इन्टरनेट।
7: यतिखेर हाम्रो देशमा हिन्दूराष्ट्र सहित राष्ट्र संस्थाको स्थापना गर्नुपर्छ भन्दै विगतदेखि नै आवाज उठाउँदै आउनुभएका नेता डाक्टर धवल शमशेर राणा जबडा हुनुहुन्छ। धवल शमशेरजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: सबै श्रोतावृन्द मेरो अभिवादन, नमस्कार।
7: अब बिहान मिल्यो साँझ फुट्यो, साँझ मिल्यो बिहान फुट्यो, यो बुढेसकालमा यो उत्तरार्धमा के दुःख आइपर्यो तपाईँलाई भन्या के यति?
8: अब कस्तो भयो भने हेर्नुहोस्, यो एजेन्डा जुन हामीले बोकेको छौँ, यो एजेन्डाले हामी सम्पूर्ण नेपालीहरूको हितमा हाम्रो संस्कृति, हाम्रो धर्म, हाम्रो रीतिरिवाजलाई अगाडि बढाउने र सुरक्षित गर्नको लागि सुरक्षित गर्छ। त्यस कारणले अब हामीले नगर्ने कसले गर्ने, र गर्नेवाला कोही पनि नदेखेर अब यो जमर्को गर्नु परेको हो र यो मेरो आफ्नो लागि केही पनि होइन, यो हाम्रो हिन्दू समाज, हाम्रो संस्कृति, हाम्रो सभ्यताको लागि आवाज उठाउनु पर्ने हो र यो आवाज उठाउनुको लागि हामी पछाडि हट्नेवाला छैनौँ। त्यस कारणले अब जुटाउने कुरा त सबैलाई जुटाउने प्रयास गरिरहेको छ।
7: अब तपाईँलाई लागेको थियो दुर्गा प्रसाईसँग साँच्चै जुटेरै अगाडि बढ्न सकेला भनेर, कहिले माओवादी, कहिले एमाले, कंग्रेसमा मात्रै मैले देखेको छैन, कहिले कता कहिले कता, यो कसरी चाहिँ लालायत भएर चाहिँ उहाँसँग तासिनु भएको थियो योभन्दा अगाडि?
8: होइन, दुर्गाजीले आफै मलाई फोन गरेर चुनावपछि तपाईँको राम्रो रेपुटेशन छ धवलजी, तपाईँ र म मिलेर राजा सहितको हिन्दू राष्ट्रको एजेन्डालाई अगाडि बढाउँ भनेर म एउटा ब्रान्ड भइदिन्छु, तपाईँले पार्टी चलाउने अनुभव छ, तपाईँ अगाडि बढ्नुहोस्, म र तपाईँ मिलेर जाम भनेर उहाँकै सुझाव हो। र साथीहरूले पनि ठिकै छ नि, उहाँ एक किसिमको ब्रान्ड हुँदै हो, निमुखा जनता, लघु पीड़ित, ब्याङ्क पीड़ित, सहकारी पीड़ितहरूको नेतृत्व गरि नै राख्नु भएको छ। ठूलो संख्यामा यो पीड़ितहरू छन्। मिलेर अगाडि बढ्दामा एउटा पार्टी सानो समयमा गठन हुन सक्छ र यो हाम्रो एजेन्डालाई ठूलो टेवा मिल्न सक्छ भनेर साथीहरूको पनि राय सल्लाह आयो। त्यही प्रकारले हामी अगाडि बढ्ने प्रयास गर्यौं, तर त्यो अब हाम्रो प्रयास अब सफल भएन भन्नु पर्यो।
7: कहाँनिर के कुराले सफल हुन दिएन दुर्गा प्रसाई र डाक्टर धवलको मिलन?
8: अब हामीले त उहाँले भनेको कुरा मानिदिएकै थियौँ, उहाँलाई ब्रान्ड बनाइदिएकै थियौँ, उहाँलाई सर्वोच्च नेता भनिदिएकै थियौँ, विधान सिधान बनाएको पनि हो, सबै दस्तखत गरेको पनि हो, तर पार्टी खोल्ने क्रममा उहाँले त्यो चासो देखाउनु भएन र हामीलाई चाहिँ अब अप्ठ्यारो थियो।
7: माग चाहिँ के थियो खासमा, उहाँको माग के थियो, उहाँको इच्छा के थियो त्यतिखेर चाहिँ?
8: होइन, माग इच्छा त हामीले सबै पूरा गरिदिएकै थियौँ होइन, तर पार्टी खोल्ने कुरामा उहाँले अहिले नखोलम, यो स्थानीय निकाय सम्बन्ध नखोलम, पछाडि लिएर जाम भन्ने मनसा बुझ्यो। दुई चार पटक हामीले डेट पार्टी खोल्ने अथवा दर्ता गर्ने डेट निकाल्यौँ, तर उहाँले त्यो डेटलाई पछाडि ढकाल्ने क्रियाकलाप एकल निर्णयमा गर्नुभयो र हामीलाई चाहिँ अब राष्ट्र प्रजातन्त्र पार्टी र अरू पार्टीबाट छोड्या नेताहरू व्यक्तिहरू अब एउटा निरुत्साहित हुँदै गइरहेको थियो र हाम्रो विश्वसनीयता घट्दै गइरहेको थियो पार्टी दर्ता नगर्न सकेकोले, जनता र कार्यकर्ताहरू हामीसित अब निरुत्साहित हुँदै थिए। त्यस कारणले पार्टी खोल्ने क्रममा उहाँको चाहिँ दर्ता गर्ने क्रममा उहाँको इच्छा अहिले देखिएन, हामीलाई अप्ठ्यारो परेको त्यहीनिर हो र हामीले पार्टी दर्ता गरेपछि अब बाटो छुटेको जस्तो देखिया छ।
7: भनेपछि दुर्गा प्रसाईजीलाई पार्टी दर्ता गर्न उहाँ अनुत्सुक हुनुभयो, तपाईँहरूलाई चाँडो भन्दा चाँडो पार्टी चाहिएको थियो होइन?
8: अब चाँडो भन्दाखेरि पनि बीचमा मलमास आयो, तीन महिना त्यसमा बित्यो, विधान बनाउनु पर्यो, त्यसको कानूनहरू बनाउनु पर्यो, सबै त्यो विधानको पार्टी दर्ताको प्रक्रियाहरूमा हामी जानु पर्यो, सिग्नेचर कलेक्सन कागजहरू कलेक्सन गर्नु पर्यो, समय लागिराखेको थियो। र चाहिँ जो व्यक्तिहरू पार्टीमा समावेश हुने पार्टीको काम क्रियाकलापलाई अगाडि बढाउन चाहनुहुन्थ्यो, आजसम्म त्यो पार्टी छोडेर राजीनामा दिएर बस्नुभएको थियो, उहाँहरू निरुत्साहित भएर आत्तिनु भइरहेको थियो, किन यो विलम्ब भइरहेको छ? अब यही कारणले अब हामीले चाहिँ तुरन्त दर्ता गर्नुपर्ने आवश्यकता थियो। त्यसमा दुर्गाजीको चासो भएन अथवा इच्छा भएन।
7: पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेट गरिसके पछाडि निकै उत्साहित हुनुहुन्छ भन्ने आइरहेको छ बजारमा।
8: नै ठिकै छ, अब उत्साहित हामी जहिले पनि उत्साहितै हुन्छौँ, हाम्रो एजेन्डाको लागि लडीपरि मरिपरि हामी लागेकै हुन्छौँ, अहिले होइन बिसन वर्षबाट। अब पूर्व राजालाई हामीले पार्टी खोलेको कारण औचित्य जरूरतको विषयमा जानकारी गराएँ र राजाको राय सल्लाह पनि पाएँ मैले।
7: के भन्नुभयो राजाले तपाईँलाई?
8: नै राजाले के अब पार्टी खोल्नु भएको छ, सबैलाई समय खेर जाऊ भने राजा कहिले पनि कसैको प्रति नकारात्मक धारणा राजाले राखिबक्सिन्द। त्यस कारणले ल शुभकामना छ, अगाडि बढ्नु हो, सबैलाई समय खेर जानु भनेर उहाँको सन्देश त्यही थियो।
7: अब उहाँलाई चाहिँ के छ, एकपटक गद्दी आरोहण गर्ने इच्छा चाहिँ छ होइन राजालाई?
8: राजाको कस्तै छ भनाई
7: के छ?
8: म नेपाली जनता र नेपालको हितमा यो संस्था उभिरहनेछ र नेपाली जनताले मलाई गुहारे भने म पछाडि हट्दैन, पार्टीहरूलाई पनि उहाँले सहयोग गर्छु भनेर भनेकै हो। त्यसकारणले राजाले आफ्नो जिम्मेवारी बुझिबसेको छ र नेपाली जनताले चाहे पनि राज संस्था र हिन्दू अधिराज फर्किने हो। अब नेपाली जनताले अब यही गणतन्त्रमा लडीबुडी खेलेर देशमा जे परिस्थिति छ त्यही विद्यमान रहिरहने हो भने अब हामी के गर्न सक्छौँ?
7: तर उहाँको चाहिँ एकपटक भए पनि आउनुपर्छ, गतिरोहण गर्नुपर्छ, देशको अभिभावक बन्नुपर्छ भन्ने खालको के त्यस्तो मनसाय बुझियो?
8: होइन, नेपाली जनताको इच्छा र आकांक्षालाई राज संस्थाले परिपूर्ति गर्ने हो। व्यक्तिगत रूपमा राजाले म यो गर्छु भन्दा पनि नेपाली जनतै हो स्रोत शक्ति।

0: हामीलाई राजा आएपछि नभनौ न भयो हाम्रो धर्म संस्कृति जुन लोप हुन गइरहेको छ अब पश्चिमी संस्कारले अब भनौ धर्महरूले च्याप्दै गइरहेको छ धर्म परिवर्तनहरू तीव्र गतिमा हाम्रो समाजभित्र भइरहेको छ हाम्रो हाम्रो जुन इतिहास छ त्यसलाई मेट्ने कामहरू भइरहेको छ हाम्रो जुन संस्कृति छ धर्म छ त्यसलाई न्यूनीकरण गर्ने प्रयासहरू भइरहेको छ हामीभित्र पनि विभाजन ल्याउने प्रयास भइरहेको छ यो सबै रोक्नको लागि हामीले राजा सहितको हिन्दू अधिराज्य बनाउन आवश्यकता हो र अपरिहार्य पनि हो भन्ने मलाई लाग्छ र अहिले देशको परिस्थिति तपाईँ हेर्नुभयो भने तीव्र रूपमा धर्म परिवर्तनहरू भइरहेको छ लालचमा लोभमा प्रलोभनमा यो सबै हामीले रोक्न सकेनौँ भने ठूलो समस्या भोलिको दिनमा यो देशमा आउनेछ र हाम्रो यो हजारौं वर्षबाट यो बचाइराखेको चलिआएको हाम्रो संस्कृति हाम्रो धर्म धर्म कर्म हाम्रो रीतिरिवाजलाई खरल पुर्याउने काम भइरहेको छ त्यो हामी सबैले महसुस गरिरहेको छौँ अब यो सबैलाई रोक्नको लागि एउटा हिन्दू अधिराज्य बनाउनु पर्ने आवश्यकता छ भन्ने नेपाली जनताको मनमा छ तर त्यसलाई प्रकट अगाडि गरेर भोटमा परिणत गर्ने अथवा सड़कबाट ल्याउन सक्ने हिम्मत गरेको छैन अहिलेसम्म जनताले त्यो हिम्मत गर्नको लागि हिम्मत बढाउनको लागि जय नेपाल पार्टी को स्थापना भएको छ
1: डाक्टर राणा एउटा कुरा के बताउनुहोस् भने देशमा हिन्दू धेरै छन् होइन हामी हिन्दू धर्मावलम्बीहरूको बाहुल्य तरको देश हो सनातनीहरू धेरै छन् तर पनि राज संस्था पुनर्स्थापना र हिन्दू राष्ट्र कायम गर्नुपर्छ भन्ने ढंगले एजेण्डा लिएर निर्वाचनमा जाँदाखेरि वा चाहिँ जनतासँग मत माग्न जाँदाखेरि त्यसको इम्प्याक्ट त त्यस्तो परेको देखिँदैन नि त किन यस्तै पार्टीहरू चाहिँ किन कमजोर हुन्छ नि मुलुकमा त्यसो भए
0: इम्प्याक्ट नदेखेको कारणले र हाम्रो एजेण्डै स्खलित भएको अथवा चाहिँ नि रिजेक्ट भएको त्यो भाष्य बन्यो राष्ट्रिय प्रजातन्त्र पार्टीको 97% उम्मेद्वारको जमानत जफत भएपछि त्यस्तो भाष्य बन्न आयो तर हामीले के बुझेछौँ भने नेपाली जनताले यो एजेण्डालाई यो विचारलाई रिजेक्ट गरे होइन ठोकराएको होइन राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक रूपले गरिआएको क्रियाकलाप जनताले भोट दिने भोट लिइसकेपछि एजेण्डालाई बिर्सिने सरकार विभिन्न सरकारमा गइहाल्ने र एजेण्डा बिर्सिने काम भएकोले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दण्डित गरे होइन हो त्यो एजेण्डालाई अस्वीकार गरेको होइन भन्ने थर लिएर पनि यो एजेण्डालाई रेस्क्यू गर्नुपर्छ यो एजेण्डा जनताको लोकप्रिय एजेण्डा हो मनमा भिजेको एजेण्डा हो यसलाई रेस्क्यू गरेर अगाडि जनताको माझबाट हिम्मतको साथ अगाडि लग्नुपर्छ भनेरै हामीले अलग भएर जय नेपाल पार्टी बनाउने हाम्रो बाध्यता थियो
1: गतिविधिहरूलाई कसरी हेरिरहनु भएको छ
0: यो सरकारको गतिविधिलाई मैले कसरी हेर्नु सबैले हेरिरहेको छ
1: सबै बाटोमा छ
0: बिस्तारै यो सरकारको जो लोकप्रियता छ त्यो घट्दै छ उनको क्रियाकलापले आफ्नै क्रियाकलापले केही कामहरू पनि गर्दाखेरि राम्रोसित सुझबुझ गरेर त्यो दिगो रूपमा त्यो काम सफल हुने गरी गर्नुपर्छ के काम अगाडि

Radio N Aryan 99.1 समयको ख्याल राखौं 10 बज्यो।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा सुनिल कोइरालाको नमस्कार। विभिन्न अधिकार सम्बन्धी संस्थाले मुक्त हरुवा चरुवाको पहिचान पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरुवा चरुवा संघर्ष समितिको आयोजनामा पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरकार भन्ने नाराका साथ अघि बढ़ाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न संस्थाले सो आग्रह गरेका हुन्। राष्ट्रिय दलित नेटवर्क आरडीएन नेपाल, राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपाल, मुक्त कमैया समाज, कमैया महिला जागरण समाज र मुक्त कमलरी विकास मञ्चद्वारा जारी संयुक्त प्रेस विज्ञप्तीमा मुक्त घोषणा भएको 4 वर्ष हुँदा पनि माघ सम्बोधन नहुनु विडम्बना भएको जनाएका छन्। विज्ञप्तीमा भनिएको छ, विक्रम सम्वत 2079 साउन 2 गते सरकारले तात्कालीन प्रधानमन्त्री मार्फत हरुवा चरुवा तथा अन्त्य तथा हरुवा चरुवा मुक्तिको घोषणा गरेको। 4 वर्ष पूरा भइसक्दा पनि पहिचान, पुनर्स्थापना र अधिकार सुनिश्चित हुन सकेको छैन। यसमा सरकार गम्भीर बन्नुपर्छ। मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै उनीहरूले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। पछिल्लो समय केही स्वार्थ प्रेरित व्यक्ति तथा समूहले राजनीतिक स्वार्थ पूरा गर्ने उद्देश्यले पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईलाई हिन्दू विरोधीका रूपमा चित्रित गर्ने प्रयास गरिरहेको भन्दै उनको सचिवालयले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। पुराना भिडियो तथा अभिव्यक्तिहरू तोड़मोड़ गर्ने, भ्रामक तस्विर र पोस्टर बनाएर सामाजिक सञ्जालमा प्रचार गर्ने तथा धार्मिक घृणा फैलाउने गतिविधि भइरहेको प्रति सचिवालयले आपत्ति जनाएको हो। धर्मनिरपेक्ष हुनु, कुनै धर्मको विरोध गर्नु नभई राज्यले सबै धर्म र आस्थाप्रति समान व्यवहार गर्नु का साथी प्रत्येक नागरिकको आस्थाको स्वतन्त्रता सुनिश्चित गर्नु रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ। त्यसै गरी विज्ञानमा विश्वास गर्नु, वैज्ञानिक दृष्टिकोण अवलम्बन गर्नु वा नास्तिक हुनु प्रत्येक व्यक्तिको वैचारिक स्वतन्त्रताको विषय भएकाले यसलाई कुनै धर्म वा धार्मिक समुदाय विरूद्धको गतिविधिका रूपमा प्रस्तुत गर्नु सर्वथा अनुचित रहेको सचिवालयको भनाइ छ। सचिवालयले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले फैलाएका भ्रामक सामग्रीबाट सतर्क रहन आम नागरिकमा अपील गरेको छ। साथै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाताहरूमाथि नेपाल सरकारले गम्भीर निगरानी राखी आवश्यक अनुसन्धान गर्न र प्रचलित कानून बमोजिम कडा कार्यवाही अघि बढ़ाउन समेत अनुरोध गरिएको छ। बाढ़ी पहिरो प्रभावित नागरिकको उपचारमा स्वास्थ्यकर्मी अभाव भएको गुनासो आएपछि कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा 4 जना चिकित्सक परिचालन गरेको छ। प्रभावित नागरिकलाई घटनास्थलमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले चिकित्सक सहितको स्वास्थ्य टोली परिचालन गरिएको हो। स्वास्थ्य सेवा कार्यालयले प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको अभाव हुँदा उपचार तथा स्वास्थ्य सेवा प्रभावमा समस्या भइरहेको जानकारी गराएपछि प्रदेश सरकारले चिकित्सक पठाएको हो। बाढ़ी पहिरोका कारण ठूलो संख्यामा नागरिक विस्थापित भएर अस्थायी सेल्टरमा बसिरहेका स्वास्थ्य समस्या देखिन थालेपछि तत्काल चिकित्सक परिचालन गर्न माग गरिएको थियो।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
4: नेपाली खबरमा अब बाँकी खबर बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेश सभाबाट विश्वासको मत लिनुहुने भएको छ सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेश सभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्न व्हीप जारी गरेका छन् सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न व्हीप जारी गरिसकेको छ मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितिको निर्देशनसहित विश्वासको मतको पक्षमा मतदान गर्न व्हीप लगाएको छ उता कोशी प्रदेशका मुख्यमन्त्री हेमन्त कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने हुनु भएको हो कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनु भएको छ सभाले आइतबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले टीकापुर घटनाको विषयमा सत्य तथ्य सार्वजनिक गरी न्यायोचित ढंगले समाधान खोज्नुपर्ने बताउनु भएको हो थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ 7 गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ यस वर्ष पनि टीकापुर विद्रोह आन्दोलनको माग मुद्दा एवं अबको निकास तथा नेपालको संविधानको अन्तर्वस्तुमा थारू समुदायको साझा सवाल र संशोधनको आवश्यकता विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो म्याग्दीको बहुप्रतीक्षित राहुघाट जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रो पावर प्रवर्धक रहेको 40 मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको भौतिक निर्माण र उपकरण जलानको काम सकिएको हो रघुगंगा हाइड्रो पावरका प्रबन्ध संचालक गणेश केसीले राहुघाट जलविद्युत आयोजना विद्युत उत्पादनको तयारीमा रहेको जानकारी दिनुभयो बाँध डिसेन्डर सुरूङ स्विचयार्डको परीक्षण सफल भइसकेको छ उहाँले भन्नुभयो 20 मेगावाट क्षमताको एकवटा युनिटको परीक्षण पनि सकिएको छ अर्को 20 मेगावाटको युनिटको पनि हिजोदेखि परीक्षण थालिएको छ एक हप्तादेखि 10 दिनसम्म परीक्षण गर्न लाग्ने र त्यसपछि विद्युत उत्पादन शुरू गर्ने लक्ष्यसहित तीव्र गतिका साथ काम भइरहेको प्रबन्धक केसीले जानकारी दिनुभयो यस आयोजनाले वार्षिक रू 24,05,93,034 युनिट विद्युत उत्पादन गर्ने लक्ष्यसहित 2075 चैत्रमा विद्युत खरिद बिक्री सम्झौता पीपीए गरेको थियो सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायण दत्त पौडेलले सीमा सुरक्षामा थप जिम्मेवार बन्न संगठनलाई निर्देशन दिनुभएको छ रूपन्देहीको विन्ध्यवासिनी वाहिनी मुख्यालयमा आयोजित समारोहमा सम्बोधन गर्दै पौडेलले यस्तो निर्देशन दिनुभएको हो संगठनले हासिल गरेको व्यावसायिक उपलब्धिलाई व्यक्तिगत स्वार्थभन्दा राष्ट्रहितमा प्रयोग गर्ने उहाँले निर्देशन दिनुभएको हो महानिरीक्षक पौडेलले समयानुकूल सुरक्षा रणनीति अवलम्बन गर्दै उच्चस्तरीय अनुशासन कायम गर्न पनि संगठनलाई निर्देशन दिनुभयो अब विदेशको खबर अफ्रिकी देश गिनीको राजधानी क्रोनाक्री स्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ अल जजिराका अनुसार भारी वर्षाका कारण दार एसलाम क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए घटनामा 6 जना गम्भीर घाइते भएका छन् सरकारी अधिकारीहरूका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्मी परिचालन गरिएको छ मृतक र घाइतेको संख्या अझै बढ़न सक्ने आशंका गरिएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्यलाई लिएर चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन् ट्रम्पको हातमा नेलडाम खुट्टा सुनिने र सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयमा यसअघि नै उनको स्वास्थ्यलाई लिएर टीका टिप्पणी हुँदै आएको छ अहिले अर्को समस्या पनि देखिएको भनेर अमेरिकी अखबार वाशिङटन पोस्टले लेखेको छ पछिल्लो समय ट्रम्पको तौल अस्वाभाविक रूपमा बढ़ेको देखिएको पोस्टले चिकित्सकहरूलाई उद्धृत गर्दै भनेको छ उनको बढ़दो तौललाई पनि चिकित्सकहरूले स्वास्थ्य जोखिमका रूपमा ओल्याएका छन् व्हाइट हाउसले गत मेमा सार्वजनिक गरेको स्वास्थ्य प्रतिवेदन अनुसार ट्रम्पको तौल 108 किलो छ सन् 2023मा जर्जियामा निर्वाचन हस्तक्षेप सम्बन्धी मुद्दामा पक्राउ पर्दा उनको रेकर्डको तौल करिब 97.5 किलो उल्लेख थियो यस हिसाबले पछिल्लो 3 वर्षमै उनको तौल करिब 10.5 किलो बढ़ेको देखिन्छ। ट्रम्पको उचाई 6 फिट 3 इन्च अर्थात करिब 1.91 मिटर छ। यस आधारमा 108 किलो तौल मोटोपनको श्रेणी नजिक छ। जर्ज वाशिङटन विश्वविद्यालयका चिकित्सक तथा नेशनल सेन्टर फर वेस्ट एण्ड वेलनेसका निर्देशक स्टक कहानले मोटोपन धेरै स्वास्थ्य समस्याको जड़ हुने बताए। यो समय अगावै अशक्तता र मृत्यु हुने जोखिमको प्रमुख कारण रहेको कहान बताउँछन्। राष्ट्रपतिले स्वास्थ्यलाई ख्याल गरी मोटोपन घटाउनतिर लाग्नुपर्छ, उनले वाशिङटन पोस्टसँग भने। अब खेल खबर। एल्ची विरूद्ध 5-0 जित निकाल्दै साबेक विजेता बार्सिलोनाले स्पेनिश लीगको नयाँ सिजनमा प्रभावशाली शुरूआत गरेको छ। आइतबार म्यानुअल मार्टिनेज भनेरोमा पाहुना टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हा र फेर्मिन लोपेजले 2-2 तथा डेब्यू खेल खेलेका करिम एडेएमीले एक गोल गरे। खेलको 14 मिनटमा पेनाल्टी मार्फत गोल गर्दै राफिन्हाले बार्सिलोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा एडेमेमीले टोलीको अग्रता दोब्बर बनाए। राफिन्हाले 67 मिनटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे। लोपेजले 71 र 79 मिनटमा गोल गरेपछि बार्सिलोनाले 5-0 जित निकाल्यो। यो जितसँगै बार्सिलोनाले 3 अंक जोड़ेको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथ पुनः उपस्थित हुनेछौ। नमस्कार।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: web surfer, aber kann kann na fast internet.
1: NBL Auto Loan.
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
4: रेडियो एनआरएन 99.1

रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।

0: Why I live on the Nuncha Radio Silence 89.8 MHz.
1: ए कान्छु यहाँ आइज त
2: के भयो दाई
1: भोलि तल त्यो गजुरी बिहेमा
2: बिहे
1: नभएका दिदी बहिनी पनि आउँदैछन् रे
2: ए हो र दाई जानुपर्छ तर दाई कसरी थाहा पनि भयो यो कुरा
1: गोपी सूत्रबाट
2: ए दाई

0: आमा
1: आमा
2: ओहो ल मेरा छोराहरूले त बुहारी बोलिएर आएछन् त लौ भित्रै आऊ

0: वायालो इन्टरटेनमेन्ट प्रस्तुत गर्दछ।
1: आजको बजार अनुसार छापावाल सुनको मूल्य प्रति तोला 3,00,000 रुपियाँ पुगेको छ। बजार विश्लेषकका अनुसार अन्तर्राष्ट्रिय बजारको उतार चढ़ावले आगामी दिनमा मूल्यमा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।
2: लडेर नमस्कार है, तिमीहरूले समाचार सुन्यौ? सुनको भएको त आकाशीय छ नि। मैले तिमीहरूलाई पढाउँदा ओर्दा भएको सम्पत्ति सक्यो, अब आफै लसेको अरू आफै बिहार म सत्य नै।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: अफिस आउन जान साह्रै गाह्रो भयो, एउटा साधन ल्युटी भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला?
2: ल्युटी मात्र होइन, भटभटी रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न, मैले त त्यहीँबाट लिएको, अहिलेसम्म राम्रै चलिरहेछ।
1: ए हो र, म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै ठाउँमा हुने भयो।
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपर मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
1: प्रोप्राइटर अमित परसाई, भटभटे रिकन्डिसन एन्ड वर्कसप, भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो। मोबाइल 98550 82751।
4: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
5: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
4: कलेजका विशेषताहरू:
5: पर्याप्त सुविधा सहित आफ्नै भवन,
4: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
5: पर्याप्त छात्रवृत्ति व्यवस्था,
4: अंग्रेजी र नेपाली माध्यममा पठन पाठन।
5: प्रिन्सिपल मैयादेवी कन्या कलेज, भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
6: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
11: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550603959 र 98550603959।
12: होइन दिदी, कतै हिँड्नु भयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
1: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले, अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
12: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त।
13: सुन्नुहोस्, चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
10: घाटी मरुवाको समस्या देखिएको छ।
14: एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने।
15: विवाहको समय पनि नजिकै आइसक्यो। तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौँ। के कुराको चित्त बुझेन छौँ?
16: नगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन,
17: सम्पर्क नम्बर 98 75 82 96 97।

पुत्रले ताज लिने सेवा गाईहरूको अत्याधिक चाप बढेको हुँदा मिति दिउँदापछि साउन सात गतेदेखि निम्नानुसार गरिने बेहोरा जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी

लागि फोटो स्वीकारे पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण एप्रुभमा ढिलाइ भएको हुँदा क्रमशः एप्रुभ हुँदै जाने।

सबै मान्छेलाई सुत्छ। अब फेरि मध्याह्नको 12 बज्यो।

थापेर स्टेशन र नेपाली मिटर डट कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। कर्णाली प्रदेशमा मन्त्रीको शपथ कार्यक्रम स्थगित सम्बन्धी खबरबाट मन्त्री छनौटमा कुरा नमिलेपछि कर्णाली प्रदेशमा मन्त्रीको शपथ कार्यक्रम स्थगित गरिएको छ। यसअघि मुख्यमन्त्री मंगल बहादुर साईले प्रदेश प्रमुखको कार्यालयमा फोन गरेर शपथका लागि समय माग गर्नुभएको थियो। प्रदेश प्रमुखको कार्यालयले 11 बजेका लागि समय तोक्यो, तर मुख्यमन्त्री साईले मन्त्रीको सिफारिश पठाउन सक्नु भएन। मुख्यमन्त्री साई स्वयं प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख यज्ञ राजोसँग भेट गरी शपथ कार्यक्रम स्थगित गरिदिन आग्रह गरेको बताइएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो 1 बजे प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ। सत्ता साझेदार नेकपा र एमाले आफ्ना प्रदेश सभा सदस्यलाई थापा मगरको पक्षमा मतदान गर्न क्विप जारी गरेका छन्। सत्ता साझेदार नेपाली कम्युनिष्ट पार्टी नेकपाले आफ्ना 26 जना प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री थापा मगरको पक्षमा मतदान गर्न क्विप जारी गरिसकेको छ। मुख्यमन्त्री थापाको आफ्नै दल एमाले पनि अनिवार्य उपस्थितको निर्देशन सहित विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप लगाएको छ। उता कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिनुहुँदैछ। कार्कीले आज दिउँसो 2 बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने हुनु भएको हो। आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बैठक दिउँसो 1 बजे सिंहदरबारमा बस्नेछ। बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको

0: महासचिव पद्म प्रसाद पाण्डेले जनाउनु भएको छ।
1: आज पाँचवटा संसदीय समितिको

0: काठमाडौँमा नेपाल पर्वतारोहण संघका सरकारवाला मित्रहरूसँग छलफल गर्ने कार्यसूची छ। कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान 9:30 बजे बसेको छ। बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव वन्य जन्तु द्वन्द व्यवस्थापन प्राविधिक कार्यदलले तयार पारेको प्राविधिक प्रतिवेदनमाथि छलफल भइरहेको छ। बिहान 10 बजे बसेको पूर्वाधार विकास समितिको बैठकमा पूर्वाधार विकास र सार्वजनिक निजी साझेदारी विषयमा छलफल भएको छ। विधान व्यवस्थापन समितिको बैठक दिउँसो 1 बजे बस्नु भएको छ। बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 संवैधानिक छलफल हुनेछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो 2 बजे बस्दैछ। बैठकमा विषय विज्ञ धन प्रसाद लामिछानेसँग खरक नीतिका सम्बन्धमा छलफल हुने कार्यसूची छ। खानी तथा खनिज पदार्थ विधेयक 2083 35 संशोधन प्रस्ताव दर्ता भएको छ। सांसदहरूले 35 समूहमा संशोधन प्रस्ताव राखेका हुन्। यो विधेयक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारले ल्याएको हो। 14 साउनमा प्रतिनिधि सभामा दर्ता भएको विधेयक उप सांसदहरूले 35 समूहमा संशोधन प्रस्ताव दर्ता गरेका छन्। सोमबार प्रतिनिधि सभाले यो विधेयकमाथि बच्चावार छलफल गर्न संसदीय समितिमा पठाउँदछ। प्रतिनिधि सभाको बैठक 201 बजे बस्दैछ, जहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारले खानी तथा खनिज पदार्थ विधेयक 2083 दशावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। सरकारले संघीय शासन प्रणाली अनुरूप खानी तथा खनिज पदार्थ सम्बन्धी अधिकार तथा जिम्मेवारी स्पष्ट गर्न खानी तथा खनिज पदार्थ विधेयक ल्याएको हो। हामीसँग खबर अझै बाँकी छ, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: मेरो पनि एउटा छ।

戻るのよ。あの、ローカルの時、あれで来るんですよ。サバイバルされるのよ。13歳。

0: को आवाज हो नेपाली रेडियो नेटवर्क।
1: विभिन्न अधिकार सम्बन्धी संस्थाले मुक्त हरवा चौवाको पहिचान पुनर्स्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन्। मुक्त हरवा चौवा संघर्ष समितिको आयोजनामा पहिचान हाम्रो अधिकार पुनर्स्थापना हाम्रो सरकार भन्ने नाराका साथ अघि बढ़ाइएको अभियानप्रति एकीकृतता जनाउँदै विभिन्न संस्थाले सुराग्रह गरेका हुन्। संयुक्त प्रेस विज्ञप्तिमा मुक्त घोषणा भएको चार वर्ष हुँदा पनि माग सम्बोधन नहुने विडम्बना भएको जनाइएको छ। विज्ञप्तिमा मुक्तिको घोषणा भएको चार वर्ष पूरा भइसक्दा पनि पहिचान पुनर्स्थापना र अधिकार सुनिश्चित हुन नसकेकोमा सरकार गम्भीर बन्नुपर्ने भनिएको छ। मुक्तिको घोषणा मात्रै पर्याप्त नभएको जनाउँदै संस्थाहरूले भूमि सुरक्षित आवास सामाजिक सुरक्षा सम्मानजनक रोजगारी जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। हुम्लाको ताबाको गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार राति एक बजेको समयमा ताजाकोट गाउँपालिका कार्यालयमा आगलागी भएको हो। स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो। गाउँपालिकाको भवनको लेखा शाखाको स्टोरमा बिजुलीको तार सर्ट भई आगलागी भएको हुन सक्ने डीएसपीले बताएका छन्। सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाली सम्पत्ति व्यवसायी महासंघका अनुसार आज सुन प्रति तोला 3,22,700 रूपियाँमा किनबेच भइरहेको छ। यसअघि अघिल्लो कारोबारका दिन सुन प्रति तोला 3,19,500 किनबेच भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। मात्र 5% ब्याज दर, कर्ज अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्ज प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: जानकारीको लागि आज आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97

दक्षिणी ध्रुवमा बरफको खोजीका लागि चिनिया अन्तरिक्ष निकायले आफ्नो महत्वाकांक्षी रोबोटिक मिशन चाङकी सात प्रक्षेपणको तयारी पूरा गरेको छ। प्रक्षेपण 2026 अगस्त 24 देखि 31 सम्म हुनेछ। यस अवधिमा मौसम तथा अन्य प्राविधिक अवस्था अनुकूल भएमा मिशन प्रक्षेपण गरिनेछ। चन्द्रमाको दक्षिणी ध्रुवमा रहेको 21 किलोमिटर चौडा सेकलटन क्रेटरको आसपास अवतरण गर्ने लक्ष्य राखिएको यो मिशन चीनको अहिलेसम्मकै जटिल चन्द्र अभियान मध्य एक भएको बताइएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाई लिएर क्रिकेट जगतका 21 जना पूर्व कप्तानले प्रधानमन्त्रीलाई पत्र लेखेका छन्। पूर्व कप्तानहरूले प्रधानमन्त्री शहबाज शरीफलाई पत्र लेखेर क्रिकेटर समेत रहिसकेका पूर्व प्रधानमन्त्री इमरान खानलाई उचित स्वास्थ्य उपचार तथा आवश्यक चिकित्सा सुविधा उपलब्ध गराउन माग गरेका छन्। अस्ट्रेलियामा जारी टप M20 सिरिजमा नेपालले आज होबर्ट हुरिक्यान्स एकेडेमीसँग प्रतिस्पर्धा गर्दैछ। खेल डार्बनस्थित मारारा ओभलमा नेपाली समयअनुसार दिउँसो 3:15 जाँदा शुरू हुनेछ। आफ्नो तेस्रो खेल खेल्दै गरेको नेपाल ए पहिलो जितको लक्ष्यमा छ। यसअघि नेपाल एले आयोजक नर्दन टेरिटोरी स्ट्राइकसँग 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स टीमसँग 9 विकेटको हार बेहोरेको थियो। नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। कर्णाली प्रदेशमा मन्त्रीको शपथ कार्यक्रम स्थगित। बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै आज प्रतिनिधि सभाको बैठक बस्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले मौखिक प्रश्नहरूको जवाब दिने 5 संसदीय समितिको बैठक पनि आजै बस्दै मुक्त भएको 4 वर्ष बितिसक्दा पनि हरिवा सरोवरको स्थिति उस्तै। सम्झौता पूरा गर्न सरकारको ध्यानाकर्षण। चिनिया अन्तरिक्ष निकायद्वारा रोबोटिक मिशन चाङ्गी सात प्रक्षेपणको तयारी पूरा। मिशनले चन्द्रमाको दक्षिणी ध्रुवमा बरफको खोज गर्ने र टप M20 सिरिजमा पहिलो जितको लक्ष्यमा नेपाल। इमरान खानको स्वास्थ्यबारे क्रिकेटका 21 पूर्व कप्तानले लेखे पाकिस्तानका प्रधानमन्त्रीलाई पत्र। नेपाली खबर अहिलेलाई यति नै। 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

Subscribe now and press the bell icon, never miss an update.

0: खैते धानमा नेक ब्लास्टको समस्या।
1: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
0: रोगको लागि अनुकूल मौसम:
1: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
0: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
1: खेतमा पानी जमाइराख्ने:
0: वेबिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
1: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।

99.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।

अहिले दिउँसोको एक बज्यो, इट्स 1 PM।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
3: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
2: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
3: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
2: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दुध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो साग सब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
3: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
2: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने,
3: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 मा 24 घण्टा सेवा उपलब्ध छ।
2: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
4: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
2: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लौजी कम्प्युटर, भरतपुर बीच सनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने, मोबाइल 98-550-52-454, 98-455-20-454, इमेल log.logic2@gmail.com।
4: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
5: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, बिहाको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
6: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझेन छोरी?
5: हे
6: सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन।

कति दिन लाग्छ होला?

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या हो गाउँदै गाउँदै त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले दिउँसोको 2 बज्यो 8:02 PM।
2: अब तपाईको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन आजै डाउनलोड गर्नुहोस्।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन खुन्नी।
4: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
5: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
4: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
5: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
4: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
5: सम्पर्क नम्बर 98-450-82-997,
3: 98-550-10-997।
6: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
7: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच सनौली बजार, चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98-550-52-454, 98-455-20-454। इमेल lok.logic2@gmail.com।
6: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्स साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
8: होइन ए दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
9: मेरो मोबाइल देखेर जहिले डिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
8: हे दिदी, त्यसै म तपाईँलाई डिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
9: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु।
7: हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 98-452-049-86।
10: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

सुन्ना संगीत र मनोरञ्जनको अटुट्टा हिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ज।

0: आवर्ती भारतीय जिल्लाहरूबाट आएका श्रद्धालुहरू समेत यस कठिन जलयात्रामा सहभागी भएका थिए। सरकारले 27 जना राजपत्रांकित प्रथम श्रेणी सहसचिव र सोसरहका कर्मचारीहरूको सरूवा तथा पदस्थापन गरेको छ। हालै बसेको मन्त्री परिषदको बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। सरूवा सूची अनुसार अख्तियार दिनुभयो अनुसन्धान आयोगका वेद प्रसाद भण्डारीलाई अर्थ मन्त्रालय र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेश मुख्यमन्त्री कार्यालयमा खटाइएको छ। यस्तै स्वास्थ्य मन्त्रालयका गोविन्द प्रसाद अधिकारी, लगानी बोर्डकी सुनिता नेपाल र पूर्वाधार मन्त्रालयका रामहरि पोखरेललाई अख्तियारमा लगिएको छ भने गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: एमबीएल अटो लोन,
2: अब नयाँ गाड़ी खरीद गर्न अझ सहज र सरल,
1: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

0: को एकमात्र डिटेल सेवा डिस्को
1: डिस्को खुशी को कनेक्शन
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। भारतको तमिलनाडु सरकारले कम आय भएका परिवारलाई वर्षमा तीनवटा खाना पकाउने ग्यास सिलिण्डर निशुल्क उपलब्ध गराउने घोषणा गरेको छ। वार्षिक 2.5 लाख भारू भन्दा कम आय भएका परिवारका लागि लक्ष्य गरी अन्नपूर्ण सुपर सिक्स योजना ल्याइएको हो। यो योजनाबाट करिब 1,30,00,000 परिवार लाभान्वित हुने र राज्य सरकारलाई वार्षिक करिब 4,000 करोड़ भारू दायित्व पर्ने अनुमान गरिएको छ। उता गाजामा अन्तर्राष्ट्रिय सुरक्षा बल परिचालन गर्ने विषयमा छलफल गर्न युगाण्डा र बुरूण्डीका सैन्य अधिकारीहरूले इजरायलको भ्रमण गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बोर्ड अफ वेसले गाजामा शान्ति कायम राख्न करिब 20,000 सैनिक रहेको अन्तर्राष्ट्रिय स्थितिकरण बल तैनात गर्ने योजना बनाएको छ। सोही योजना अन्तर्गत युगाण्डाले संसदबाट स्वीकृत लिएर 1,200 सैनिक पठाउने तयारी अन्तिम चरणमा पुर्याएको छ भने बुरूण्डीले पनि सहभागिताका लागि इच्छा देखाएको छ। अब खेलकुद। अस्ट्रेलियामा जारी टफ ट्वेन्टी सिरिज अन्तर्गत नेपाल ए टोली आज होबार्ट हुरिकेन्स एकाडेमीसँग प्रतिस्पर्धा गर्दैछ। डर्बिन स्थित मनारा क्रिकेट ग्राउण्डमा अहिले केही बेरमा खेल शुरू हुनेछ। सिरिजमा दुवै टोलीले आफ्नो अघिल्ला 2-2 खेल गुमाएकाले अंक तालिकामा पहिलो जित दर्ता गर्ने होडमा मैदान उत्रिनेछन्। यसअघि सन् 2025 टफ एण्ड सिरिजमा भएको भेटमा नेपालले होबार्ट हुरिकेन्सलाई 66 रनले पराजित गरेको थियो र मुस्ताङको लेते कालो पानीमा आगामी असोज 8-10 गतेसम्म 52 खेलकुद तथा सांस्कृतिक प्रतियोगिता सञ्चालन हुने भएको छ। थाक खेलकुद तथा सांस्कृतिक विकास संघको आयोजनामा हुने प्रतियोगितामा पुरूष तथा महिला भलिबल छेर्नु तारा खेल र आधुनिक आर्शरेखा साथै सांस्कृतिक नृत्यहरू प्रस्तुत गरिनेछ। थकाली समुदायको संस्कृति र पहिचान झल्काउने यो खेलकुदमा मुस्ताङ बाहेक अन्य जिल्लाका खेलाड़ी पनि सहभागी हुनेछन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। संसदमा गृह प्रशासनको आलोचना, अनुसन्धानमा प्रसारमुखी शैली अपनाएको भन्दै विरोध। गरिमा हत्या आरोपितको बयान भिडियो सार्वजनिक गर्ने एक प्रहरी पक्राउ, अन्य 5 प्रहरीमाथि पनि अनुसन्धान जारी। उदयपुरमा वस्त्र अटो ठोकिँदा 2 महिलाको मृत्यु, 3 घाइते। नागढुङ्गा सुरुङ मार्गमा निजी सवारीलाई प्रवेश अनुमति बिहान 9-6 बजेसम्म सुरुङ खुल्ला। चला बोकेर कुखुरा पालक किसान सड़कमा उत्पादन लागत अनुसारको मूल्य सहितका माग। पशुपतिनाथमा 325 भक्तजनद्वारा विशेष पूजा। भारतको तमिलनाडुमा कम आय भएकालाई वर्षमा 3 ग्यास सिलिण्डर निशुल्क। 1,30,00,000 परिवार लाभान्वित हुने। गाजामा अन्तर्राष्ट्रिय बल खटाउन इजरायलमा छलफल। र टफ टी20 सिरिजमा नेपाल र होबार्ट हुरिकेन्सको खेल आज। दुवै टोली पहिलो जीतको खोजीमा। मुस्ताङमा असोज 8-8 थाक खेलकुद प्रतियोगिता हुने। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ।

0: रेडियो एनआरएन 99.1
1: विगत देखि हामीले केही विषयहरू उठाइरहेका छौ, त्यो विषय प्रतिपक्षीका विषय मात्रै होइन, ती विषय जनताका विषय हुन्। ती चिजहरूको सम्बोधन हुन नसकिरहेको सन्दर्भमा हामी फेरि पनि भन्न चाहन्छौ, बोलेको कुरा व्यवहारमा लागू गर्ने, बोलेको कुरा कामबाट पुष्टि गर्ने कसम खाएर बनेको सरकार अहिले अलिकति खुट्टा कतै लिलो बनाइरहेको हामीलाई आभास भइरहेको छ। म स्पष्ट भन्न चाहन्छु, आज ग्यास उपभोक्ता लामो घण्टासम्म घण्टा घण्टासम्म लाइनमा बसेर ग्यास नपाइसकेपछि फेरि पुरानै दाउराको युगतिर फर्किन पर्ने परिस्थिति छ। अनि त्यसै गरी मलको खोजीमा भौतारिएको एउटा किसान आज पनि विदेशीको जेलमा छ। सम्माननीय सभामुख महोदय, आज प्रधानमन्त्रीका वरिपरि बस्ने निकटका मान्छेहरू

प्रश्न गर्न चाहन्छु, यो सरकारको काम प्रतिपक्षीको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो? यति धेरै जनताका समस्या छन्, ती समस्या समाधानमा ध्यान किन गएको छ? सरकारले आफ्नो कुशलता प्रदर्शित गर्न किन सकेको छैन? मैले यो गम्भीरतापूर्वक प्रश्न गर्न चाहन्छु। त सभामुख महोदय, म यसै गरी भन्न चाहन्छु, आज प्रविधिको निकै चर्चा भइरहेको छ र म मानिस प्रविधिको मालिक हो कि दास, आज यो गम्भीर प्रश्न खड़ा भएको छ। मैले बोल्दै गरेको माइक प्रविधि हो, हामीले प्रयोग गर्ने फोन, ल्यापटप, चढेर आउने गाडी, खाना पकाउने ग्यास, यी सबै प्रविधि हो। त्यसैले हाम्रो प्रश्न प्रविधि प्रति छैन, हाम्रो प्रश्न प्रविधिलाई जुन विकृत ढंगले प्रयोग गरिएको छ त्यसप्रतिको आज हाम्रो प्रश्न छ। हामी गम्भीर हुनपर्ने ठाउँमा त्यही ढंगले छलफल गर्ने ठाउँमा पुगेका छौं। आज प्रविधिका माध्यमबाट, सामाजिक सञ्जालका माध्यमबाट हाम्रो समाजलाई विकृत बनाउने काम भएको छ। समाज धेरै अराजक बनेको छ। एउटै परिवारमा आमा बाउसित छोरा छोरी सँगै बसेर टिकटक हेर्ने स्थिति छैन, फेसबुक हेर्ने स्थिति छैन, यस्तो खालको अवस्था बनिरहेको छ र यति धेरै परिवारहरू खण्डित भएका छन्। श्रीमतीको श्रीमानको झगडा हेरेर हामी रोमाञ्चित भए जस्तो गरिरहेका छौँ। आज धेरै श्रीमान श्रीमतीको सम्बन्ध विच्छेद भएको छ, परिवार खण्डित भएको छ, समाज विथलिएको छ। छोरा छोरी इनोसेन्ट छन्, केही थाहा छैन, कहिले कसित जोडेका फोटा, कहिले कसित जोडेका फोटा, अभिभावकसँग बस्दाखेरि हेर्दा सहन नसकेर सुसाइड गर्ने ठाउँमा पुगेर सुसाइड भएका धेरै घटना छन्। त्यसैले यस्ता घटनाहरूप्रति हामी गम्भीर हुन जरूरी छ। आज बालबच्चाको कुरा गर्ने हो भने बालबच्चाको मौलिकता हराएको छ, सिर्जना हराएको छ, काम गर्ने झाँगर मरेको छ, कोठाभित्र बस्ने बानी गरेको छ। साँच्चै भविष्य के हुन्छ, भविष्यमाथि प्रश्न उठिरहेको छ। यतिसम्म कि कतिपय बच्चाहरूको त मानसिक समस्या समेत देखिसकेको छ। यस्तै चिजहरूलाई ख्याल गर्दै अरू विकसित मुलुकहरू, अस्ट्रेलियाका कुरा गर्नुहुन्छ भने बाल बालिकालाई सामाजिक सञ्जाल प्रयोगको निम्ति अस्ट्रेलियाले उमेरको हद लगायो। अरू कयौं मुलुकहरूले पनि छुट्टी खालको मापदण्ड बनाएर अगाडि बढ़िरहेका छन्, सीमा तोकेका छन्। अब हामीलाई पनि ढिला भएको छ। सरकार यसमा के योजनामा छ, सरकार के गरिरहेको छ? हामीले जति विलम्ब गर्छौं त्यति हाम्रा भविष्यका बच्चाहरूको भविष्य नै खाडलमा पुग्नेछ, धेरै बिग्रिँदैछ। गम्भीर बनौ, तसर्थ सामाजिक सञ्जाल प्रयोगमा बाल बच्चाको निम्ति मापदण्ड र वर्गीकरण निर्धारण गरौं। म सरकारलाई यो कुरा आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदय मार्फत। त्यसै गरी अरू चीजलाई नियन्त्रण गर्नको निम्ति एउटा म साथीहरूलाई भन्न चाहन्छु, हामी कोही सत्ता पक्ष छौं, कोही प्रतिपक्ष छौं। को सत्ता पक्ष, कोही प्रतिपक्ष, गलत चीजलाई, विकृतिलाई नियन्त्रण गर्नको निम्ति हामी संयुक्त ढंगले अगाडि बढौं। एउटा हामीले साइबर ब्युरोसित जोडिएको, साइबर क्राइमसित जोडिएको एउटा संकल्प प्रस्ताव पारित गरौं। आज महिलाहरू धेरै पीड़ित भए, महिला मात्र होइन पुरूषहरू पनि पीड़ित भए। कहिले सत्ता पक्षले प्रतिपक्षलाई लक्षित गर्ने, कहिले प्रतिपक्षले सत्ता पक्षलाई लक्षित गर्ने, यी दुवै छिट भएका छन्। त्यसैले हामी सबै पीड़ित छौं। यो पीड़ाको अन्त्य गर्नको निम्ति एउटा साझा संकल्प पारित गरौं मैले पनि आग्रह गर्न चाहन्छु। त्यसै गरी म अर्को कुरा राख्न चाहन्छु सभामुख महोदय, अहिले नेपालमा धेरै ईभी गाड़ी खरिदकर्ताहरूको संख्या बढ़िरहेछ, यो सुखद कुरा हो। हामीले डिजलमा पेट्रोलमा गर्ने जुन खालको खर्च हो त्यो खर्च बचत भएको छ, हाम्रो निर्यात बन्द भएर नेपालमै पैसा रहने स्थिति, यो सुखद कुरा। त्यसैले हाम्रा सिटीहरूमा, विभिन्न खालका शहरहरूमा यसलाई अझ व्यवस्थित गर्ने, यसको प्रभाव विस्तार गर्ने, उपभोक्ता बढ़ाउने दिशातिर जान सरकारले केही सहुलियतको कार्यक्रम ल्याउनुपर्छ। अनि गर्दै गर्दा ठूल्ठूला यात्रुवाहक बसहरूमा पनि ईभी गाड़ी सञ्चालन गर्ने गरी हामी अगाडि बढ्नपर्छ। त्यसो गर्दा दुईवटा फाइदा, एउटा कुरा हाम्रो वातावरण प्रदूषणको हिसाबले नियन्त्रण हुन्छ, सुस्थ रहन्छ। दोस्रो कुरा, हाम्रो

0: निर्यातमूलक पुँजी नेपालमै रहन्छ। तसर्थ यसको फाइदालाई चुम्दै सरकारले सहुलियतको कार्यक्रम सहित यसलाई देशका शहरहरूमा विस्तार गर्ने योजना बनाओस् म आग्रह गर्दछु। त्यससित सँगसँगै सकारात्मक कुरासित नकारात्मक कुरा पनि सँगै आउँछ। सभामुख महोदय, म भन्न चाहन्छु एउटा च्यालेन्जको रूपमा पनि छ, त्यसको ब्याट्रीको निश्चित अवधि छ, त्यसको निश्चित अवधिभित्र त ड्यामेज हुन्छ। ड्यामेज भइसकेपछि त्यसमा हुने खतरनाक रासायनिक र धातु हामीले खोला किनारमा फाल्यौं भने, हामीले खुल्ला डम्पिङ साइडमा फाल्यौं भने आजको सुन्दरता भोलि विपत्तिमा परिणत हुन सक्छ। त्यसैले यसको बेलै नै व्यवस्थापन कसरी गर्छौ, त्यसको विस्थापन कसरी गर्छौ, पुनर्प्रयोग गर्ने भने कसरी गर्छौ, यो सन्दर्भमा पनि सरकारले कानून नियम बेलैमा बनाउन जरूरी छ। भोलि घटना घटेपछि पछुताएर हुँदैन, मैले यो विषयमा पनि ध्यान आकर्षित गर्न चाहन्छु। त्यसै गरी म अन्तिममा भन्न चाहन्छु, सरकार प्रचण्ड बहुमतमा छ, युवाहरू मन्त्रीमा हुनुहुन्छ, युवाहरूको मन्त्रीमा त्यो जमात छ, त्यसै गरी यो संसदमा प्रतिपक्षीको विरोध छैन, तर सरकारलाई फटाफट सरासर काम गर्ने केले छेकिरहेको छ। हामी सरकार सफल होस् भन्ने चाहन्छौ, देश सफल भएको देख्न चाहन्छौ, देश समृद्ध नेपाली जनता सुखी भएको देख्न चाहन्छौ। त्यसैले यो अधिकार आज सरकारको काममा छ, यो अधिकार पूरा गर्ने गरी, यो दायित्व पूरा गर्ने गरी सरकारले आफ्ना योजनामा सही ढंगले अगाडि बढ़ोस्। सधैँ सधैँ एउटै कुरा जनताका उठाइरहन नपरोस्, जनताका माग शीघ्र पूरा गरोस्। यिनै कुरा सही बिदाउँछु, धन्यवाद।
1: माननीय युवराज दुलाल, समय 5 मिनट, त्यसपछि माननीय हर्कराज राई।
2: सभामुख महोदय, कोपिलामै गरिमा चुडिएका गरिमाहरू र खुशी लुटिएका खोसिएका खुशीहरूको दर्दनाक हृदय विदारक घटनाले आज यो सिङ्गो सम्मानित सभा भाव्यवल भएको छ र सिङ्गो देश भाव्यवल भएको छ। म यो हृदय विदारक घटनाप्रति हाम्रो दलको तर्फबाट दुःख व्यक्त गर्न चाहन्छु। पीड़ितहरूलाई न्याय र पीड़ामा रहनुभएका परिवारप्रति गहिरो पीड़ाबोध समवेदना व्यक्त गर्न चाहन्छु। धेरै आक्रोशहरू यहाँ व्यक्त भए, म त्यसलाई सम्मान गर्न चाहन्छु। हामीलाई घटना घटेपछि कारवाही गरेर दोषीलाई कारवाही गर्नुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ। त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर, छोरी बचाउ राष्ट्रिय जागरण अभियान राजनैतिक शैक्षिक स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सभामुख महोदय, सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना 1 सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु। प्रधानमन्त्री देशभित्र जहाँ पुग्नुहुन्छ त्यही हाम्रो सरकारको मुख्यालय हो, त्यो फिल्ड मुकामको रूपमा हामीले बुझ्ने गर्छौं। त्यसकारणले सरकार विहीनता नहोस्, व्यक्तिगत जीवनलाई उहाँले सञ्चालन गर्दै गर्दा सार्वजनिक जीवनबाट उहाँले त्यसलाई कम्प्रोमाइज नगरियोस् र भीभीआईपीको सुरक्षा प्रोटोकल के हो म रक्षा मन्त्री, गृहमन्त्री र सम्बन्धित सुरक्षा निकायहरूलाई प्रश्न गर्न चाहन्छु, जवाब पाइयोस्। सभामुख महोदय, पानी र अक्सिजन जीवनका अत्यावश्यक आधार र आवश्यकताहरू हुन्। आज नेपालीहरूले शुद्ध पिउने पानी पिउन पाउनु जनताको नैसर्गिक अधिकार हो। आज जहाँ जहाँ मुहानहरूबाट पानी आउन सक्दैन ग्राभिटी फोर्सबाट त्यस्ता ठाउँहरूमा लिफ्टद्वारा खाने पानीहरू तानिएर नागरिकहरूले पानी खाने गर्नुभएको छ। सरकारले पानीमा अहिले अनावश्यक रूपमा व्यावसायिक हिसाबले कर लगाएर जनतालाई उपभोक्तालाई आर्थिक भार बढ़ाएको छ। म सम्मानित सदन मार्फत सरकारलाई माग गर्न चाहन्छु, यदि ग्राभिटीबाट आउने पानी, फोर्सबाट आउने पानी हामी नागरिकले निशुल्क खान पाउँछौं भने लिफ्टबाट तानिएको पानी पनि मुहानसम्म जहाँबाट पानी वितरण गर्न सकिन्छ त्यस ठाउँसम्मको शुल्क मिनाहा गरौं। शुल्क लगाउने होइन, मिना गर्नुपर्ने राष्ट्रिय आवश्यकता छ एकातिर, भने अर्कोतर्फ पानी निर्यात योग्य उद्योग हो, यसलाई उद्योगको रूपमा राख्नुपर्छ, व्यावसायिक हिसाबले लानु हुँदैन, कर लगाउनु हुँदैन, त्यसो गर्दा उपभोक्ताहरूले अथवा आम नागरिकले खाने पानीको मूल्य बढ्न जान्छ, त्यसकारणले बजारलाई नियन्त्रण गर्ने र पानी उद्योगमा लगाउने शुल्कलाई विगत जस्तै औद्योगिक शुल्कमा कायम गर्नको लागि पनि म सरकारसँग माग गर्न चाहन्छु, र पानीको अपार निर्यातको सम्भावना जसबाट राज्यमा वैदेशिक मुद्रा भित्र्याउन सक्ने सम्भावना छ, धेरै उद्योगहरूले सरकारसँग पानी निर्यातको लागि अनुमति मागिराखेका छन्, मागेका उद्योगहरूलाई प्रक्रिया पुर्याएर अनुमति दिन र पानी उद्योगलाई प्रोत्साहन गर्नको लागि पनि म सरकारसँग माग गर्न चाहन्छु। अहिले घरायासी उपभोग्य विद्युतमा सरकारले अतिरिक्त भ्याट लगाएको छ, विद्युतमा भ्याट लगाउने होइन, घरायासीमा हाम्रो राष्ट्रिय उत्पादनै अहिले खपत हुन नसकेर खेर गइराखेको अवस्था छ। सरकारलाई आह्वान गर्न चाहन्छु र सम्मानित सभामुख मार्फत अर्थमन्त्रीज्यूलाई आह्वान गर्न चाहन्छु, तपाईँको क्याल्कुलेटर घरायासी उत्पाद उपभोग्य वस्तुहरूमा नघुमोस्, तपाईँले राज्यको सामाजिक दायित्वलाई पनि विचार गर्नुहोस् र यो विद्युतमा लाग्ने महसुल अतिरिक्त भ्याट, घरायासी उपभोगको विद्युतमा लाग्ने अतिरिक्त भ्याट फिर्ता लिनको लागि म सरकारसँग माग गर्न चाहन्छु। सभामुख महोदय, अन्तिममा मेलम्ची खानेपानी राजधानीको प्यास मेट्ने आयोजना हो र मेलम्ची खानेपानी पठाएपछि त्यहाँका खानेपानी प्रभावित क्षेत्रका नागरिकहरूको विकासको प्यास पनि उत्तिकै छ। म सरकारसँग आह्वान गर्न चाहन्छु, एमटिईएफमा योजना प्रविष्ट नगरेको नाममा विनियोजित बजेटलाई बहुवर्षे ठेक्का नगरिकन जति विनियोजित गरेको छ त्यति विनियोजित गर्ने बाटो सरकारमाथि आओस्, यही सदनमा सरकारले 10 खर्बको चाहिँ ठेक्का लगाउने बहुवर्षीय योजना सञ्चालन गर्ने घोषणा गरेको छ, सरकार त्यतातर्फ आओस् र मेलम्ची प्रभावित क्षेत्रको विकास निर्माणका काम र नदी प्रभावित तटीय क्षेत्रको संरक्षण गर्दै यो असोज लाग्ने बित्तिकै मेलम्ची खानेपानी आयोजनालाई सुचारू ढंगले सञ्चालन गर्न सरकारको ध्यान जाओस्। पाँच पोखरीमा जनै पूर्णिमामा मेला लागेको छ, त्यहाँ जाने बाटो अप्ठ्यारो छ, तत्काल मर्मत गरियो सरकारसँग।
1: माननीय हर्क राज राई, समय 6 मिनट, त्यसपछि माननीय खुशबु ओली।
3: सम्माननीय सभामुख महोदय, हाम्रो देशको कानून कमजोर कि कानून चलाउने मान्छे, गाड़ी बिग्रेको कि गाड़ी चालकले चलाउन नजानेको अचम्म लाग्छ। स्विस ब्याङ्कमा भ्रष्ट नेताहरूले राखेको पैसा निकै छ भन्ने अस्ति भर्खरै अख्तियारको सचिवजी आफैले भन्नुभयो। स्विस ब्याङ्कको पैसा फिर्ता गर्न पनि सक्दैनौ हामी। विदेशमा रोजगारीको सिलसिलामा गएका मानिसहरू, नेपाली नागरिकहरूको मृत्यु त्यता हुन्छ, त्यो उनीहरूको शव पनि ल्याउन सक्दैनौ। यस्तोसम्म लाचार भएर बाँच्नु परेको छ। कानूनलाई गोजीमा बोकेर अपराधीहरू हिँड्छन्, नाबालिकाहरूको बलात्कार हुन्छ, हत्या हुन्छ। यो बलात्कार भन्ने शब्दलाई व्याख्या गर्नुपर्छ, स्पष्ट रूपमा भन्छु म चाहिँ। मन मिलेको बेला चमत्कार, मन नमिलेपछि बलात्कार भन्ने हिसाबले पुरूषहरू पनि पीड़ित भएका छन्। त्यसो भएको कारणले गर्दाखेरि बलात्कार भन्ने शब्दलाई, यो अपराधलाई चाहिँ स्पष्ट रूपमा परिभाषित गर्नुपर्छ र बलात्कारी पुष्टि भएको हदसम्म तेरो मेरो यस्तो उस्तो नभनिकन निर्मम तरिकाको चाहिँ के अरे सजाय दिनुपर्छ भन्ने माग राख्न चाहन्छु। हत्याराहरूले हत्या गर्छन् है, ए निस्कि त हाल्छु, मेरो चिन्जान छँदैछ भन्ने किसिमले चाहिँ गरिरहेको छ। त्यसो भएको कारणले गर्दाखेरि जसरी हत्या गरेको त्यसरी नै उनीहरूलाई पनि ठेगान लगाउने खालको कानून हामीले चाहिँ ल्याउनुपर्छ भनेर पनि म माग राख्न चाहन्छु। कानूनसँग डर हुनुपर्छ, डर छैन भने जसले जे पनि गर्न सक्छ र देशलाई अराजकताले निल्न सक्छ। समाज खुवाउँदै त्यसो भएको कारणले गर्दाखेरि कानून कडा बनाउनुपर्छ भन्ने स्पष्ट माग राख्न चाहन्छु। अब यो प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा उता जानुभयो अरे भन्ने बारेमा कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन, यो कुरा एका राख्नुपर्छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन, प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले चाहिँ सरकारी सुरक्षा संयन्त्र उहाँसँग आफै अटोमेटिकली तपाईँको चाहिँ एक्टिभ भएर जाने गर्छ र उहाँ निजी जानुभएको मन्त्री परिषदलाई चाहिँ सूचना नदी, संसदलाई सूचना नदी जानुभएको, के खानु जानुभएको, हावा थिएन भने काठमाडौँमा हावा छ, मुस्ताङमा स्याउ पनि फल्या छैन होला अहिले, के चाख्नु जानुभएको हो त्यो पनि उहाँले भन्नुपर्छ, सदनमा जवाब दिनुपर्छ। सभामुख महोदय, विपदले तपाईँको चाहिँ नि बाढी पहिरोले गर्दाखेरि आक्रान्त छ यतिखेर मुलुक, सुनसरी चारमा पर्ने बराह क्षेत्रको तपाईँको छ र नौमा कोशी कटानले गर्दाखेरि त्यहाँनिर बिगौँ बिगा पचासौं साठी सयौं बिगा चाहिँ नि खेतीयोग्य जमिन काटिएर नाश भइराखेको अवस्था छ। त्यसतर्फ सरकारले के गर्नुपर्ने हो, तुरन्त गर्नुपर्छ। र त्यसको मूल कारण मैले जहाँसम्म बुझ्दा चाहिँ त्यो 56 ढोका जुन तपाईँको चाहिँ हामीले बन्द गरेर राख्छौ त्यो भीमनगर पुलमा कोशी ब्यारेजमा, त्यो 56 ढोका खोल्ने चाहिँ साँचो कोसँग छ, त्यो किन नखोल्ने? हामीले जहिले पनि तपाईँको चाहिँ बाढी पहिरो आउँछ त्यो सप्तकोशीलाई थुनेर राखेर सालै पछि हाम्रो चाहिँ नि खेतीयोग्य जमिन बारी खेतबारीहरू चाहिँ डुबान हुने गरेको छ। यसतर्फ चाहिँ नि सरकारले एक्सन तुरन्त लिनुपर्छ र आफ्नो भूमि बचाउनतिर लाग्नुपर्छ भनेर म ध्यान आकर्षण गराउन चाहन्छु। यो दुई दिनको छुट्टी दिने गरिएको छ, स्वास्थ्य क्षेत्रमा चाहिँ यो दुई दिनको छुट्टी तपाईँको चाहिँ हटाउनुपर्छ भनेर माग गर्न चाहन्छु, किनभने मान्छे छिनछिनमा मरिरहेको हुन्छ, स्वास्थ्यसँग चाहिँ नि तपाईँको जोडिएको विषयमा यसरी मान्छेले पर्खिन सक्दैन भन्ने माग राख्न चाहन्छु। छाडा भयो होइन, जसले जे गर्दा पनि हुने भयो भन्ने हिसाबले क्यासिनो, हाम्रो स्वदेशमै पनि क्यासिनो सञ्चालन भएर नेपालीहरूलाई क्यासिनोमा चाहिँ तपाईँको जुवा खेल्न दिएर घरबार बिग्रेर बेहाल छ भन्ने कुरा आएको छ झापा बिर्ता मोडतिरबाट, त्यसतर्फ पनि सरकारले चाहिँ आफ्नो निगरानी अगाडि बढाओस्। बाटैभरि एक्सट्रिम भन्ने यो पेय पदार्थ कस्तो पेय पदार्थ हो, एनर्जी ड्रिङ्क भन्ने चाहिँ नि सुनेको छु, यो काठमाडौँको प्रत्येक पोलमा त्यो एक्सट्रिमको चाहिँ नि ब्यानर देखिन्छ, यो काठमाडौँ सबै त्यो कम्पनीले किनेको हो कि सरकारको पनि त्यहाँनिर लगानी छ कि सरकारकामा बस्ने मन्त्रीजीवरको केही विशेष त्यस्तो हो कि, मैले पनि बुझेको छैन। त्यसले गर्दाखेरि त्यो बारेमा पनि हामीलाई चाहिँ उत्तर चाहिन्छ। राष्ट्रिय सभामा निदाउने सुविधा रहेछ, प्रतिनिधि सभामा चाहिँ निदाउने सुविधा छ कि छैन, छ भने म अलिक निदाउँ भनेको होइन, मलाई पनि निन्द्रा लागिरहेछ, यहाँ पनि सुविधा छ भने मलाई जानकारी होस्, म अलिक निदाउनु पर्यो भनेको। अर्को यो ग्यासको लाइनमा होइन, अझै पनि हामी चाहिँ बाजिरहेको जुधिरहेको अवस्थामा हामी बाँच्नु परिरहेको छ। यो ग्यास कहिले चाहिँ आपूर्ति हुने हो? आज तपाईँको चाहिँ मन्त्रीज्यूको पनि उपस्थिति छ, उहाँले यसको जवाफ पनि दिनुपर्छ। त्यो ग्यासको लागि उठाएको पैसा कसैले लगेर जान्छ कि भनेर अस्ति मैले सोधेको पनि थिएँ, कि इन्डक्सन चुलो किन आउने चाहिँ तपाईँको सरकारको होइन त्यो खालको रणनीति हो भने त्यो पनि स्पष्ट भनिदिनुपर्छ। म चाहिँ स्पष्ट मान्छे हो, मनमा केही पनि लुकाउनु हुँदैन भन्छु, मनमा लुकायो भने होइन मान्छे मनबाट दुखी हुन थालिन्छ, त्यसले गर्दाखेरि त्यसो नगरोस्, प्रष्ट हुनुपर्छ। पारदर्शिता भनेकै तपाईँको सुशासनको एउटा आधार हो। अब अर्को तपाईँको छैन कुरा म के राख्न चाहन्छु भने, जनताको घर जग्गा रोक्का राखेर सड़कको नाममा, सुनसरी धरान बजारको सड़कको नाममा तपाईँको छैन के अरे घर जग्गा रोक्का राखेर बसेको वर्षौं भएको छ, त्यो जग्गा कहिले फुक्का गर्ने कि के गर्ने हो भन्ने बारेमा पनि सरकारले सम्बन्धित मन्त्रीले सम्बन्धित मन्त्रालयबाट चाहिँ हामीलाई जानकारी प्राप्त होस्। सभामुख महोदय, अब योजनाका कुराहरू थुप्रै छन्, हामीले चाहिँ योजना मागेका छौं, योजनाहरू ठेक्का लागोस्।
1: माननीय खुशबू अली, समय 6 मिनट, त्यसपछि माननीय राजन गौतम।
4: सभामुख महोदय, मेरो समय सुरु हुनुभन्दा अगाडि म नियम आपत्ति गर्न चाहन्छु, मेरो समय रोकिदिनुहोस् भनेर आग्रह गर्न चाहन्छु। नियमावलीको 21 घ अन्तर्गत म नियम आपत्ति गर्न चाहन्छु।

0: Самый рок дыну. Сувамах молодые, паркаре. Афна бисар рахну байга манежюли. Балатка жесту сангин бишема. Ман мил да чамткар натра балаткар банне жесту шабда паяк гарну галат тунсо. Кино бане едноме ман милега сриман сримати ко бич пани сримати ле саманда рахна чайнан бане no means no банне кура. Хамиле бузна авошекса. Зайо кура пурушарила бани лаго унса. Зайо जबरजस्ती गर्दाखेरि कुनै चमत्कार हुँदैन. सम्बन्ध जति नै समृद्ध सुखी होस् राम्रो होस् तर जब सम्बन्धमा जबरजस्ती आउँछ त्यो गलत हुन्छ. त्यसमा कुनै चमत्कार हुँदैन. यस्ता गम्भीर विषयमा यस्ता किसिमको टिप्पणीलाई सदनबाट सदनको रेकर्डबाट हटाउनको लागि म सभामुख महोदयसँग निवेदन गर्न चाहन्छु. सभामुख महोदय, आज सड़कमा आमाहरू दिदी बहिनीहरू र छोरीहरू न्याय मागिरहेका छन्. त्यसैले आजको बहस बलात्कारीलाई कति वर्ष जेल हाल्ने भन्ने होइन, यस्ता जघन्य अपराधमा मृत्युदण्डको व्यवस्था किन नगर्ने भन्ने हो. नेपालको संविधानले मृत्युदण्डको सजाय दिने गरी कानून बनाउन निषेध गरेको छ. हामीलाई बारम्बार आईसीसीपीआरको सेकेन्ड अप्सनल प्रोटोकल देखाइन्छ. तर म सोध्न चाहन्छु, एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन. कहिले निर्मला कहिले इनिसा, आज फेरि गरिमा. हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो. भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ. नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु. आज फेरि नाबालकको नाममा अधिकार कर्मीहरू अपराधीको मानव अधिकारको कुरा गर्दैछन्. तर म आज यो सदनबाट एउटा गम्भीर प्रश्न गर्न चाहन्छु, जसको जीवन नै खोसियो उसको मानव अधिकार चाहिँ के भयो? बलात्कारपछि हत्या गरिएकी ती 3 वर्षकी बालिकाको बाँच्न अपाउने अधिकार कहाँ गयो? उनी संसार चिन्दै थिइन्, जीवन चिन्न थाल्दै थिइन्, सम्बन्ध चिन्न थाल्दै थिइन्, आमा भन्न सकेको पनि थिएनन् होला. तर एउटा अपराधीले उनको जीवनको सम्भावना नै समाप्त गरिदियो. त्यसैले आज हाम्रो बहस अपराधीलाई कति वर्ष जेल हाल्ने भन्नेमा होइन, हाम्रो बहस यस्ता जघन्य अपराध रोक्न राज्यको दण्ड प्रणाली पर्याप्त छ कि छैन भन्ने विषयमा केन्द्रित हुनुपर्छ. सजाय यति डरलाग्दो हुनुपर्छ कि अपराधीले अपराध गर्न पनि डर मानोस्. बलात्कार जस्तो जघन्य घटनाको व्यक्तिको गरिमा स्वतन्त्रता र जीवनमाथिको गम्भीर आक्रमण हो. अन्य फौजदारीका कसुरमा नैतिक पतनको व्यवस्था छ सभामुख महोदय, भने बलात्कारमा किन छैन? दोषीलाई नैतिक पतन हुने फौजदारी कसुरमा स्पष्ट रूपमा राख्ने व्यवस्था तत्काल लागू गर्न सरकारसँग माग गर्दछु. बलात्कार जस्तो जघन्य अपराधमा दोषी भइसकेपछि पनि उसले फेरि पनि यही कारणले गर्दा, यो फौजदारी कसुर नलाग्ने कारणले गर्दा उसले सार्वजनिक पद धारण गर्न पाउने व्यवस्थाको अन्त्य हुनुपर्छ. त्यस्तै बलात्कार जस्ता गम्भीर अपराधमा न्याय प्राप्त गर्ने बाटोमा हदम्याद नै पीड़ितको लागि अवरोध नबनोस् भन्ने विषयमा पनि कानून पुनरावलोकन आवश्यक छ. न्यायको ढोका पीड़ितले झकझक्याउन ढिला भयो भनेर बन्द हुनु हुँदैन. बलात्कारको घटनामा हदम्याद किन र कति राख्ने भन्ने विषयमा सांसद अदालत लगायत सरकारवालाहरूले पुनरावलोकन गर्न पाउनुपर्छ. अदालतमा पनि पीड़ितलाई दोस्रो पटक पीड़ित बनाउने काम बन्द हुनुपर्छ. हामीले अदालतमा कहिलेकाहीँ सुनेका छौं, आगो बलेपछि नौनी पग्लिन्छ. यस्ता अभिव्यक्तिहरू शब्द मात्रै होइनन् सभामुख महोदय, यी शब्दहरूभित्र हाम्रो समाजको गहिरो पीड़ित दोषारोपण गर्ने मानसिकता लुकेको छ. बलात्कारको पीड़ितलाई नै प्रश्न गर्ने, उसको चरित्रमाथि प्रश्न उठाउने, उसको व्यवहारमाथि प्रश्न गर्ने वा उसैलाई अपराधको कारण जस्तो देखाउने प्रवृत्तिको अन्त्य हुनुपर्दछ. हाम्रो विगतको दण्डहीनताले भविष्यको अपराधलाई प्रोत्साहित गरिरहेको छैन भन्ने प्रश्न यथावत छ. यो राज्यले यस प्रकृतिको विगतका घटनाबाट के सिक्यो? दण्डकालदेखि आजसम्मका धेरै बलात्कार तथा यौन हिंसाका घटनाहरू अझै न्यायको पर्खाईमा छन्। निर्मला पन्तको घटनाले हाम्रो राज्य संयन्त्रको अनुसन्धान क्षमता र जवाबदेहतामाथि गम्भीर प्रश्न उठायो. जब अपराध भयो, अपराधीले सजाय पाएन, यसले एउटा खतरनाक सन्देश दिएको छ. अपराध गरे पनि उम्किन सकिन्छ भन्ने सन्देश. त्यसैले विगतका अनरिजल्भ केसेसको पनि पुनरावलोकन हुनुपर्छ। दण्डहीनताको अन्त्य नगरी हामी भविष्यको अपराध नियन्त्रण गर्न सक्दैनौ। पास्ट इम्प्युनिटी क्रिएट्स फ्युचर इनसिक्योरिटी। सभामुख महोदय, अभिव्यक्ति अभियुक्तले दिएको बयान र त्यसको सामाजिक सञ्जालमा भएको प्रचार गैर जिम्मेवारीको पराकाष्ठा भएको छ। यसले न्याय प्रणालीलाई शीतलो बनाउँछ। जसरी अभियुक्तले प्रहरीका सामु हाँसी हाँसी बयान दिएका छन्, यसले त्यस्तै अपराधिक उत्सुकता भएकालाई, मानसिकता भएकालाई कस्तो संकेत देला, कस्तो सन्देश देला? प्रश्न उठ्छ, यस्तो संवेदनशील बयान सामाजिक सञ्जालमा कसरी पुग्यो, कसरी चुयायो? राज्यले यसको तत्काल छानबिन गरी अर्को कार्यवाही प्रक्रिया अगाडि बढाउनु पर्छ। मेरो सुझाव छ, पीड़ित राज्य कहाँ पुग्ने होइन, राज्य पीड़ित कहाँ पुग्नुपर्छ। विगतमा हाम्रो राज्य संयन्त्रको एउटा गम्भीर समस्या यही थियो, अपराधको सूचना पाएपछि पीड़ित वा परिवारले प्रहरी कार्यालय धाउनुपर्ने, बयान दिनुपर्ने, प्रमाण खोज्नुपर्ने र राज्यका विभिन्न निकायको ढोका ढकढक्याउनुपर्ने अवस्था हुनुहुँदैन। बलात्कारको सूचना प्राप्त हुने बित्तिकै राज्य पीड़ित कहाँ पुग्नुपर्छ? एफआईआरदेखि अनुसन्धान, चिकित्सकीय परीक्षण, मनोसामाजिक सहयोग, कानूनी सहायता र न्यायिक प्रक्रियासम्म राज्यले पीड़ित केन्द्रित प्रणाली निर्माण गर्नुपर्छ। पीड़ितले राज्य खोज्ने होइन, राज्यले पीड़ित खोज्नुपर्छ। यो नै विक्टिम सेन्ट्रिक जस्टिस हुन्छ। सभामुख महोदय, राज्यको जिम्मेवारी कहाँबाट शुरू हुन्छ? राज्यको जिम्मेवारी अपराध भएपछि मात्र शुरू हुँदैन, राज्यको जिम्मेवारी सुरक्षाबाट शुरू हुन्छ। एफआईआर दर्तादेखि अनुसन्धानसम्म, अनुसन्धानदेखि अभियोजनसम्म, अभियोजनदेखि फैसला र फैसलादेखि कार्यान्वयनसम्म हरेक चरणमा राज्यले आफ्नो जिम्मेवारी लिनुपर्छ। हाम्रा छोरीहरू, हाम्रा चेलीहरू, हाम्रा बाल बालिका सुरक्षित छैनन् भने हामीले राज्यको कुनै पनि सफलताको दावी गर्न सक्दैनौ। बाल बालिका र महिला सुरक्षित नभएको राज्य शक्तिशाली राज्य हुन सक्दैन। त्यसैले म निवेदन गर्न चाहन्छु सरकार समक्ष, आज हामीले विचार गर्नुपर्ने अर्को पनि विषय के छ भने, एउटा बालक जसले यो घटना घटायो उसको दिमागमा यस किसिमको क्रूरता, अमानवीयता, यस्तो राक्षसीपन कसरी आयो भन्ने विषयमा पनि सरकार गम्भीर हुन आवश्यक छ जस्तो लाग्छ। धन्यवाद।
1: माननीय राजन गौतम, समय 4 मिनट, त्यसपछि माननीय गीता कुमारी सेमदान।
2: सम्माननीय सभामुख महोदय, सिमराकी 3 वर्षीय अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि भएको निर्मम हत्याको घटनाले म अत्यन्तै मर्माहत एवं स्तब्ध भएको छु। यस दुखद घड़ीमा स्वर्गीय बालिका गरिमा चौधरीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। सम्माननीय सभामुख महोदय, गत हप्ता घटेका 2 घटनाहरूका पीड़ितहरूका उमेर एउटै थिए, घटनाको प्रकृति करिब करिब एउटै थियो, तर नतिजा फरक थियो। सिमराकी 3 वर्षीय बालिका गरिमा चौधरी बस्तीको बीचबाट हराउँछिन्, पछि उनको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको अवस्थामा शव भेटिन्छ। अर्कोतर्फ नवलपुरका शिवान तामाङ जंगलमा हराउँछन्, 3 दिनपछि उनी सकुशल भेटिन्छन्। यी 2 घटनाले हामीलाई एउटा गम्भीर प्रश्न सोच्न बाध्य बनाएको छ, कि जंगलभन्दा मानव बस्ती असुरक्षित हुँदै गएका छन्, कि जनावरभन्दा मानिसहरू हिंसक हुँदै गएका हुन्, होइन भने एउटा अबोध बालिका आफ्नै बस्तीको बीचबाट हराउँछिन् र उनको जीवन समाप्त हुन्छ, जबकि अर्को बालकको कठिन परिस्थितिका बावजूद पनि सकुशल उद्धार हुन सक्छ। मैले यी 2 घटनाहरूको तुलना गर्न खोजेको होइन, हाम्रो समाज, सुरक्षा संयन्त्र, राज्यको जिम्मेवारी र बाल बालिकाको सुरक्षामाथिको गम्भीर प्रश्न मात्र गर्न खोजेको हो। सम्माननीय सभामुख महोदय, आज हामी विकास, समृद्धि र सुशासनका कुरा गरिरहेका छौं, तर कलिला बाल बालिकाहरू आफ्नै बस्तीमा सुरक्षित छैनन्। सम्माननीय सभामुख महोदय, हाम्रो विकासको अर्थ के रह्यो? राज्यले नागरिकलाई सबैभन्दा पहिला जीवनको सुरक्षा र सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरिनुपर्छ। गरिमा चौधरीको घटनामा दोषी पक्राउ परिसकेको अवस्था छ, अब अनुसन्धान र न्यायिक प्रक्रिया कुनै दबाव, प्रभाव र ढिलाइ बिना अगाडि बढ़ाउनुपर्छ। दोषीलाई कानून बमोजिम कड़ा सजाय सुनिश्चित गरिनुपर्छ, साथै यस्ता घटना दोहोरिन नदिन मौजूदा कानूनको पुनरावकलन गरी आवश्यक परे संविधान संशोधन मार्फत मृत्युदण्ड सम्मको सजायको व्यवस्था गरिनुपर्छ। हामीले घटना भएपछि मात्र प्रतिक्रिया दिने होइन, घटना हुन नदिन सुरक्षा प्रणाली निर्माण गर्नुपर्छ। बाल बालिकाको सुरक्षा परिवारको मात्र जिम्मेवारी होइन, यो त राज्यको पनि जिम्मेवारी हो। अब यो देशमा गरिमा र निर्मलाहरूले आफै न्याय माग्न सक्दैनन्, उनीहरूको आवाज हामी बन्नुपर्छ, उनीहरूको न्यायको लागि यो सदन जिम्मेवार बन्नुपर्छ। सम्मान्य सभापति महोदय, नागरिकको सुरक्षाको कुरा गरिरहँदा म अर्को महत्वपूर्ण विषय मार्फत म यस सदन मार्फत गृह मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु। नेपालमा बाढ़ी, पहिरो, डुबान, नदी कटान, भूकम्प, वन डडेलो लगायतका विपद दिन प्रतिदिन चुनौतीपूर्ण बन्दै गइरहेका छन्। तर विपदमा जनताको ज्यान जोगाउन घटनास्थलमा सबैभन्दा पहिला पुग्ने सुरक्षा निकाय मध्ये एक नेपाल प्रहरीका लागि छुट्टै राष्ट्रिय स्तरको विपद व्यवस्थापन तथा उद्धार तालिम केन्द्र अहिलेसम्म सञ्चालनमा आउन नसक्नु गम्भीर विषय हो। अझ महत्वपूर्ण कुरा, नवलपुरको जिल्ला सदरमुकाम कावासुतीमा यस तालिम केन्द्र स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढ़िसकेको र जग्गा समेत उपलब्ध भइसकेको अवस्थामा आखिर के कति कारणले यसको स्थापना र सञ्चालनमा ढिलाइ भइरहेको छ, म गृह मन्त्रालयसँग यसको स्पष्ट जवाब माग गर्न चाहन्छु। कावासोतीमा पर्याप्त भूगोल छ, दक्षिणमा नारायणी, उत्तरमा चुरे क्षेत्र, तराई पहाड़को भौगोलिक अवस्थिति नजिक रहेकोले बाढ़ी, डुबान, नदी तथा जल उद्धार, पहिरो, वन डडेलो लगायतका विपदको व्यवहारिक अभ्यास गर्न कावासोती अत्यन्त उपयुक्त स्थान हो। यसैले कावासोतीमा नेपाल प्रहरीको राष्ट्रिय व्यवस्थापन उद्धार तालिम केन्द्र स्थापना र सञ्चालनमा भइरहेको ढिलाइ तत्काल अन्त्य गरी यथाशीघ्र सञ्चालनमा ल्याउन म गृह मन्त्रालयसँग जोरदार माग गर्छु। यो नवलपुरको माग मात्र होइन, देशको माग हो। धन्यवाद।
1: माननीय गीता कुमारी सेन्डन, समय 5 मिनट, त्यसपछि माननीय रमेश कुमार मल्ल।
3: सम्मान्य सभामुख महोदय, म आज यस गरिमा सदनमा हिजो चुनावको बेला ठूला ठूला बाचा गरेर दुईटीआईको बहुमत सहित बनेको यो सरकारलाई आज म उसैको बाचा पत्रमा टेकेर केही प्रश्नहरू गर्न चाहन्छु। आफ्नै बाचा पत्रमा उल्लेख गरिएको जनहित र आर्थिक सुधारका मुख्य प्रतिबद्धताहरू अहिले सिंहदरबारका ढड्डामा थन्क्याएर अलपत्र पारिएको छ र आफ्नै बाचा र प्रतिबद्धता बुझिने यो सरकारलाई प्रश्न गर्न चाहन्छु। चुनावको बेला नेपाललाई अन्तर्राष्ट्रिय द्वितीय कार्यदलको गृह जो जोखिमबाट 100% दायर ल्याउने र वित्तीय सुशासन कायम गर्ने बाचा गरिएको थियो, तर आज नेपाल एफएटीएफको कड़ा निगरानीमा पर्दा हाम्रो अन्तर्राष्ट्रिय वैदेशिक व्यापार एलसी खोल्ने प्रक्रिया, रेमिट्यान्सको लागत र वैदेशिक लगानीमा गम्भीर असर परिरहेको छ। म सोध्न चाहन्छु, नेपाल अहिले कुन स्थितिमा छ, यसको पछिल्लो बस्ने स्थिति के हो र सरकारले मुलुकलाई कहिले सम्बन्ध र कसरी यो ग्रीन लिस्टको जोखिमबाट बाहिर ल्याउँछ, यसको स्पष्ट टाइम लाइन सदनमा चाहियो। दोस्रो प्रश्न यो छ कि बाजा पत्रमा प्रष्ट भनिएको थियो 50 करोड़ रूपियाँ भन्दा बढ़ीको कारोबार गर्ने सहकारी र माइक्रो फाइनेन्सहरूलाई नेपाल राष्ट्र बैंकको प्रत्यक्ष कड़ा र सशक्त नियमन दायराभित्र ल्याइनेछ। आज साना बचतकर्ताहरू सड़कमा रुँदैछन्, तिनीहरूको उठीवास भएको छ, ठूला सहकारीहरू ठगीको थलो बनेको छन्, तर राष्ट्र बैंकको नियमनमा ल्याउने त्यो प्रतिबद्धता कहाँ हरायो? सर्वसाधारणको घाँस काटेर जम्मा गरेको बचत संरक्षण गर्न सरकारको यो कदम चाल्न कसको दबावमा अड़ताल गरिरहेको छ? सभामुख महोदय, म यो फेरि प्रश्न गर्न चाहन्छु, लगानी र व्यवसायमा बाधा पुर्याउने पुराना झन्झटिला र विरोधाभासी कानूनी प्रावधानहरूलाई खारेज वा संशोधन गरी स्वदेशी तथा विदेशी लगानीकर्ताका लागि सहज वातावरण बनाउने ठूलो बाचा गरिएको थियो, तर आज लगानीकर्ताहरू निराश छन्, उद्योग धन्दा प्राय ठप्प छन्। पुराना कानून संशोधन गरेर लगानी आकर्षित गर्न सरकारले कुन कुन विधेयक र कुन समय सीमा भित्र यो सदनमा ल्याउँदैछ? फेरि पनि म पुनः चौथो प्रश्न गर्न चाहन्छु, सभामुख महोदय, ऊर्जा सुधारका ठूला कुरा गर्दै रूपटप तथा कृषिमा आधारित सौर्य ऊर्जालाई नेट मिटरिङ र मार्फत राष्ट्रिय ग्रिडमा जोड्ने र बाँझो डाँडा काटामा सोलर फार्म प्रवर्धन गर्ने नीति लागू गर्ने बाचा गरिएको थियो। हरित अर्थतन्त्र निर्माण गर्ने यो नीतिलाई सरकारले कार्यान्वयनमा ल्याउन किन प्राथमिकता दिएन? यसै गरेर मेरो अन्तिम प्रश्न छ सरकार, सभामुख महोदय, पूँजी बजारका 60 करोड़ भन्दा बढ़ी साना लगानीकर्ताको हित संरक्षणका लागि दुईटो बोर्ड नेप्सी सीपीएससी को पुनर्संरचना गर्ने निजी क्षेत्रको पारदर्शी सहभागिता बढ़ाउने तथा इन्ट्राडे ट्रेडिङ र डेरिभेटिभ बजार सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो, तर आज सेयर बजारको निकायहरूमा कसको स्वार्थ हावी भइरहेको छ ती प्रतिबद्धताहरूको कार्यान्वयन खोइ सम्मान्य सभामुख महोदय चुनावमा वाचा पत्र मार्फत जनतालाई देखाइएकै सपनाहरू केवल भोट पार्ने नारा मात्र थिए कि सरकारको प्राथमिकता कार्यसूची हुन्? आफ्नो वाचा पत्रमा अडिएर यी मुख्य आर्थिक एजेण्डाहरूमाथि सरकारले के कस्तो प्रगति गरिरहेको छ यस गरिमा म सदन समक्ष तत्काल स्पष्ट र ठोस जवाब दिनुहुन जोरदार माग गर्न चाहन्छु। हस् धन्यवाद। जय नेपाल।
1: माननीय रमेश कुमार मल्ल समय 4 मिनट, त्यसपछि माननीय रुकेश रञ्जित।
4: सम्मान्य सभामुख महोदय, अब छोरी गरिमा चौधरीमाथिको निशंस पाशविक र आततायी अपराध र हत्याको जति निन्दा गरे पनि कमै हुन्छ। यो घटनाले हामी सबैलाई मर्माहत र बेचैन बनाएको छ। गरिमाको न्यायको लागि सदन र सड़कमा व्यक्त विचार र भावनाप्रति ऐक्यबद्ध छु। गरिमाका बामा लगायत परिवारजनप्रति संवेदना प्रकट गर्दछु र यस प्रकारका अपराध र अपराधीमाथि सजाय गर्ने विद्यमान कानून पर्याप्त छैन। सरकार र सदनको ध्यानाकर्षण गर्दछु, कठोर कानून बनाइयोस् र कठोर कार्यवाही गरियोस्। सभामुख महोदय, सल्यानमा भएका दुईवटा दुर्घटनाको बारेमा म ध्यानकर्षण गराउँछु। केही दिन अघि सल्यान कपुरकोट 3 मोलपानीमा भएको सड़क दुर्घटनामा घाइते कपुरकोट निवासी बेदबारू ओलीको उपचारको क्रममा दुःखद निधन भएको छ। हिजो मात्र कपुरकोट गाउँपालिका सल्यान सेगुन कुमार घुसकुनाका विकास श्री मगर सल्लाको खोटो संकलनको क्रममा खोटो निकालेको सल्लाकै रूप ढलेर कार्यस्थलमै दुःखद निधन भएको छ। यी फरक फरक घटनामा निधन हुनुभएका दुवैजनाप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछु र उहाँका परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछु। सड़क सुरक्षा, वन क्षेत्रको संरक्षण, खोटो संकलन जस्ता अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूको बीमा र सामाजिक सुरक्षा सुनिश्चित गरियोस्। सम्मान्य सभा महोदय, अब म एक प्रदेश एक सरकारी मेडिकल कलेज स्थापना गर्ने नीति अन्तर्गत अघि बढ़ाइएका बर्दीवास बुटोल र सुर्खेत मेडिकल कलेजका सम्बन्धमा सरकारको गम्भीर ध्यानकर्षण गराउँदछु। आर्थिक वर्ष 2073-74 बजेट वक्तव्यमै बर्दीवास बुटोल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने राज्यको नीति तथा कार्यक्रम घोषणा गरिएको थियो। त्यसपछि यो आयोजना अगाडि बढ़ाउने क्रममा राज्यले वर्षौं लगानी गरिसकेको छ। विशेष गरी बर्दीवासको मेडिकल कलेज आयोजना कार्यालयको रिपोर्ट अनुसार जग्गा पहिचान, आयोजना कार्यालय स्थापना, राष्ट्रिय योजना आयोगमा राष्ट्रिय प्राथमिकताको आयोजना ग्रुपमा सिफारिश गरी आयोजना बैंकमा समावेश गर्ने ईआईई तथा डीपीआर स्वीकृत लगायतका महत्वपूर्ण काम सम्पन्न भएका छन्। वातावरणीय विषयमा सर्वोच्च अदालतमा रिट परेपछि आयोजना लामो समय प्रभावित भयो, तर जेठ 29/2080 सर्वोच्च अदालतबाट रिट खारेज भई निर्देशनात्मक आदेश आएपछि वृक्षारोपण, वन क्षेत्रको सट्टा भर्न तथा वन विकास कोषमा रकम जम्मा गर्ने प्रक्रिया समेत अघि बढ़िसकेको छ। यो आर्थिक वर्ष 2083-84 बजेट वक्तव्यमा नेपाल सरकारले बर्दीवास बुटोल मेडिकल कलेजका लागि 25-25 करोड़ सहित सुर्खेत मेडिकल कलेजका लागि पनि बजेट विनियोजन गरिसकेको छ। तर आश्चर्यजनक यो छ कि एकातिर बजेट विनियोजन गर्ने, अर्कोतिर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तीनवटै मेडिकल कलेज पूर्वाधार विकास आयोजनाका कार्यालय बन्द गर्ने, सम्पत्ति दायित्व र मेसिन औजार व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढ़ाउन अत्यन्तै गम्भीर आपत्तिजनक छ। सभामुख महोदय, बजेटमा आयोजना राख्ने, करोड़ौं रूपियाँ खर्च गर्ने, वर्षौंसम्म पूर्वाधार निर्माण गर्ने तर आयोजना कार्यालय नै बन्द गर्ने यो कस्तो नीति हो? म सरकारलाई स्पष्ट भन्न चाहन्छु, कार्यालयको संरचना पुनर्गठन होला, व्यवस्थापनको ढाँचा परिवर्तन होला, तर मेडिकल कलेज स्थापना गर्ने राज्यको नीति र राष्ट्रिय प्रतिबद्धता खारेज गर्न मिल्दैन। पूर्व पश्चिम राजमार्ग र बीपी राजमार्गको महत्वपूर्ण बिन्दुमा रहेको बर्दीवास मधेश पारलाई जोड्ने रणनैतिक स्थानमा छ। त्यसै गरी बुटोल र पश्चिम नेपालको एउटा प्रमुख आर्थिक व्यवसायिक एवं जनस्वास्थ्यको केन्द्र हो भने सुर्खेत कर्णाली प्रदेशको प्रादेशिक मुकाम तथा यो क्षेत्रको विशेषज्ञ स्वास्थ्य केन्द्रको केन्द्र हो। त्यसैले यी तीनवटै आयोजना कुनै दल, व्यक्ति वा सरकार विशेषका आयोजना होइनन्, यी राज्यका आयोजना हुन्। मेरो सरकारसँग जोरदार माग छ, बर्दीवास बुटोल र सुर्खेत तीनवटै मेडिकल कलेजका आयोजना कार्यालय बन्द गर्ने प्रक्रिया तत्काल रोकियोस्, निर्णय पुनरावलोकन गरियोस्, बजेटमा विनियोजन रकम थप गरी कार्यान्वयन गरियोस् र निर्माणको काम तत्काल अगाडि बढ़ाइयोस्। सरकार फेरिदैमा राष्ट्रिय प्राथमिकता फेरिनु हुँदैन। करोड़ौं रूपियाँ खर्च गरेर वर्षौं लगाएर कानूनी प्रक्रिया पार गरेर तयार गरिएका आयोजनलाई फेरि शून्यमा फर्काउनु जनताको अपमान त हुँदै हो। राज्यको स्रोत र समय दुवैको अपमान हो, अनियमितता हो र व्यथिति हो। त्यसैले मेरो हार्दिक आग्रह छ, तीनवटै मेडिकल कलेज निर्माणको राष्ट्रिय प्रतिबद्धता कायम गरियोस् र कार्यालय बन्द गर्ने होइन, निर्माण शुरू गरियोस्। धन्यवाद।
1: माननीय रुकेश रञ्जित, समय 3 मिनट, त्यसपछि माननीय काली बहादुर सहकारी।
2: सामान्य सभामुख महोदय, पछिल्लो समय महिला बाल बालिकामाथि भइरहेको जघन्य अपराधका घटनाप्रति हामी अत्यन्त संवेदनशील छौं। यस्ता घटनाले सबैको मन आक्रोशित र विक्षिप्त बनाएको छ। दोषीलाई कडाभन्दा कडा कारवाही हुनुपर्छ। सरकार यस विषयमा कठोर हुनै पर्छ। सम्माननीय सभामुख महोदय, आज म यो गरिमामय सदन र सरकारको ध्यान भक्तपुरको चाङ्गुनारायण एक सरस्वती खेल स्थित साबिक दुवाकोट 8 ख किता नम्बर 47 को 19 रोपनी 10 आना सार्वजनिक जग्गामा भइरहेको भूमाफियाको निर्लज्ज ताण्डव र नाङ्गो अतिक्रमणतिर आकर्षित गराउन चाहन्छु। सभामुख महोदय, सयौं वर्षदेखि अवाल बस्नेत खर्का परिवारले कुल पूजा गर्दै आएको बाल बालिकाको खेल मैदान र धार्मिक आस्थाको केन्द्र बनेको यो थलो आज बिचौलियाको जुवाको खाल बनेको छ। 2021 सालको नापी नक्सामा स्पष्ट प्रति जनाइएको र 2042 सालको अवैध दर्तापछि स्थानीयको लड़ाईले 2069 सालमा अख्तियारबाट पुनः प्रति कायम भएको जग्गा आज कानूनका छिद्रहरू प्रयोग गरेर एकाएक 32 टुटा टुक्रामा किताकाट गरिएको छ। आफ्नै आँखा अगाडि परापूर्व कालदेखिको सार्वजनिक धरोहर हडपिएपछि आज त्यहाँका आम नागरिक आफ्ना हक अधिकार र आस्थाको लागि सड़कमा आन्दोलित हुन बाध्य छन्। सभामुख महोदय, अझ उद्वेग लाग्दो त के छ भने त्यहाँ स्थापित काल भैरव मन्दिरलाई समेत भूमाफियाले खुम्च्याएर 244 नम्बर कित्तामा धकेलिदिएका छन्। मन्दिरको कित्ता फेरिने, सार्वजनिक सम्पत्ति निजी बन्ने अनि राज्य मौन बस्ने, अब जब ऐतिहासिक यथार्थलाई कुल्चिएर माफियाले विजयको झण्डा गाड्छ तब नागरिक सोध्न बाध्य हुन्छन् कानून जनताको रक्षा गर्ने थाल हो कि भूमाफियाले सार्वजनिक सम्पत्ति हडप्न तरबार। आज कालभरको किताब फेरियो, भोलि हाम्रो इतिहासको किताब सर्नेछ। जनताले आफ्नो विश्वास कहाँ दर्ता गर्ने? तसर्थ म यस सम्मानित सदन मार्फत सरकारको स्पष्ट शब्दमा जोरदार माग गर्दछु, सरस्वती खेलको किताब नम्बर 47 हडप्न, निर्माण गरिएका नक्कली कागजात, अवैध किताकाट र प्रशासनिक चलखेलको तत्काल उच्च स्तरीय निष्पक्ष छानबिन समिति गठन गरेर छानबिन गरियोस्। अख्तियारको निर्णय र ऐतिहासिक प्रमाणलाई व्यवस्था गरी गैर कानूनी रूपमा टुक्रा पारिएका सम्पूर्ण किताहरू तत्काल खारेज गरी पूर्ववत रूपमा प्रति कायम गरियोस्। सार्वजनिक सम्पत्ति दोहन गर्ने भूमाफिया बिचौलिया र उनीहरूलाई सघाउने मालपोतका कर्मचारीहरूलाई कड़ा कानूनी दायरामा ल्याइयोस्। आफ्नो पहिचान, मन्दिर र सार्वजनिक जग्गा सम्पत्ति जोगाउन सड़कमा उत्रिएका स्थानीयवासीको आवाज मागलाई राज्यले तत्काल सम्बोधन गरोस्। सभामुख महोदय, भूमाफियाको नक्सामा किता नम्बर फेरिए पनि त्यसको सिमाना फेरिँदैन। तसर्थ सरकारले निष्पक्ष र प्रभावकारी कदम चालोस्, प्रमाणहरूको वस्तुनिष्ठ छानबिन गरोस् र सार्वजनिक सम्पत्ति हडप्ने दोषी जोसुकै भए पनि तिनलाई तत्काल कानूनी कठघरामा उभ्याइयोस्। धन्यवाद। नेपालको जय होस्।
1: माननीय काली बहादुर सहकारी, समय 5 मिनट, त्यसपछि माननीय सीताराम
5: शाह। कर्णाली प्रदेश विशेष गरी डेलो जिल्ला कालीकोटको स्वास्थ्य सेवाको वर्तमान अवस्थाप्रति म यस सम्मानित सदन मार्फत नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको गम्भीर ध्यान आकर्षित गर्न चाहन्छु। सरकारले नागरिकलाई गुणस्तरीय, सरल, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ। तर कर्णाली प्रदेशका दुर्गम जिल्लाको वास्तविक अवस्था हेर्दा सरकारको नीति घोषणा र नागरिकले व्यवहारमा प्राप्त गरेको स्वास्थ्य सेवा बीच अझै ठूलो अन्तर देखिन्छ। कालीकोट जिल्ला अस्पतालमा स्वीकृत दरबन्दी अनुसार आवश्यक मेडिकल अधिकृत तथा अन्य स्वास्थ्य जनशक्ति प्राप्त नहुँदा सीमित चिकित्सकमाथि अत्याधिक बिरामीको चाप पर्ने गरेको छ। एउटा चिकित्सकमाथि अत्याधिक कार्यभार पर्दा बिरामीलाई पर्याप्त समय दिएर उपचार गर्न कठिन हुनुका साथै चिकित्सक स्वयंको स्वास्थ्य र कार्यक्षमतामा समेत असर पर्न सक्छ। चिकित्सक पनि मानव हुन्, उनीहरूलाई पनि पर्याप्त विश्राम र सुरक्षित तथा उचित कार्य वातावरण आवश्यक हुन्छ। त्यसैले अस्पतालमा बिरामीको चाप र आवश्यकताका आधारमा स्वीकृत दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्य कर्मीको तत्काल व्यवस्था गर्न आवश्यक छ। कालीकोटमा बाल रोग, स्त्री रोग तथा प्रसूति जनरल फिजिसियन लगायतका विशेष डाक्टरको दरबन्दी छ, तर डाक्टर सरकारले पठाउन सकेको छैन। त्यसैले नागरिकले सामान्य उपचारको लागि समेत जिल्ला बाहिर जानुपर्ने अवस्था भोगिरहेका छन्। अझ कालीकोट जस्तो दुर्गम जिल्लामा हाट जोड्नी सम्बन्धी विशेषज्ञ, एमडीजीपी कन्सल्टेन्ट लगायत चिकित्सकको सेवा अत्यन्त आवश्यक भए पनि ती जनशक्तिको पर्याप्त व्यवस्था हुन सकेको छैन। यसका कारण उपचार सम्भव हुने बिरामी समेत थप उपचारका लागि सुर्खेत, नेपालगंज वा काठमाडौँ लगायतका स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने बाध्यता छ। यसले बिरामी र परिवारमाथि उपचार खर्च, यातायात खर्च तथा मानसिक तनाव बढ़िरहेको छ। यसैले कालीकोटमा अत्यावश्यक विशेष विशेषज्ञ चिकित्सक दरबन्दी तत्काल पुनरावलोकन गरी आवश्यकता अनुसार कायम तथा पदपूर्ति गर्न र थायी पदपूर्ति हुन नसक्ने अवस्था भएमा कला सेवा मार्फत भए पनि आवश्यक चिकित्सक तत्काल उपलब्ध गराउन म नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विशेष ध्यान आकर्षित गर्न चाहन्छु। स्वास्थ्य सेवा चिकित्सकको उपस्थितिले मात्र प्रभावकारी हुँदैन, पर्याप्त औषधि प्रयोगशाला सामग्री आवश्यक उपकरण उपचारको लागि पर्याप्त बजेट पनि उत्तिकै आवश्यक हुन्छ। कर्णालीका दुर्गम जिल्लामा औषध तथा प्रयोगशाला सेवाको लागि विनियोजित हुने बजेट आवश्यकताका तुलनामा अपर्याप्त हुँदा नागरिकले पाउनुपर्ने निशुल्क औषध तथा स्वास्थ्य सेवा नियमित रूपमा पर्याप्त गर्न कठिनाई भइरहेको छ। सरकारले निशुल्क उपलब्ध गराउने आधारभूत स्वास्थ्य सेवा तथा औषधि सम्बन्धी व्यवस्था गरे पनि व्यवहारमा आवश्यक औषधि समयमै उपलब्ध नहुने अवस्था देखिन्छ। सामान्य सीतामूल समेत अभाव हुने अवस्थामा नागरिक सरकारबाट घोषणा गरिएका निशुल्क औषधि तथा गुणस्तरीय स्वास्थ्य सेवा कसरी पाउने भन्ने गम्भीर प्रश्न खड़ा हुन्छ। त्यसैले औषधि खरिद भण्डारण र वितरण प्रणालीलाई व्यवस्थित तथा पारदर्शी बनाउँदै बिरामीको चाप भौगोलिक कठिनाई र स्वास्थ्य संस्थाको वास्तविक आवश्यकताका आधारमा पर्याप्त बजेट र औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक छ। त्यसैले स्वास्थ्य संस्था बीमा कार्यक्रमलाई पनि प्रभावकारी पारदर्शी दिगो बनाउन आवश्यक छ। स्वास्थ्य बीमा मार्फत नागरिकले उपचार पाउने व्यवस्था भए पनि सेवा प्रदायक संस्थाले उपचार गरे बाबत दावी गरेको रकम समय शोध भर्ना नहुँदा अस्पतालको नियमित सेवा प्रभावमा समेत पर्ने देखिन्छ। त्यसैले स्वास्थ्य बीमा प्रणालीलाई सरल र वैज्ञानिक बनाउँदै अस्पताल तथा स्वास्थ्य संस्थाले गरेको वास्तविक दावीको रकम समयमै तथा नियमित रूपमा शोध भर्ना हुने व्यवस्था गर्न गम्भीर हुन आवश्यक छ। विशेष गरी दुर्गम जिल्लाका अस्पतालमा आर्थिक सुरक्षा अभावका कारण सेवा प्रभावित नहुने सुनिश्चितता गर्नुपर्छ। स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रका सरकारवालाले लापरवाहीको अकालमा ज्यान गुमाउनु नपरोस्। यो समस्या कालीगढमा मात्र होइन, कर्णालीका अरू जिल्लाहरूमा पनि चिकित्सक वा स्वास्थ्यकर्मीसम्मको अभाव, विशेषज्ञ सेवा नहुनु, औषधि उपलब्ध अपर्याप्त, प्रयोगशाला सेवा कमजोर हुनु, पर्याप्त बजेट नहुनु तथा स्वास्थ्य बीमा सम्बन्धी समस्या लगायतका विभिन्न प्रकारका समस्या देखिरहेका छन्। दुर्गम भूभागकै कारण कर्णालीका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न संघीय सरकारले विशेष प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रको योजना तथा बजेट निर्माण गर्न आवश्यक देखिन्छ। सभापति महोदय, सरकारले गुणस्तरीय स्वास्थ्य सेवाको सपना देखाउनु सरकार कुरा हो, तर सपना र घोषणाले मात्र पर्याप्त हुँदैन। त्यसको लागि अस्पताल आवश्यक चिकित्सक हुनुपर्छ, औषधि हुनुपर्छ, प्रयोगशाला सञ्चालनमा हुनुपर्छ, आवश्यक उपकरण हुनुपर्छ, स्वास्थ्य कर्मीले सुरक्षित तथा सम्मानजनक वातावरणमा काम गर्न पाउनुपर्छ। कर्णालीका नागरिकले राज्यसँग कुनै पनि सुविधा मागेका छैन, उनीहरूले संविधानले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको अधिकार व्यवहारमै पर्याप्त गर्न पाउनुपर्छ भन्ने माग गरेका हुन्छ। त्यसैले कर्णाली प्रदेश विशेष कालीकोट जिल्ला अस्पतालमा आवश्यक चिकित्सक तथा विशेषज्ञ जनशक्तिको तत्काल व्यवस्था गरियो, स्वीकृति दरबन्दी अनुसार पदपूर्ति गरियो, आवश्यकता अनुसार विशेष दरबन्दी सृजना, औषधि र प्रयोगशालाको निम्ति पर्याप्त बजेट सुनिश्चित गरियो, निशुल्क औषधिको नियमित उपलब्धता सुनिश्चित गरियो।
1: माननीय सीताराम शाह, समय 3 मिनट, त्यसपछि माननीय शिव शंकर यादव।
6: सामान्य सभामुख महोदय, आज म यस गरिमामय सदन मार्फत हाम्रो जीवनरेखा अन्न भण्डार मानिएको मधेस प्रदेश र यसको अस्तित्वसँग जोड़िएको चुरेक क्षेत्रको अत्यन्तै संवेदनशील र चिन्ताजनक अवस्थातर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। सभामुख महोदय, चुरेक क्षेत्र केवल डाँडाकाँडा मात्र होइन, यो समग्र मधेसको भूमिगत जलमार्ग रिचार्ज गर्ने प्राकृतिक पानीको ट्याङ्की हो, तर आज अनियन्त्रित वन विनाश, चुरेको नाममा डोजर आतंकले चुरे विनाश भइरहेको छ। ढाबर क्षेत्रबाट ढुङ्गा गिटी बालुवाको अवैध र दोहनले मधेस प्रदेशमा भयावह असर देखिन थालिसकेको छ। सभामुख महोदय, खाँडो खड़क बलान कमला रातो मौली जस्ता नदीहरूमा पानीको नियमित बहाव घटेको छ भने राजविरा जनकपुर बीरगंज लगायतका तराई क्षेत्रमा भूमिगत जलको सतह गम्भीर रूपमा खस्किसकेको छ। सभामुख महोदय, कमजोर भौगोलिक बनावट भएको चुरे विनाश, वर्षायाममा बग्ने डेबिज र बाढ़ीले मधेसका उर्वरा कृषि योग्य जग्गा र बस्तीहरू कटान गर्ने क्रम तीव्र बनेको छ। तराईका जिल्लाहरूमा वातावरणीय प्रभाव मूल्यांकन बिना नै मापदण्ड विपरीत संचालित क्रसर उद्योगहरूले चुरेको छाती चिरिरहेका छन्। सभामुख महोदय, नेपालको सर्वोच्च अदालतले चुरेको अवैध दोहनलाई इको साइड अर्थात् पर्यावरण नरसंहारको रूपमा परिभाषित गरिसकेको छ। यस भयावह अवस्थाको समाधानका लागि म नेपाल सरकार समक्ष देहायका अस्पष्ट उपायहरू माग गर्दछु। सर्वोच्च अदालतको आदेश बमोजिम चुरे दोहन रोक्न तत्काल कडा कानूनी सन्द बनाइयोस्। बलुवा ढुङ्गा गिटी या जथाभावी उत्खनन र निकासी तत्काल बन्द गरियोस्। नदीहरूको माथिल्लो तटीय तल्लो तटीय क्षेत्रका जनतालाई जोडेर जलाधार संरक्षण एकीकृत कार्यक्रम तत्काल लागू गरियोस्। चुरेमा स्थानीय समुदाय लगायत परम्परा गत उपभोक्ताको अधिकार कायम हुने गरी एकीकृत प्राकृतिक स्रोत व्यवस्थापनको मोडलको रूपमा कार्यक्रम सञ्चालन गरियोस्। विगत वर्षका नीति कार्यक्रमहरूमा जल पुनर्भरणको कुरा गरे पनि कार्यान्वयन भएको छैन। यस वर्ष पनि चुरे तथा तराई मधेश क्षेत्रको जल चक्रलाई डीओ बनाउनको लागि स्रोत संरक्षण तथा जलाशय निर्माण तथा तटबन्ध निर्माणका लागि बजेट विनियोजन गरिएको छ। यो प्राथमिकता अनुसार समयमै कार्यान्वयन गरियोस्। सभामुख महोदय, अन्तमा म विशेष जोड़ दिएर भन्न चाहन्छु, चुरे जोगिए मात्र मधेश बच्छ, मधेश जोगिए मात्र देश बच्छ। चुरे विनाशको एक डडेलोलाई समयमै ननुराए भोलि मधेश मरूभूमि बन्ने निश्चित छ। सरकारले तत्काल यसमा गम्भीर कदम चालियोस्। धन्यवाद।
1: माननीय शिव शंकर यादव, समय 4 मिनट, त्यसपछि माननीय पुकार बम।
2: सम्मान्य सभामुख महोदय, हाम्रो आँगनमा भदौ महिनाको आगमन भएको छ। यो त्यही ऐतिहासिक महिना हो जुन भदौ 23 र 24 गते जनताले सड़कबाट भ्रष्ट सरकारलाई लखेटेको थियो। यो त्यही भदौ महिना हो जुन यो देशको कुशासन विरूद्ध सड़कबाट जनताले सरकारलाई लखेटेका थिए। यो त्यही भदौ महिना हो, मलाई सम्झना छ, यो देशको निरंकुश सरकारलाई जनताले सड़कबाट लखेटेका थिए। सामान्य सभामुख महोदय, 2007 सालको आन्दोलन, 2036 सालको आन्दोलन, 2046 सालको आन्दोलन र 2062-63 को आन्दोलन, ती सबै आन्दोलनको उपलब्धिलाई म सम्मान गर्न चाहन्छु। र त्यस्तै यी आन्दोलन जस्तै भदौ 23 र 24 गते एउटा जनआन्दोलन सड़कबाट भएको थियो र ती सड़कबाट हामीले सरकारलाई प्रश्न गरिरहेका थियौं, यो देशमा सुशासन कायम हुनुपर्छ, यो देशमा भ्रष्ट सत्ताको अन्त हुनुपर्छ, यो देशमा विधिको शासन स्थापना हुनुपर्छ। हामीले यो प्रश्न लिएर भदौ 23 र 24 गते सड़कमा उभिएका थियौं, तर यो प्रश्नको जवाब सरकारले संवादबाट होइन, सरकारले आफ्नो तातो तातो बन्दुकको गोलीबाट दिएको थियो। सरकारले ती प्रश्नको जवाब हाम्रो जेनजी युवाहरूको छाती र टाउकोमा गोली ठोकेर दिएको थियो। यो देशमा विधिको शासन कायम हुनुपर्छ भनेर सड़कमा जुन 23 र 24 गते जुन योद्धाहरू लड्नुभयो, जुन योद्धाहरू परिवर्तनको एउटा संवाहक बन्नुभयो, जुन योद्धाहरू सुशासनको संवाहक बन्नुभयो, त्यो धेरै साथीहरू आज हाम्रो जेलको थुनामा बसिरहेको छ। म यो सम्मानित सदनबाट सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु, हाम्रो आन्दोलन कुनै एउटा सत्ता प्राप्तिको लागि मात्र भएको थिएन, हाम्रो आन्दोलन कुनै एउटा पार्टीलाई बनाउनको लागि मात्र भएको थिएन, हाम्रो आन्दोलन विधिको शासन स्थापना गर्नको लागि, हाम्रो आन्दोलन परिवर्तनको लागि भएको थियो। यो जेएनजी आन्दोलनको अपनत्व हाम्रो सरकारले लिनुपर्छ र जुन हाम्रो सरकारसँग जेएनजी युवाहरूको सम्झौता भएको छ ती सम्झौता बुदा बुदा सरकारले कार्यान्वयन गर्नुपर्छ। हाम्रो आन्दोलन भएको आज 1 वर्ष पुग्न लागेको छ, तर यो आन्दोलनको सम्झौता अहिलेसम्म कार्यान्वयनमा आएको छैन। यदि यो सरकारले हाम्रो आन्दोलनको सम्झौताहरूलाई व्यवस्था गरेर हिँड्यो भने फेरि पनि हाम्रो जेएनजी साथीहरूको
6: बाटो भनेको सदन होइन, हाम्रो बाटो भनेको सड़क नै हुनेछ भन्ने म सरकारलाई गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो योद्धाहरू आज जसले परिवर्तनको सपना देखियो त्यो आज जेलको ठुनाहरूमा पड़िरहेको अवस्था छ, मुद्दाहरू झेलिरहेको अवस्था छ। त्यही भएर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। ती युवाहरूको कुनै पनि दोष थिएन, यो देशमा परिवर्तन होस्, यो देशको विकास होस्, उन्नति होस्, प्रगति होस् भनेर एउटा सपना थियो। ती युवाहरूलाई थुना मुक्त गर्नको लागि र जयन्ती आन्दोलनको 10 बुँदे सम्झौता कार्यान्वयन गर्नको लागि म नेपाल सरकारसँग हार्दिक अनुरोध गर्न चाहन्छु।
1: माननीय पुकार वंशमै 4 मिनट, त्यसपछि माननीय नीतिमा भण्डारी कार्की।
7: सम्माननीय सभामुख महोदय, आज म यस सदनमा एउटा यस्तो विषय उठाउन चाहन्छु जसको प्रभाव हाम्रो व्यक्तिगत जीवनदेखि राज्य सञ्चालन र सार्वजनिक निर्णय प्रक्रियासम्म पर्छ र त्यो मानसिक स्वास्थ्य हामी नियमित रूपमा रक्तचाप, सुगर, मुटु, कलेजो लगायतका शारीरिक स्वास्थ्यको जाँच गर्छौं, तर मन दुख्दा, निरन्तर तनाव हुँदा, भावनात्मक रूपमा थकित हुँदा वा हाम्रो मानसिक अवस्था कमजोर हुँदा चाहिँ हामी किन स्वास्थ्य कर्मी वा परामर्शदातासँग कुरा गर्न हिचकिचाउँछौं? मानसिक स्वास्थ्य पनि स्वास्थ्यकै एउटा अभिन्न हिस्सा हो। मानसिक रूपमा स्वस्थ हुनु भनेको दैनिक जीवनमा तनाव सामना गर्न सक्नु, आफ्नो क्षमता महसुस गर्न सक्नु, प्रभावकारी रूपमा काम गर्न सक्नु र समाजमा योगदान गर्न सक्नु पनि मानसिक स्वास्थ्यकै हिस्सा हो। यसलाई सरल, सामान्य र नियमित स्वास्थ्य परीक्षण प्रक्रियाको रूपमा हेरिनुपर्छ। सम्माननीय सभामुखज्यू, आज हामी समाजमा विभिन्न प्रकारका तनाव, आक्रोश, असहिष्णुता, हिंसा र अराजकता देखिरहेका छौं। संसदभित्र होस् वा बाहिर, पार्टीभित्र होस् वा बाहिर, रिस र आक्रोशको अभिव्यक्ति बढ़िरहेको छ। यसको सबै कारण मानसिक स्वास्थ्य हो भन्न खोजेको होइन, तर मानसिक स्वास्थ्यलाई व्यवस्था गरेर स्वस्थ व्यक्ति, स्वस्थ नेतृत्व र स्वस्थ समाज निर्माण गर्न सकिँदैन। हामीले अहिलेसम्म धेरै जस्तो क्युरेटिभ अप्रोचमा काम गर्यौं, समस्या आएपछि मात्र उपचार गर्ने, अब प्रिभेन्टिभ र प्रोमोटिभ अप्रोचमा पनि काम गर्नुपर्छ। र यसको शुरूआत कहाँबाट गर्ने? यही सदनबाट, नेतृत्वबाट, सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद र शीर्ष नेतृत्वबाट। नागरिक सेवाको उच्चतम नेतृत्व निर्णयकर्ता सांसदको रूपमा यसको शुरूआत म आफैबाट गर्छु। आजको 3 महिनाभित्र स्वघोषणा सहितको मानसिक स्वास्थ्य सम्बन्धित प्रोफेसनल्सहरूसँगको परामर्श पश्चात डिटेल रिपोर्ट सभामुखलाई बुझाउनेछु। निरन्तरको सानो तनाव, निद्राको कमी, थकान, एकाग्रताको कमी र भावनात्मक दबावले पनि हाम्रो निर्णय गर्ने क्षमतालाई प्रभावित गर्न सक्छ। त्यसैले मेरो प्रस्ताव मेन्टल हेल्थलाई उपचारको विषय मात्र होइन, प्रिभेन्टिभ र प्रोमोटिभ हेल्थको हिस्सा बनाऊ। जसरी हामी नियमित शारीरिक स्वास्थ्य परीक्षण गर्छौं, त्यसरी सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूका लागि हरेक 3 महिना वा 6 महिनामा मेन्टल हेल्थ चेकअप गर्ने अभ्यास विकास गरौं। आवश्यकता अनुसार कन्फिडेन्सियल काउन्सिलिङ, साइकोसोसियल सपोर्ट र थेरापी सर्भिसहरू सहज रूपमा उपलब्ध गराउं। यसको अर्थ कसैलाई कमजोर घोषणा गर्नु होइन, बरू यसको अर्थ निर्णय गर्ने जिम्मेवारीमा रहेर व्यक्तिले आफ्नो स्वास्थ्य र जिम्मेवारीप्रति अझ बढी सचेत हुनु हो। जसरी हामी हरेक वर्ष आफ्नो सम्पत्तिको विवरण बुझाउँछौं, त्यसरी नै संवेदनशील निर्णय गर्ने जिम्मेवारीमा रहेका व्यक्तिले आफू मानसिक, भावनात्मक र मनोवैज्ञानिक रूपमा निर्णय गर्ने जिम्मेवारीका लागि फिट छु कि छैन भनेर समय समयमा स्वघोषणा गर्ने संस्कार पनि विकास गर्नुपर्छ। यसको अर्थ सबैको मानसिक स्वास्थ्य सार्वजनिक गर्ने होइन, व्यक्तिको गोपनीयता कायम राख्दै आवश्यक प्रोफेसनल एसेसमेन्ट र सपोर्ट उपलब्ध गराउने हो। सम्माननीय सभामुखज्यू, हामीले समाजमा रहेको स्टिग्मा तोड्नुपर्छ। जसरी ज्वरो आउँदा डाक्टर कहाँ जानु सामान्य हो, त्यसरी नै अत्याधिक तनाव, एन्जाइटी, इमोसनल एक्जसन वा अन्य मानसिक समस्या महसुस हुँदा काउन्सिलर वा मेन्टल हेल्थ प्रोफेसनलसँग कुरा गर्नु पनि सामान्य हो। इट्स ओके टु बी नट ओके, यो सन्देश संसदबाटै जानुपर्छ। हामीले विद्यालयदेखि कार्यस्थलसम्म, समुदायदेखि संसदसम्म काउन्सिलिङ र साइकोसोसियल सपोर्टलाई सहज बनाउनुपर्छ, किनकि हामी नागरिकलाई सही नीति दिन चाहन्छौ भन्ने पहिले सही निर्णय गर्न सक्ने स्वस्थ मानसिक अवस्था आवश्यक छ। त्यसैले म सरकारसँग आग्रह गर्न चाहन्छु, मानसिक स्वास्थ्यलाई राष्ट्रिय स्वास्थ्य प्राथमिकता अझ मजबूत रूपमा समावेश गरियोस्। सांसद, मन्त्री र उच्च जिम्मेवारीमा रहेका व्यक्तिहरूका लागि कन्फिडेन्सियल काउन्सिलिङ र स्ट्रेस म्यानेजमेन्ट प्रोग्रामको अनिवार्य व्यवस्था गरियोस् र मानसिक स्वास्थ्यलाई कमजोरी होइन, जिम्मेवारीको विषय बनाइयोस्। रेगुलर मेन्टल हेल्थ चेकअप इज नर्मल, नट अ ट्याबु, इट इज अ रेस्पोन्सिबिलिटी। अन्तमा, मन पनि शरीर जस्तै स्वास्थ्यको हिस्सा हो, नियमित मानसिक स्वास्थ्य जाँच गरौं, लुकाएर होइन खुलेर। धन्यवाद।
1: माननीय नीतिमा भण्डारी कार्की, समय 4 मिनट, त्यसपछि माननीय विदुषी राणा।
8: सम्मान सभामुख महोदय, आज म मधेस प्रदेशका बालबालिका युवा र समग्र सामाजिक सुरक्षाको विषयमा सदनको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु। हामी विकासका कुरा गर्छौं, सड़क र पूर्वाधारका कुरा गर्छौं, तर विकासको सबैभन्दा महत्वपूर्ण आधार भनेको हाम्रा बालबालिकालाई सुरक्षित, सम्मानजनक र संरक्षणयुक्त वातावरण दिनु हो। तर मधेसका किशोर र बालबालिका उच्च जोखिममा छन्। पछिल्ला दिनमा बाराको सिमरामा 3 वर्ष बालिका गरिमा चौधरीको निर्मम हत्या, सप्तरीमा 2 वर्ष बालिकाको हत्या भएको घटनाले हामी सबलाई स्तब्ध बनाएको छ। यी घटनाको अनुसन्धान भइरहेको छ, तर यी घटनालाई अलग अलग घटनाको रूपमा मात्र हेरेर पुग्दैन। यसले गम्भीर प्रश्न उठाएको छ, मधेसमा बालिकाहरू वास्तवमा कति सुरक्षित छन्। सर्वरूप महोदय, यदि हामी मधेसका सामाजिक संरचनाहरू किन कमजोर हुँदै गए भनी कोणबाट हेर्छौ भने समाजमा सबै भूमि समूहमा रहेका जोखिममा परेका छन्। जोखिममा पर्न सक्ने र अहिले नै हिंसा तथा यातना भोगिरहेका समूहहरूको पहिचान गर्न सक्छौ। मधेसमा यस्ता घटना हुनुको पछाडि केवल एउटा व्यक्तिको अपराध होइन, जातीयता वा बाढ़िएको समाज, स्थानीय तह कमजोर हुनु, कमजोर सामाजिक सुरक्षा, कमजोर पारिवारिक संरचना, कमजोर शिक्षालय, समुदाय स्तरको निगरानी र सामाजिक निर्णय प्रणाली कमजोर हुनु पनि यसको गम्भीर कारण हो। सभामुख महोदय, अझ पनि प्रजनन प्रणाली पढाउन अप्ठ्यारो मान्छन् हाम्रो मधेसका स्कूलका शिक्षकहरू। मैले आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा ग्रामीण बस्तीहरूमा बालबालिका सुरक्षा जोडिएर केही गम्भीर अवस्था देखेको छु। अभिभावकहरू रोजगारी त दैनिक मजदुरलाई घर बाहिर जानुपर्ने अवस्था, त्यस्तो अवस्थामा नाबालकले नै साना साना भाइ बहिनीलाई हेर्नुपर्ने बाध्यता र यसले जन्माएको जोखिम, उनीहरू सुरक्षित छैनन्, यौन हिंसामा परिरहेका छन्, खतरामा छन्, खुला नालाहरू छ, त्यहाँ नालामा डुबेर मरिरहेछन्, पोखरीमा डुबेर बच्चाहरू मरिरहेका छन्। यो अवस्थामा विशेष गरी अपाङ्ग भएका बालबालिका शिक्षा जोडिएर केही गम्भीर अवस्था देखेको छु। अभिभावकहरू रोजगारी त दैनिक मजदुरलाई घर बाहिर जानुपर्ने अवस्था, त्यस्तो अवस्थामा नाबालकले नै साना साना भाइ बहिनीलाई हेर्नु

0: अर्को महत्वपूर्ण विषय वैदेशी रोजगारले हाम्रो परिवार र समाजमा पारेको प्रभाव हो। वैदेशी रोजगारका कारण परिवारमा आएको दूरी, पारिवारिक तनाव र सामाजिक विखण्डका असर आज मधेसमा देखिन थालेका छन्। यसको प्रत्यक्ष प्रभाव बालबालिका युवामा परेको छ। 50 डिग्रीको चरको घाममा छोराछोरीको लागि, भविष्यको लागि बुवा खाडी मुलुकमा हुनुहुन्छ, यता त्यही पैसाले बालबच्चाहरू ड्रग्सहरू खाइलिरहेका छन्, ड्रग्सहरू लिइरहेछन् र ती बच्चाहरूले यौनजन्य घटनाहरू पनि दुर्घटनाहरू पनि घटाइरहेका छन् र फेरि ती बच्चालाई फेरि सुधार्नको लागि 18 वर्ष कलिलो उमेरमा ती बच्चाहरू फेरि विदेश पठाइरहेका छन्। सभामुख महोदय, मैले सरकारसँग केही मधेसको लागि ठोस पहल गर्न आग्रह गर्दछु। पहिलो नै विद्यालय स्तरमा बाल सुरक्षा शिक्षा लागू गरियोस्, गुड टच या ब्याड टच लगायतका विषय बालबालिका बुझ्ने गरी स्थानीय भाषामा सिकाउने व्यवस्था गरियोस्। दोस्रो, जोखिममा रहेका बालबालिकाको प्रारम्भिक पहिचान गर्ली अर्ली वार्निङ सिस्टम बनाइयोस्। बढाएर विद्यालय र परिवार बीच समन्वय र जोखिममा रहेका बालबालिकाको नियमित निगरानी गरियोस्। तेस्रो, वडा स्तरमै बस्ती, बजार, क्षेत्र, विद्यालय वरिप्रति अन्य जोखिमयुक्त स्थान पहिचान गरी बाल सुरक्षा व्यवस्थापन र निगरानीको प्रभावकारी व्यवस्था गरियोस्। चौथो, विशेष जोखिममा रहेका बालबालिका युवाका लागि परिवार, विद्यालय, स्थानीय तह र राज्यको समन्वय गरी विशेष संरक्षण र परामर्श, सामाजिक सुरक्षाको व्यवस्था गरियोस्। यी विषयलाई हामीले वर्षदेखि पर्याप्त ध्यान दिएनौं। परिणामस्वरूप आज हामीले यस्तो अवस्थामा पुगेका छौं कि जहाँ 3 वर्षकी अवध बालिका समेत यौन हिंसाको शिकार भएर ज्यान गुमाउनु परेको अवस्था छ। अब यो घटना भएपछि मात्र दोषी खोज्ने होइन, घटनाको जड़सम्म पुग्नुपर्छ। परिवार बलियो बनाउनुपर्छ, विद्यालय बलियो बनाउनुपर्छ, समुदायको निगरानी प्रणाली बलियो बनाउनुपर्छ र राज्यको
1: माननीय सभामुख महोदय, 12 को जीत मुर्सी बराबर 3 वर्षकी अवोध बालिका नरिमा चौधरीमाथि भएको बलात्कार र हत्याले हामी सबैलाई स्तब्ध बनाएको छ। 3 वर्षको उमेर भनेको खेल्ने, हाँस्ने र आमाको टाकमा सुरक्षित महसुस गर्ने उमेर हो। तर गरिमाले आफ्नो जीवनको अन्तिम क्षणमा कति डर, कति पीड़ा र कति असहायता भोग्न पर्यो होला, यो सोच्दा पनि मन काप्छ। गरिमाले न्याय पाउनै पर्छ, दोषीले कानून अनुसार कड़ा सजाय पाउनै पर्छ, यसमा कुनै तर पनि छैन, कुनै बहाना पनि छैन। तर आज म यहाँ आक्रोश व्यक्त गर्न मात्र होइन, एउटा अझ ठूलो प्रश्न उठाउन उद्देकी छु। अर्को गरिमा कसरी बचाउने? सभामुख महोदय, यस घटनामा आरोपित स्वयं नाबालक जुगनायक भएको विवरण आएको छ। मेरो पहिलो प्रश्न प्रहरी प्रशासनलाई छ, नाबालक आरोपित भएको भिडियो यसरी सार्वजनिक भएर सामाजिक सञ्जालमा फैलिन कसरी दियो? यस्तो जघन्य अपराधलाई भाइरल कन्टेन्ट र सार्वजनिक तमासा बन्न दिन हुँदैन। अपराधीलाई कार्यवाही गर्नु राज्यको कर्तव्य हो, अपराधलाई प्रदर्शन बनाउनु होइन। तर मेरो अर्को प्रश्न अझै गम्भीर छ, एउटा नाबालक यस्तो भयवा अपराध गर्ने अवस्थामा कसरी पुग्यो? उसको घरको वातावरण कस्तो थियो? विद्यालयले उसको व्यवहारमा कुनै गम्भीर संकेत लेखेको थियो कि थिएन? उसको मोबाइल र इन्टरनेट प्रयोगमा कसको निगरानी थियो? हाम्रो बाल बालिकाको पहुँचमा पुगिरहेको हिंसात्मक र कसरी सामग्री बारे राज्य, विद्यालय र अभिभावकहरूको जिम्मेवारी कहाँ छ? यो प्रश्न सोध्नु अपराधीको बचाउ होइन, यो प्रश्न सोध्नु अर्को अपराध रोक्ने प्रयास हो। सभामुख महोदय, हाम्रो कानून कागजमा कड़ा भएर मात्र पुग्दैन, अपराध गर्ने व्यक्तिको मनमा अपराध गरेपछि म उम्किन सक्दिन है भन्ने निश्चयता हुनुपर्छ। यसको लागि छिटो अनुसन्धान, बलियो प्रमाण संकलन र समय न्याय चाहिन्छ, तर सजायसँगै रोकथाम पनि चाहिन्छ। त्यसैले म सरकारसँग 3 वटा ठोस काम तत्काल शुरू गर्न आग्रह गर्दछु। पहिलो, विद्यमान कानून र कार्यान्वयनको ग्याप एनालाइसिस गर्नुहोस्। बाल यौन हिंसा र बाल संरक्षण सम्बन्धी कानून कहाँ पर्याप्त छन्, कहाँ कमजोरी छन् र भएको कानून किन प्रभावकारी रूपमा लागू भइरहेका छैनन् तत्काल समीक्षा गर्नुहोस्। दोस्रो, मल्टी डिसिप्लिनरी नेशनल टास्क फोर्स गठन गरियोस्। मनोवैज्ञानिक तथा मनोचिकित्सक, समाजशास्त्री, सामाजिक कार्यकर्ता, बाल संरक्षण तथा बाल अधिकार विज्ञ, प्रहरी, शिक्षक, अभिभावक र स्थानीय बालिका अधिकार कर्मीहरूलाई एउटै टेबलमा ल्याइयोस्। तर यो कार्यदलले प्रतिवेदन बनाएर दराजमा थन्काउने काम भनी नगरोस्, अभिभावकहरूसँग बसोस्, विद्यालयसँग बसोस्, पाठ्यक्रम बनाउने निकायसँग पनि बसोस्। विद्यालयमा उमेर अनुसारको सहमति, कन्सेन्ट, व्यक्तिगत सीमा, पर्सनल बाउन्ड्रीज, सुरक्षित असुरक्षित स्पर्श, सेफ अनसेफ टच र एक अर्काप्रतिको सम्मान र जिम्मेवार डिजिटल व्यवहार, रिस्पोन्सिबल डिजिटल बिहेभियर सिकायो। शिक्षक र अभिभावकलाई बाल बालिकामा देखिने गम्भीर व्यवहारिक वार्निङ साइन समयमै पहिचान गर्ने क्षमता पनि दियोस्। तेस्रो, बाल बालिकामाथि हुने हरेक प्रकारको हिंसामा 0

0: अरविन्द कागजमा होइन दिवालमा लागू गर्नुहोस्। घटना वा जोखिम देखेपछि परिवारले कहाँ जाने, विद्यालयले कसलाई जानकारी दिने, प्रहरीले कति समयभित्र अनुसन्धान शुरू र जिम्मेवारी कसले लिने, स्पष्ट व्यवस्था होस्। सभामुख महोदय, जसको दिन नेपालमा कानून बनेका छन्, नीतिहरू बनेका छन्, आयोग समिति र अभियान पनि बनेका छन्। अब अर्को समिति बनाएर मात्र हाम्रो जिम्मेवारी पूरा हुँदैन। अब चाहिएको छ समय सीमा, जिम्मेवार निकाय, आवश्यक बजेट र मापन गर्न सकिने परिमाण सहितको गम्भीर कार्यान्वयन। सरकार, विद्यालय र अभिभावकले छुट्टा छुट्टै होइन, सँगै जिम्मेवारी लिनुपर्छ। एउटा 3 वर्षकी छोरीलाई हामी फर्काउन सक्दैनौं, तर अर्को 3 वर्षकी छोरीलाई बचाउन सक्छौ। गरिमाको न्याय एउटा परिवारको न्याय मात्र होइन, यो नेपालको हरेक छोरी सुरक्षित भएर बाँच्न पाउने अधिकारको प्रश्न हो। गरिमालाई न्याय दिउ, तर त्यही नरोक्यौं। गरिमाको लागि न्याय माग्नु हाम्रो कर्तव्य हो, तर अर्को गरिमा बन्न नदिउँ।
1: माननीय समीक्षक

0: सम्माननीय सभामुख महोदय, आज मैले एक दुईवटा प्रश्न मात्र छोड्न चाहन्छु। सर्वप्रथम त म समग्र हामी आम नेपाली नागरिक, हामी संसद सभामुख महोदय मार्फत नेपाल सरकार, जिम्मेवार निकाय, संचारकर्मी सबैलाई एउटा लगायत अन्य प्रश्नहरू उजागर गर्न चाहन्छु। मैले मेरो शक्ति कति दुरूपयोग गरे कि सदुपयोग गरे, राज्यका जिम्मेवार निकायले कति जिम्मेवारी प्रस्तुत गरे कि गरेनन्, शक्ति पाउँदा एउटा र शक्ति नपाउँदा अर्को प्रस्तुति हामीले गर्यौं कि गरेनौं, हामीले समग्र प्रणालीमा विश्वास गर्यौं कि व्यक्तिवादमा विश्वास गर्यौं, प्रणालीलाई बलियो बनायौं कि व्यक्ति हावी हुने प्रणाली सुचारू गर्यौं, हामीले न्यायका पक्षमा कति छलफल गर्यौं, हामीले हरेक मुद्दामा राजनैतिक लेप कति लगायौं कि लगाएनौं। मेरो प्रश्न यही नै हो, हामी सबैको डबल स्ट्यान्डर्डमा प्रश्न हो। नाबालिका बलात्कार पछिका हत्याका केही उदाहरणहरू छन्। श्रेया विक 2075 सालमै निर्मला पन्त 13 वर्ष, 2075 सालमै मनिका यादव 10 वर्ष, 2077 सालमा सम्झना कामिया विक, 2077 अङ्गिरा पासी, त्यस्तै गरेर 2077मा भगीरथ भट्ट, त्यस्तै गरेर इनिसा विक, खुसी खातुन, गरिमा चौधरी, यी त बाहिर सार्वजनिक भएका नाम भए। त्यस्तै गरेर अर्को अनेकौं नामहरू छन्। 2062-63 पछि हामीले नसम्झिएका यौनजन्य हिंसामा परेका पीड़ित, जो एकजना देवीको नाम त हामी सम्झिन्छौ तर 4200-4900 देवी अझै जीवित छन् यही समाजमा, तिनले न्याय पाए कि पाएनन्, प्रश्न मेरो त्यही मात्रै हो। यो सबै विषयले के देखाउँछ भन्दाखेरि दण्डहीनता, हामीले समाजमा दण्डहीनता कसरी मौलग्न दियौं, त्यो दण्डहीनता मौलाउनको लागि मेरो या हामी सबैको कहाँ कहाँनिर भूमिका छ कि छैन, प्रश्न यो। यदि दण्डहीनता मौलाउनको लागि हामीले कहीँ कतै राजनैतिक पहुँच, मेरो स्रोतको पहुँचको हिसाबले विभिन्न कारणले मैले काम गरेको रहेछु भनेदेखि हामी सबै दोषी हो। यो समाज पहिला हामी सबैलाई दोषी मान्न तयार छ कि छैन, प्रश्न मेरो यही नै हो। आजको अर्को प्रश्न दण्डहीनतासित जोडिएको प्रश्न भनेको लॉलेसनेस भर्सेस रूल अफ ल, हामी कहाँ छौ। हामीले रूल अफ लका कुरा गर्छौं तर सँगसँगै पोलिटिकल सेटलमेन्टका कुरा पनि गर्छौं, राजनैतिक सेटलमेन्ट, हामी कहाँ छौं। हामी सबैले आफूलाई प्रश्न गरौं, हामी ट्रुथ भर्सेस पनिशमेन्ट भन्छौं तर हामी जस्टिसका कुरा गर्छौं कि गर्दैनौं, न्यायका विषयमा हामी कहाँनिर छौं। अनि त्यस पछाडि हामीले न्याय माग्दै गर्दाखेरि विक्टिम पर्सपेक्टिभलाई कति हामीले प्रशय दिन्छौं, विक्टिमको लागि न्याय पाउनु या सत्य स्थापित गर्नु महत्वपूर्ण विषय हो कि समाजमा पुनर्स्थापना हुनु पनि महत्वपूर्ण विषय हो, हामी त्यतातिर छलफल गर्दैनौ। आजको हाम्रो समग्र छलफल भनेको न्याय प्रणाली न्यायमुखी छ कि छैन, आजको प्रश्न यही नै हो, हामी सबैले सोच्न जरुरी छ। त्यस्तै सत्य स्थापित हुनु र न्याय पाउनु एउटै सिक्काको दुईटा पाटो हो तर हामी दुवैमा चुकेका छौं। आज हामी सत्य बेच्न हिँडेका छौं, तमाम सत्य बेच्न हिँडेका समग्र व्यक्ति तथा सम्पूर्णलाई म प्रश्न गर्न चाहन्छु, तपाईँले सत्य बेच्दै गर्दाखेरि न्याय चाहिँ स्थापित भयो कि भएन, मूलभूत प्रश्न त्यही नै हो। हामी सत्य बेच्न तम्सिएका छौं तर न्याय स्थापित गर्न चुकेका छौं, कारण किन हामी सितलो अनुसन्धानबाट हाम्रो न्याय प्रणालीको सुरुवात गर्छौं, हामी सितलो अभियोजनबाट सुरु गर्छौं अनि प्रमाणहरू हामी सुरक्षित गर्न सक्दैनौ। एउटा एकदमै प्रचलित केसमा हामीले जहाँ जानै नपर्ने व्यक्तिहरू किन गए त त्यो क्षेत्रभित्र, अझ यतिसम्म कि हाम्रो सुरक्षा निकायले जसलाई प्रमाणको रूपमा राम्रोसँग राख्नुपर्नेलाई बलात्कार जस्तो जघन्य अपराधमा लगाएको सुराल हामीले सुरक्षित राख्नुपर्नेमा सुराल किन पखालियो, हाम्रो छलफल त्यो सुराल किन पखालियो भन्ने कुरामा हुँदैन, हो छलफल त्यहाँबाट सुरु गर्नुपर्छ अनि मात्र धेरै निर्मलाहरूले न्याय पाउँछन्, धेरै गरिमाहरूले न्याय पाउँछन्, अबको छलफल यतातिर जान छ। त्यसैले अन्त्यमा अबको यो सरकार चुक्नु हुँदैन, हामी सबै मिलेर दण्डहीनता अन्त गरौं, न्याय आफै स्थापित हुन्छ।
1: माननीय तपेश्वर यादव समिति र त्यसपछि माननीय प्रेमलाल चौधरी
2: सामान्य सभामुख महोदय अहिले मधेस प्रदेशमा निरन्तर हामी केही दिनदेखि हाम्रा साना साना भाइ बहिनीहरूमाथि भइरहेको कृतित्वको न्युजहरू सुनिरहेका छौँ कहीँ 3 वर्ष बालिका कहीँ 9 महिने बालिका त कहिले बारीमा बच्चालाई मारेर फालेको त कहिले खोलामा बच्चालाई काटेर फालेको त कहिले खोलामा डुबेर त कहिले नालामा डुबेर बच्चाहरू मरेको न्युजहरू सुन्दा सिङ्गो राष्ट्र नै हामी अहिले एक लेभलको हामी दुखित छौँ र यो विषयमा चाहिँ सरकारले स्थानीय सरकारले प्रदेश सरकारले गम्भीर रूपमा बाल सुरक्षाको लागि कानुन ल्याउनुपर्छ र आज मैले यो विशेष समयमा आफ्नो क्षेत्र सम्बन्धित केही कुराहरू राख्न गइरहेको छु अहिले मधेस प्रदेशमा मिटर ब्याज सम्बन्धी एउटा आक्रान्त अवस्था बनाइएको छ मिटर ब्याज भनेको के हो म सरकारसँग सोध्न चाहन्छु यसको विषयमा क्ल्यारिटी के छ त कस्तो रहेछ मिटर ब्याज भन्ने कहिले हामीले समाजमा गाह्रो साह्रो पर्दा एकअर्कासँग साथ लिएको कसैको दरबार चरणलाई छोरी बिहे गर्न छोरा बिहे गर्न छोरा तरलाई पैसा लिएको त्यो पैसाहरू एउटा सामाजिक व्यवहारिक रूपमा दिएको पैसाहरू छ उहाँहरूले दुःख गरेर कोही गाई भैँसी बेचेर कोही दुध बेचेर कोही किसानहरूले पैसा जम्मा गरेर गरेका पैसा ठाउँहरू पनि कतिपय पीडित छन् तर आज मिटर ब्याजको पक्षमा केही बदमासीहरू भइरहेको छ सरकारलाई पनि पीडित बनाउने काम गरेछ त्यही भएर यसको विषयमा दुवै पक्षको माग सुनेर कोही सरकारले कोही ऋणीलाई पीडित बनाउन नपाओस् र कोही ऋणीले बिना कारण सरकारलाई धरपकडको वातावरण उजुरी दिएर तर्साउने धम्काउने काम नगरोस् कानुन सबै जनताको लागि सम्मान हुनुपर्छ भन्ने कुरा म राख्न चाहन्छु र कुनै पनि दोषी नहुन् र कोही पनि निर्दोष नपरोस् यो पैसा लिएर दिने केसमा मैले मधेसमा तपाईँको कोही व्यक्ति मर लाग्दा पनि पत्ता गर्दा पनि साथी दिने अवस्था छैन सामाजिक सद्भाव खोलिएको छ एक लेभलको द्वन्द्वको अवस्था बनेको छ पीडित र त्यसको विषयमा र अहिलेको जिल्लाको रिपोर्ट हेर्दाखेरि 10-15% वास्तविक मिटर ब्याज पीडित हुन् भने अहिले 90% साहुहरू पनि पीडित भइरहेको अवस्था छ यो विषयमा सरकारले विशेष गरेर मध्य प्रदेशको समस्या भएकोले गर्दा मध्य प्रदेशको सबै सांसद र सरकारवाला दुवै पक्षसँग बसेर मध्य मार्गी कसैलाई पनि अन्याय नपर्ने दुवै पक्षमा कसैलाई पनि अन्याय नपर्ने गरी एउटा ठोस कानुनी व्यवस्था ल्याओस् भन्ने माग गर्न चाहन्छु साथसाथै अहिले मधेसमा सर्पदंशको कारण बिनु बच्चाहरू बितेको मान्छेहरू मरेको निशुल्क काहीँ भाइलको आवश्यक छैन काहीँ पिसियु आइसियुका उचित व्यवस्थापन छैन भन्ने न्युजहरू सिधै साहबहरूले विभिन्न माध्यमबाट पब्लिकमा न्युजमा आएका हामी सुन्दैछौँ म यो कुरा सरकारसँग माग गर्न चाहन्छु सिधै साहबहरूको काम के हो जिल्लाको कर्मचारीको प्रमुख भएपछि मानव लगानमा भाग छ भने मिर्चियामा छैन भने त्यहाँबाट व्यवस्थापन गर्नु कि परेन गर्नु पर्यो कि परेन
1: माननीय प्रेमलाल चौधरी समय 4 मिनट त्यसपछि माननीय हरि प्रसाद भूषाल
3: सम्माननीय सभामुख महोदय आज म सम्मानित सदनमा नेपालमा विपन्न वर्गका मानिसहरूको लागि वित्तीय समावेशीकरण र ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाई स्वरोजगार सिर्जना गर्न सहयोग गरी गरिबी निवारणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको लघुवित्त क्षेत्रको बारेमा सरकारको ध्यान आकर्षण गराउन चाहन्छु 2048 सालको जनगणना तथ्याङ्क अनुसार 42% जनसङ्ख्या गरिबीको रेखा मुनि रहेको ब्याङ्किङ पहुँच 10% रहेको साक्षरता 40% रहेको अवस्थामा गरिबी निवारण सामाजिक र आर्थिक उत्थान गर्ने उद्देश्यले 2050 सालमा सरकारले स्थापना गरेको ग्रामीण विकास ब्याङ्क हाल लघुवित्त र निजी क्षेत्रका लघुवित्तहरू अहिले विभिन्न समस्याबाट गुज्रिरहेका छन् बिना वित्त सामूहिक जवानीमा ऋण लगानी गर्ने लघुवित्त संस्थाहरूको 2082 साल चैत्र मसान्तसम्मको नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार हाल मर्जर पश्चात 51 लघुवित्त वित्तीय संस्थाबाट 5.22 करोड ऋण लगानी रहिरहेको छ भने 2.18 करोड बचत परिचालन भएको छ कृषि क्षेत्रमा 58% घरेलु तथा साना उद्योगमा 3% सेवा व्यवसायमा 29% र अन्यमा 10% कर्जा लगानी रहेको संस्थाको देशैभरिका 77 जिल्लामा 4,943 शाखा 485 केन्द्र संख्या 1,517 समूह संख्या 63,01,000 सदस्य 27,16,000 ऋणी 21,801 कर्मचारी संख्या रहेको छ तत्कालीन समयमा ग्रामीण क्षेत्रमा 5,000 रुपियाँ नपत्याउने साहु महाजन र वाणिज्य ब्याङ्कको पहुँच बाहिर रहेका विपन्न अति विपन्न मध्यम र निम्न मध्यम वर्ग सरकारले लघुवित्त वित्तीय संस्थाको स्थापना भएको थियो भने हाल गरिबीको रेट 20% झरेको छ र राष्ट्रिय उद्देश्य पूरा हुँदै गएको अवस्था समेत छ। लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीहरूलाई ऋण लगानी गर्नु अघि शैक्षिक स्वास्थ्य चेतना र सरसफाई लगानी असुली र वित्तीय साक्षरता तालिम दिएर मात्र लगानी गर्ने भएकाले करिब 1,80,00,000 जनसंख्यामा सकारात्मक प्रभाव पारेको छ। साथै विपन्न अति विपन्न र मध्यम निम्न मध्यम वर्गीय परिवारलाई वित्तीय सेवा पहुँच पुर्याई ग्रामीण बचतलाई वित्तीय प्रणालीमा ल्याउने ससाना बचत रकम संकलन गरी पुँजी निर्माण गर्ने स्थानीय वित्तीय स्रोत परिचालन गरेर ऋणको वित्तीय अनुशासन बढाई ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याइरहेका छन्। एक दशक यता बहुकर्जा उपयोग संस्थाबीच अस्वस्थ प्रतिस्पर्धा कोरोना महामारी भूकम्प बाढ़ी पहिरो कर्जाको दुरूपयोग र परियोजना असफलताले गर्दा कर्जा असुलीमा समस्या देखिएको मात्र नभई कतिपय संस्थाको वित्तीय अवस्था खराब रहेको छ। साथै नेपाल राष्ट्र बैंकले घ वर्गको वित्तीय संस्थामा वर्गीकरण गरी नियमन गर्दै आइरहेको छ। पुँजी संकलन तथा निर्माण गर्ने ग्रामीण अर्थतन्त्रलाई सबलीकरण गर्ने वित्तीय समावेशिता र पहुँच कायम गर्ने र सामाजिक जागरण ल्याउने लघुवित्त क्षेत्रलाई जीवन्त राख्न नेपाल राष्ट्र ब्याङ्क मार्फत सहुलियत ब्याज दरमा थोक कर्जा उपलब्ध गराई यसले लिने ब्याज दर कम गर्न जरुरी रहेको छ। ग्रामीण अर्थतन्त्रलाई चलामेन बनाई स्वरोजगार सिर्जना गर्न र सामाजिक शैक्षिक आर्थिक र स्वास्थ्य चेतना जगाई समाजमा जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको संस्थाको विरोधमा भए जति सबै संस्थाबाट ऋण लिएर दुरूपयोग गरी नतिर्नेहरू र स्वार्थ बाजिने समूहहरू लागिरहेको परिप्रेक्ष्यमा खरबौँको कारोबार हुने लघुवित्त क्षेत्रलाई नियमन गर्न छुट्टै ऐनको आवश्यकता भएको रहेछ। शीघ्र ऐन ल्याउन नेपाल राष्ट्र बैंक अर्थ मन्त्रालय र सिङ्गो सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। यस ऐनको व्यवस्थाले लघुवित्त वित्तीय संस्था र लाभग्राही सबै पक्षलाई नियमन गर्न सरल हुने बेहोरा सम्माननीय सभामुख महोदय मार्फत अवगत गराउन चाहन्छु।
4: धन्यवाद।
1: माननीय हरिप्रसाद भूषाल समय तिर्न त्यसपछि माननीय वासुमय तामाङ
4: सम्माननीय सभामुख महोदय अर्घा जिल्लाको सन्धिहरका नगरपालिका वडा नम्बर 7 को भुजुङ्गे बस्ती 2051 सालदेखि नै वर्षाइमा कहिले पनि छुटेन। सिन्धे गाउँ चिरा वर्ग जुनसुकै बेला पनि बग्ने अवस्थामा पुगेको यो बस्ती स्थानान्तरणका लागि पटक पटक कुरा भए छलफल भए तर सुनवाई कहिले भएन। अहिले सरकारले दर्ता व्यवस्थापन र आवास निर्माणको प्रक्रिया सुरु गरेको छ। म नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। यसलाई सामान्य निष्कर्षमा पुर्याउनको लागि तिनै तहका सरकार अझ जिम्मेवार बनन् सचेत समेत गराउन चाहन्छु। अर्को कुरा पूर्व पश्चिम राजमार्ग नेपालको पूर्वदेखि पश्चिमसम्मका नागरिक व्यापार पर्यटन कृषि उद्योग र समग्र आर्थिक गतिविधिलाई जोड्ने मुलुकै प्रमुख जीवनरेखा हो। यसमै कटाभित्रदेखि गटोटोकीसम्म एसियन हाइवेका माध्यमका अनुसार गङ्गा क्षेत्रमा 4 तथा बस्ती क्षेत्रमा 6 लेनमा स्थानोन्नति गर्न सरकारको दीर्घकालीन नीति छ। तर यही राजमार्ग अन्तर्गत धनखोला भने करिब 40 किलोमिटर सडक खण्ड भने एमसीसी परियोजना मार्फत 2 लेनमा मात्र निर्माण हुनेछ। उच्च गुणस्तरको र दीर्घकालसम्म टिक्ने सडक निर्माण हुनु सकारात्मक कुरा हो। तर सडक गुणस्तरीय मात्र भएर पुग्दैन, त्यसको क्षमता र चौडाइ पनि भविष्यको आवश्यकता अनुसार त्यसले धान्ने खालको हुनुपर्छ। आज निर्माण गरिएको सडकले आगामी 30-40 वा 50 वर्षमा मुलुकको आयात व्यापार व्यवसाय यातायात र आर्थिक गतिविधिको भार धान्न सक्ने हुनुपर्दछ। अहिले 2 दिन बनाएर केही वर्षपछि पुनः विस्तार गर्नुपर्ने अवस्था आयो भने राज्यको ठूलो स्रोत र समय खर्च हुनेछ। पूर्व पश्चिम राजमार्गका अन्य खण्डहरू 4 तथा 6 लेनमा चुनौती भइरहेका बेला धानखोला लम्बाइलाई मात्र 2 दिनमा सीमित राखेर भविष्यमा यही सडक खण्ड यातायातको बुटाउनेट बन्ने जोखिम देखिन्छ। अहिले नै यस क्षेत्रमा सवारी चाप बढ्दछ। मालदार सवारी पर्यटन कृषि पालनको ढुवानी तथा औद्योगिक गतिविधि विस्तार हुने जाँदा आगामी दिनमा यातायातको मार्ग अझ बन्न निश्चित छ। त्यसैले एउटै राजमार्गमा फरक फरक माध्यमहरू अपनाउनुको सट्टा समग्र एकीकृत र दीर्घकालीन दृष्टिकोण आवश्यक देखिन्छ। त्यसैले म नेपाल सरकारको गम्भीर ध्यान पनि बढाउन चाहन्छु। धनकुरा लम्बे सडक खण्डको तत्काल प्राविधिक तथा सम्भाव्यता बन्द गरी एसियन हाइवेको मापदण्ड पूर्व पश्चिम राजमार्गको समग्र स्तरोन्नति योजना र भविष्यको यातायात चापसँग सम्बन्ध हुने गरी कम्तीमा 4 लेनमा निर्माण गर्न स्तरोन्नति गर्नको लागि चाहिँ प्रक्रिया अगाडि बढाइयोस्। देशको प्रमुख राजमार्गको एउटा खण्ड आज 2 दिन बनाएर भोलि फेरि विचार गर्ने महँगो बाटो होइन। आज भविष्यको आर्थिक अनुसार गरेर सुरक्षित जीवो र क्षमतायुक्त पूर्व निर्माण गर्ने नीति सरकारले अवलम्बन गरोस्। धन्यवाद।
5: सदस्य वसुमाया तामाङ, समय 4 मिनट, त्यसपछि माननीय सदस्य विश्वराज पोखरेल।

0: सम्माननीय सभामुख महोदय, नेपालको आफ्नै गौरवमय इतिहास बोकेको राष्ट्रिय ध्वजाबाग नेपाल वायुसेवा निगमको उडान क्षमता, यसका सम्भावना, संरचनाका संरचनागत कठिनाई र हाल देखिएका चरम ढिला सुस्तीका विषयमा सरकारको ध्यान आकर्षण गराउन उभिएको छु। सभामुख महोदय, हामी सबैलाई थाहा छ, एउटा समय थियो जब हाम्रा बोइङ जहाजहरूले लन्डन, फ्रेङ्कफर्ट, पेरिस र हङकङ जस्ता विश्वका प्रमुख शहरहरूमा नेपालको रातो र निलो झण्डा फराउँदै सिधा उडान भर्थे, तर आज हाम्रा उडानहरू किन खुम्चाइएका छन्? हालै म आफै कोरिया र जापानको भ्रमणमा जाँदाको एउटा तितो यथार्थ यहाँ सेयर गर्न चाहन्छु। म आफै दक्षिण कोरियाको कोरिया यात्रा गर्दा उडान रद्द भई अर्को दिन मात्र यात्रा गर्नुपर्ने कठिन अवस्थाबाट गुज्रिए। झन्डै 28 घण्टासम्म यात्रुहरूले भोगेको साथी निकै ठुलो थियो, तर विडम्बना यस्ता विदेशी एयरलाइन्सका गम्भीर लापरवाही र यात्रुको दुःखले संचार माध्यममा खासै हिसाब नपाउँदैन। तर नेपाल वायुसेवा निगमको जहाज 1-2 घण्टा ढिला हुँदा भने राष्ट्रिय स्तरका मिडियामा प्रमुख समाचार बन्छन्। म स्पष्ट पार्न चाहन्छु, म नेपाल वायुसेवा निगमलाई आलोचनाबाट मुक्त गराउन चाहन्न। निगम पूर्ण जवाबदेही हुनुपर्छ, व्यवस्थापनमा कमजोरी छ भने सुधार हुनुपर्छ, भ्रष्टाचार भने छानबिन र कारवाही हुनुपर्छ, यात्रुलाई दुःख दिइएको छ भने क्षतिपूर्ति दिनुपर्छ। तर तथ्यमा आधारित रचनात्मक आलोचना र संस्थाको छविलाई ध्वस्त पार्ने असन्तुलित प्रचार बीच एउटा ठूलो फरक छ। राष्ट्रिय ध्वजाबाग कमजोर हुनु भनेको एउटा संस्था मात्र बुझ्नु होइन, यसले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, विदेशी मुद्रा आर्जन, पर्यटन, रोजगारी र राष्ट्रिय हितमा गम्भीर आघात पुर्याउँछ। सहमुख महोदय, आज दक्षिण कोरियामा मात्र 1,00,000 भन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अध्ययन, इपिएस, रोजगारी व्यवस्थाका सिलसिलामा बसोबास गर्छ। वार्षिक 1,35,000 भन्दा बढी कोरियाली पर्यटन नेपाल आउँछन्। तर काठमाडौँ सोल सिधा उडानमा आज कोरियन एयरको एकाधि गर्छ। हाम्रो नागरिकले महँगो भाडा तिरेर पनि सिट नपाउने शास्ति भोगिरहेका छन्। यदि नेपाल वायुसेवा निगमले कोरिया उडान सुचारू गर्ने हो भने यसले हाम्रो पर्यटकीय क्षेत्र, होटल व्यवसाय, पर्यटकीय यातायात र गाउँका होमस्टेहरूमा ठूलो आर्थिक क्रान्ति ल्याउँछ। तर यति ठूलो फाइदा हुँदाहुँदै पनि कोरियन उडानको प्रक्रिया किन वर्षौंदेखि अड्केर राखिएको छ? हामीलाई थाहा छ, दक्षिण कोरियाको नागरिक उडान निकायले उडान अनुमति दिनु अघि नेपालको सुरक्षा र प्राविधिक मूल्याङ्कन मागेको थियो, तर नागरिक उड्डयन प्राधिकरण क्यानले आइसिएओ बाहेक अरूलाई अडिट गर्न दिँदैन भन्दै पन्छाउने काम गर्यो। म सदन मार्फत सरकारसँग स्पष्ट जवाब माग गर्दछु, कोरियाली पक्षले अडिटका लागि पठाइएको मूल पत्र कति कहिले प्राप्त भयो र त्यसमा क्यान र नियम बीच के कस्तो सम्बन्ध भयो? दक्षिण कोरियाले माग गरेको सुरक्षा अडिट किन सम्पन्न हुन सकेन? यदि कानूनी रूपमा अडिट गर्न नमिल्ने हो भने त्यसको स्पष्ट कानूनी आधार के हो? र यदि अडिटको आवश्यक छ भने क्यानले कोरियाली पक्षसँग तत्काल समन्वय गरी स्वीकार्य प्रक्रियाबाट अडिट गराउन किन गराएनन्? कुनै व्यक्ति, संस्था वा व्यावसायिक स्वार्थका कारण विदेशी एयरलाइन्सको आधिकारिक जोगाउन यो प्रक्रिया नियत बस ढिलो गराइएको त छैन? सभामुख महोदय, पर्यटन र कनेक्टिभिटी हाम्रो अर्थतन्त्रको मेरुदण्ड हो। तसर्थ म संस्कृति, पर्यटन तथा नागरिक उडान मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग जोरदार माग गर्दछु कि दक्षिण कोरियाली सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक G2G पहल गरियोस्। यदि अडिट आवश्यक छ भने तत्काल सम्पन्न गरियोस् र काठमाडौँ
1: मान्य सदस्य विश्वराज पोखरेल, समय 4 मिनट।

समन्वयेश्व मलाई केही दिन यता नेपाली समाजमा घरघरमा बलात्कारको घटनाको बारेमा चर्चा परिचर्चा भइरहेको छ, एक किसिमको त्रास फैलिरहेको छ। आज सदनमा पनि यही विषयमा सदन केन्द्रित रह्यो। निर्मला हत्या प्रकरणको अनुसन्धान निष्कर्षमा नपुग्दै यति गम्भीर प्रकृतिको, यति जघन्य प्रकृतिको घटना घट्नुले स्वाभाविकै रूपमा समाजमा त्रास र चिन्ता फैलिनु स्वाभाविकै हो। आज घर घरमा हरेक आमाका, हरेक छोरीका आमाहरू आफ्नो छोरीको भविष्यप्रति चिन्तित बन्न थालेका छन्। यद्यपि यो घटनामा अभियुक्त पक्राउ गर्न प्रहरी सफल भयो, प्रहरीलाई यस मानेमा आभार, प्रहरीप्रति आभार व्यक्त गर्नु पनि पर्छ र सरकारले न्याय दिने कुरामा प्रतिबद्धता व्यक्त गरेको छ, यसले पीड़ितलाई केही राहत पनि दिएको छ। यद्यपि बलात्कारको तथ्याङ्क हेर्ने हो भने अझै पनि मुलुक एउटा भयावह अवस्थामा छ। मैले एक वर्षको मात्र तथ्याङ्क यहाँ प्रस्तुत गर्ने अनुमति लिएँ सभामुख महोदय। आर्थिक वर्ष 82-83 तथ्याङ्क हेर्यो भने यो वर्षमा मात्रै 2400 बलात्कारका घटनाहरू भएको छ। यो भनेको झन्डै दिनको 6-7 बलात्कारका घटनाहरू भइरहेका छन्। मलाई लाग्छ अहिले हामीले यो सदनमा यो बलात्कारकै विषयमा छलफल गरिरहँदा पनि कहीँ कतै बलात्कारको घटनामा परेर कुनै छोरीहरूले न्यायको चित्कार गरिरहेको हुन सक्छ, किनभने दैनिक 6-7 घटना भइरहेको छ। त्यसो भने सबैभन्दा गम्भीर विषय सभामुख महोदय, यति ठूलो घटनामा 10% बलात्कारका घटनाहरू 10 वर्ष मुनिका बालिकाहरूमाथि भइरहेको छ र 11-16 वर्षको बालिकाहरू 40% हाराहारीमा परेका छन्। त्योभन्दा माथि 50% बलात्कारका घटनाहरू भएका छन्। यो घटनाको आधारमा सरकारले यो घटना रोक्न तीन क्षेत्रको गम्भीर समीक्षा गर्नु जरुरी देखिन्छ सभामुख महोदय। एउटा समाजको समीक्षा, जसमा हाम्रो समाजको वर्तमान मूल्य मान्यता र आदर्शको लेभल कहाँ छ, तह कहाँ छ, चेतनाको तह कहाँ छ, किन यो समाज यसरी अपराधतिर केन्द्रित भइरहेको छ भन्ने कुराको समीक्षा गर्नु जरुरी छ। दोस्रो, प्रहरीको व्यावसायिकता र सामर्थ्यको समीक्षा गर्नु जरुरी छ। प्रहरीको सामर्थ्य कति छ, यसको व्यावसायिकता लेभल के कति छ, योसँग साधन स्रोत कति छ, यसले मागेको कुरा हामीले दिएका छौँ छैनौ, यसलाई समयानुकूल अझै परिमार्जित गरेर अझै सशक्त बनाउने कुरामा हामीले ध्यान दिएका छ कि छैनौं भन्ने कुरालाई हेर्नु जरुरी छ। यसको सामर्थ्य र शक्तिलाई विकास नगरिकन यसलाई अभाव र अपमानमा राखेर रा, हामीले उपलब्धि खोज्यौं भने निश्चय नै उपलब्धि प्राप्त हुन सक्दैन। यसको जिम्मेवारी, यसको दायित्व जब हामीले यसलाई, यसको मागलाई पूरा गर्न सक्छौं, यसको अभावलाई पूरा गर्न सक्छौं, त्योबाट मात्रै अपेक्षित रूपमा प्राप्त गर्न सक्छौं। यसले लगाउने वर्दीले, यसले बोक्ने बन्दुकले त्यतिखेर ठिक ढंगले कानूनको कार्यान्वयन गर्न सक्छ जतिखेर यो साधन स्रोत अभावबाट मुक्त हुन्छ। त्यसले यसतर्फ सरकारले ध्यान दिनु जरुरी छ। जिम्मेवारी दिने, अभाव पूरा नगरिदिने, त्यो हिसाबको अपेक्षा फेरि सरकारबाट नरहोस् भन्ने म अनुरोध गर्न चाहन्छु। तेस्रो कुरा, वर्तमान कानूनको समीक्षाको सम्बन्धमा यहाँ धेरै छलफल भइसकेको छ, त्यसैले कानूनलाई समयानुकूल समीक्षा गर्नु

मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका भालु, वेश्या र साइबर सेना भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। साथै माननीय सदस्यहरूले बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु। मान्य सदस्यहरू, अब प्रतिनिधि सभा नियमावली 2083 परिच्छेद 8 बमोजिमको प्रश्नोत्तर कार्यक्रम प्रारम्भ हुन्छ। आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम रहेको छ। मान्य सदस्यहरू, मान्य मन्त्रीले उत्तर दिनु भएपछि प्रश्नकर्ता मान्य सदस्यले चाहेमा आफ्नो प्रश्नसँग सम्बन्धित विषयमा केन्द्रित रही 1 मिनटभित्र पूरक प्रश्न सोध्न सक्नुहुने बेहोरा समेत जानकारी गराउँछु। मान्य सदस्यहरू, अब उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तरको कार्यक्रम प्रारम्भ हुन्छ। अब म मान्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीलाई रोशनमा आउन आग्रह गर्दछु।

0: मान्य सदस्यहरू, अब प्रश्नकर्ता मान्य सदस्य हर्कराज राईलाई आफ्नो प्रश्न सोध्न अनुमति दिन्छु। प्रश्न नम्बर 11।
1: माननीय सभामुख महोदय, प्रश्न मेरो छोटो छ माननीय मन्त्रीज्यूलाई। उद्योग भन्नाले के लाई बुझाउँछ? यो संगीत, खेलकुद र चलचित्रलाई उद्योग भन्न मिल्छ कि मिल्दैन? मिल्छ भने यो चालु आर्थिक वर्ष 83-84 यी विषयहरूमा, संगीतमा, खेलकुदमा र चलचित्रमा के कति बजेट हामीले छुट्याएका छौँ, त्यसबारे जानकारी गराइदिनु होला। धन्यवाद।
0: मान्य सदस्यहरू, अब मान्य उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीलाई उक्त प्रश्नको उत्तर दिन अनुमति दिन्छु।
2: सुमान्य सभामुख महोदय, मान्य सदस्यहरू नमस्कार। यस सम्मानित सदनमा उद्योग, वाणिज्य, आपूर्ति मन्त्रालयको कार्यक्षेत्रका सम्बन्धमा मान्य हर्कराज राईले उठाउनु भएका मौखिक प्रश्नहरूको उत्तर दिनका लागि समय उपलब्ध गराइदिनु भएकोमा सामान्य सभामुख प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। मान्य हर्कराज राईले गर्नुभएको प्रश्नको जवाफमा, सामान्यत उद्योग भन्नाले कच्चा पदार्थ, श्रम पुँजी, प्रविधि र व्यवस्थापन जस्ता उत्पादनका साधनहरूको प्रयोग गरी वस्तु वा सेवा उत्पादन तथा प्रशोधन गर्ने आर्थिक क्रियाकलापलाई बुझिन्छ। औद्योगिक व्यवसाय ऐन 2076 तथा स्थिर पुँजीका आधारमा उद्योगहरूलाई लघु उद्यम, घरेलु उद्योग, साना उद्योग, मझौला उद्योग तथा ठूला उद्योग गरी 5 प्रकारमा वर्गीकरण गरेको छ। त्यसै गरी उद्योगलाई उद्योगबाट उत्पादन हुने वस्तु वा सेवाको प्रकृतिको आधारमा विभिन्न 8 समूहमा वर्गीकरण गरिएको छ। मान्यजीले उल्लेख गर्नुभएका विषयहरू विद्यमान औद्योगिक नीति 2067 र औद्योगिक व्यवसाय ऐन 2076 बमोजिम सेवामूलक उद्योगको वर्गमा पर्ने बेहोरा जानकारी गराउँदछु। यस्ता उद्योगहरू प्रचलित कानून बमोजिम उद्योग विभागमा उद्योगको रूपमा दर्ता हुने भए तापनि उद्योग प्रवर्धन, विकास र नियमन सम्बन्धी कार्यहरू सम्बन्धित निकायबाट हुने हुँदा वार्षिक कार्यक्रममा बजेट पनि सम्बन्धित निकायमै विनियोजन भएको हुने हुनाले आर्थिक वर्ष 83-84 यी सेवामूलक उद्योगमा विनियोजन गरिएको बजेटका सम्बन्धमा सम्बन्धित मन्त्रालयको मन्त्रालयगत बजेट सूचना प्रणालीबाट विवरण प्राप्त गर्न सकिने बेहोरा अनुरोध गर्दछु। धन्यवाद।
0: मान्य मन्त्री आसन ग्रहण गर्न सक्नुहुन्छ। मान्य सदस्यहरू, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रम यही समाप्त हुन्छ। साथै आजको लागि निर्धारित प्रश्नोत्तर कार्यक्रम पनि यही समाप्त हुन्छ। मान्य सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय अर्थमन्त्री डाक्टर सोनी मगलेलाई संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।

सम्माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 तथावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव

हामी सदस्यहरू अब म उक्त प्रस्तावलाई निर्णय प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोला, यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन, तसर्थ संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक 2083 तथाभाग छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। मान्य सदस्यहरू, अब माननीय परराष्ट्र मन्त्री शिशिर खनाललाई राहदानी पहिलो संशोधन विधेयक 2083 तथावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव

0: सभा नै सभामुख महोदय सभामुख महोदयको अनुमतिले राहदानी पहिलो संशोधन विधेयक 2083 तथावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्दछु। धन्यवाद। माननीय सदस्यहरू, अब म उक्त प्रस्तावलाई निरार्थ प्रस्तुत गर्दछु। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यले हुन्न भन्नुहोस्। हुन्न भन्ने आवाज सुनिएन तसर्थ राहदानी पहिलो संशोधन विधेयक 2083 तथावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब माननीय महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बाजीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 तथावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु।
1: माननीय सभामुख महोदय, सभामुख महोदयको अनुमतिले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण पहिलो संशोधन विधेयक 2083 दफावार छलफलका लागि नयाँदिल्ली कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QEA प्राप्त एक क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू पर्याप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर दर्शित वन सम्पर्क नम्बर 0956-94-495। कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यागभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राणी 2083 आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10% जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
1: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556-90-959 98550-60-359 र 98550-67-359।

0: हजुर चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग एकता क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801007477 छोयो कि छोड्यो
1: चैतेभानमा नेट ब्लास्टको समस्या चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेभानमा नेट ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको दाँतमा कालो धब्बा देखिए, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला घाँचिएको छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षिक आर्द्रता, शीत र नाइट्रोजन मलको बढ्दो प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू रोग प्रतिरोधात्मक जातहरू जस्तै कल्टी दुई, हर्दनाथे, कुमल दुई, कुमल पाँच, कुमल छ र कुमल सात लगाउने। खेतमा पानी जमाइ राख्ने स्ट्रिन वा बेरोसा 2-3 ग्राम प्रति केजी बिउका पार्ने बिउ उपचार गर्ने बिराज राख्ने। चारिसाइटका जो 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासोगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोना जो 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्। विगत 5 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चन्द्रमी बजार, चितवन, प्रोप्राइटर, लोकनाथ लामिथाने, मोबाइल 9895552454, 9895520454, इमेल lovelogic@gmail.com।
2: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउने नेपालीको एप्लिकेशन,
3: नेपाली कृषि नीति तथा पञ्चायतको जानकारी,
2: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरणी,
3: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
2: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
3: नेपाली रेडियो तथा अनलाइन रेडियोहरू,
2: नेपाली विनिमय दर, सुनसादीको दर, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आज डाउनलोड गर्नुहोस्। नेपाली भाषा हाम्रो समय हाम्रो दुनिया।
4: आमा एक गिलास दही फर्न साह्रै गर्नु हो।
5: आमा
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलसुक।
6: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको चेन्जी आन्दोलनका सहित परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवनयापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार चेन्जी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगाडि वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका भारतीयहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्बन्धी जिल्ला प्रशासन कार्यालय चितवनको सूचना। चालू आर्थिक वर्षको शुरूवाती दिनदेखि नै राष्ट्रिय परिचय पत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्याधिक चाप बढेको हुँदा मिति 2083 साउन 7 गतेदेखि निम्नानुसार गरिने व्यवहारा जानकारीको लागि अनुरोध छ। सेवा कराईहरूको चापलाई मध्यनजर गरी मिति 2083 साउन 7 गतेदेखि बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म दैनिक करिब 750 जनाको लागि सेवा दिने प्रबन्ध मिलाइएको छ। टोकन प्रणालीबाट तय हुने आफ्नो पालोमा धैर्यताका साथ बसी फोटो खिचाउनु हुन अनुरोध छ। विगतमा परिचय पत्र नम्बर प्राप्त गरिसकेका सेवाग्राही महानुभावहरूलाई उक्त नम्बरका आधारमा सबै काम हुने भएकोले केही दिनका लागि जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य नगरिने व्यवहारा अनुरोध छ। राष्ट्रिय परिचय पत्रको लागि फोटो खिच्ने कार्य पश्चात तपाईँको राष्ट्रिय परिचय पत्र नम्बर आउने र विभागबाट सिस्टम अपग्रेडको कारण यात्रुमा ढिलाइ भएको हुँदा क्रमशः यात्रु हुँदै जाने र उक्त प्रयोजनको लागि जिल्ला प्रशासन कार्यालयमा धाइ रहनु नपर्ने व्यवहारा अनुरोध छ। जिल्ला प्रशासन कार्यालय चितवन।
3: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिनु पर्ने।
6: नानी के भन्यो, किन रहेको, विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्थाको कुरा हामी धेरै चिन्तित छौँ, के कुराको चित्त बुझेन छोरी।
3: हेर्नु न बाबा,
6: के गर्ने त, राम्रो छ त तिमीले रोजेको खोजेको जस्तो

0: Thank you.
1: रेडियो पाइ नो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट पाइ नो

사귀는 사람에 있어서 아기리 사자고 차버주 is 6 p.m.

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बहुदिन दर्ता भएका कम्पनीको म्यागभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निलाम हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556-90-959 98550-60-359 र 98550-67-359।
2: चितवन जिल्लाको रत्ननगर र भैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेट ब्लास्ट हात्ती मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुन्तिरको दाँतमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ। रोगको लागि अनुकूल मौसम, अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू: रोग प्रतिरोधात्मक जातहरू जस्तै कल्के 2, हर्दिना 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने। खेतमा पानी जमाइ राख्ने। विस्टिङ वा बेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गर्ने बिहार राख्ने। ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्काउनुहोस्।
3: आमा, एक गिलास दही खान्न, साह्रै गर्मी हो।
4: आमा, मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ। तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: पर्याप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 सिट 1, सम्पर्क नम्बर 0656-93-495।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 MHz।
1: रेडियो साइनो 89.8 MHz। तपाईँ हाम्रो अटुट साइनो।

0: No! No! No!
1: सफाई आईलेट सुन रही नूंचा रेडियो साइनस 89.8 में।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: साहिनो समय सूचक अहिले साँझको 7 बज्यो 7 PM।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
3: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
3: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने।
3: खेतमा पानी जमाइराख्ने,
2: वेभिस्टिन वा डेरोसार 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने,
3: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्नी।
5: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम चितवनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो, लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98-450-82-997,
4: 98-550-10-997।
7: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
8: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह, BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
7: कलेजका विशेषताहरू:
8: पर्याप्त सुविधा सहित आफ्नै भवन,
7: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
8: पर्याप्त छात्रवृत्ति व्यवस्था,
7: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
8: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656-493-495।
9: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
10: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
9: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
10: तपाईँको दैनिक, साप्ताहिक, मासिक तथा वार्षिक राशिफल,
9: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
10: नेपाली FM तथा अनलाइन रेडियोहरू,
9: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय, हाम्रो गौरव।
11: रेडियो साइनो 89.8 मेगाहर्ट्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन
0: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर सुन चाँदीको दर भाव मौसम सम्बन्धी सूचना र सार्वजनिक विदा बारेको जानकारी लिन पनि
1: नेपाली पात्रो अब तपाईँको मोबाइलमा
2: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।

0: बहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्षी दलका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोल्ने अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाण्डु बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
2: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
1: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छेदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तौल नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
3: जब घटना घट्छ, सड़क ताच्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिक ठर्याएर 3 वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले छनिक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदमात बाँधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाओ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
4: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाओ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना 1 सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
1: एशिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाण्डुमा आजदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एशिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डु टोइले युनेस्को र एआईबीडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभएको छ। एआईबीडीका सीईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि 2 दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुराबका निर्देशक श्रीमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोगको रोक्न संचार माध्यमको भूमिका र बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
4: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
5: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन, त्यो हुँदाखेरि आइरहेछ। जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न पाइने भन्ने छ, यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौँ, अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठुलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौँ न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
1: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रो अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
6: नेपाल आफैमा पनि हिमाल पहाड़ तराई यो विविध तरिकाका खाद्यान्न, फलफूल, तरकारी, जड़ीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टू द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनु होला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
1: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नुभयो।
7: यो अवसर नेपालमा भोलि महत्वपूर्ण दिन हो। हामीले चाहिँ यो एआईबीडी ले 50 वर्षमा प्रवेश गर्दैछ। यो एसिया प्रशान्त क्षेत्रमा एउटा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ। यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं। त्यसका लागि एआईबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै, खास गरी अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक, भौगोलिक, रमणीय वातावरणमा यहाँहरूको यो सन्ध्याकालीन समय बितोस्, त्यसका लागि शुभकामना छ।
1: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढ़ी देशका करिब 200 प्रसारणकर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो, त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भनी सांसदको संख्या 4 रहेको थियो। मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92 सदस्यीय प्रदेश सभाको बहुमत 47 भन्दा बढ़ी हो। मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो। प्रदेश सभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थिति हुनुभएको छ। मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउनु भएका छन्। युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 कम्पनीले तत्काल एफडब्ल्यूसीएमएसबाट नाम हटाउने सहमति गरेका हुन्। सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरूद्धमा विरोध जनाएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव वैदेशिक रोजगार विभाग संघका महासचिव हरि डाङ्गीले सीआईएमसँग बताउनुभयो।
8: मन्त्रालयमा श्रीमान सचिवजी अनि त्यसै गरी मन्त्रालय मन्त्रीजीको सल्लाहकार होइन, अनि त्यसै गरी महानिर सचिव लगायत हामी व्यवसायजीहरू, नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति, विभिन्न घरक संस्थाका अध्यक्षजीहरू सल्लाहकार रोभरमा जो 25 समावेश भएका थिए यी व्यवसायजीहरू, उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको निर्णय मान्छौँ। हामी थाहा भएर कुनै पनि थाहा नभएर त्यहाँको नाम आयो, यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्ने कुरा छौँ। सम्पूर्ण व्यवसायीहरू समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ।
1: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढ़ी रकम अशून्य प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले पहिलो जित हासिल गरेको छ। आज भएको खेलमा नेपालले रोबर्ट हरि किङ्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो। नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबर्ट 18.3 ओभरमा 115 रनमा अल आउट भयो। यसअघि नेपालले शुरूआतै 2 खेलमा हार बेहोरेको थियो। नेपालले आफ्नो चौथो खेल बुधबार एसीटी कोमिन्ससँग खेल्नु भएको छ।
9: सन्तोष गन्धर्व राप्ती सुनारी अस्पतालमा 24 घण्टा सेवा पाएपछि स्थानीय खुशी।
10: मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, खान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो।
9: उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट। नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: प्याजको भिट्टा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
13: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
12: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
13: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
1: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय मनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकीको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 15 शैयाको राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय बासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यताबाट हटेको छ।
16: बाँकेको राप्ती सुनारी गाउँपालिका 3 का रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालमा अपरेशन मार्फत सुत्केरी गराइएको थियो। अपरेशनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 15 शैयाको अस्पतालबाट सेवा पाएपछि खुशी लागेको उहाँको भनाइ छ।
17: टाँगा खोलाएर घर लगाउँदा घुमेर आएको, अनि खोल्ने बेला पाकेको थियो, त्यही भएर डाक्टरहरूको सल्लाह अनुसार हिँडिरहेको छु। मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, खान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै गाउँठाउँ नजिकै बाहिर जाँदा जाने बेला चाहिँ अलिकति बढी खर्च हुने नजिक भएपछि एकदमै सहज भयोस्।
16: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रस्तुतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन एमबीबीएस डाक्टर, एनेस्थेटिक, मेडिकल अधिकृत र 2 स्टाफ नर्स गरी 5 स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे, ल्याब र अल्ट्रासाउण्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अननी बबिना नगरकोटी राप्ती सुनारी गाउँपालिका लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड़ रूपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सुनारी चारका वडाध्यक्ष मिनराज खड्का,
18: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड़ लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौ। सम्भवतः हामीले असोच देखि सीएसका जुन अपरेशन डेलिभरी अपरेशनहरू डिफ्याक्चर भएका र अन्य जनरल ओपिडीका सेवाहरू सेवा विस्तार गर्ने तयारी छौ।
16: हाल अस्पतालमा 3 ओपिडी सञ्चालनमा छन्। राप्ती सुनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कुमुलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तत्त पौडेल बताउनुहुन्छ।
19: नेपालगंज जानुपर्ने बाध्यता कुमुलपुर जाने बाध्यताको अन्त्य गर्दछ। स्वास्थ्य मौलिक अधिकार हो। आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौँ। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौँ, बर्थिङ सेन्टरको व्यवस्थापन गरेका छौँ, अल्ट्रासाउण्डको व्यवस्थापन गरेका छौँ।
16: अस्पतालमा शल्यक्रिया सहितको सेवा विस्तारका लागि राप्ती सुनारी गाउँपालिका, निक साइमन इन्स्टिच्युट र राप्ती सुनारी अस्पताल विकास समिति बीच सम्झौता भएको छ। मेसु जोशी, सीआईएन रेडियो कृष्णसार, नेपालगंज, बाँके।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहेको सर्वसाधारणका लागि नयाँ संसद भवनमा खुला राख्न खोजिएको व्यवस्था।
7: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संचार गर्ने साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ।
9: खुला संसदको आवश्यकता र सुधारका लागि गरिएको प्रयास कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि 7 प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
7: नागरिकसँग संसदको गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरूरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
20: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नुभयो।
7: होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ, बरू हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढ़ी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूभन्दा त हामी वेबसाइटमा हाम्रो अपटुडेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरू पनि, खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि
0: अगाडि बढ्दैछौ।
20: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौ, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चै प्रभावकारी र तपाईँ स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
0: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संसदकर्मी साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौ। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गरे आएकै हौ, त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौ र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्टै गर्नु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
20: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरित्वको नाममा हतारले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौ। त्यो खालको भेदभाव हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन,
0: यस्तो
20: अथवा यो ठिक हो भन्ने पनि लागेको हुनसक्छ संघीय संसद सचिवालयलाई?
0: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा संचार माध्यमहरूको विकास जरुरी छ, त्यो विकास भनेको संख्यामा अभिवृद्धि पनि हो। मिडिया खास गरी मास मिडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यस कारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मीडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मीडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पछिमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषणकै चरणमा छ। तर संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौँ, डिस्करेज पनि गरेका छैनौँ। तर त्यसका केही ड्रब्याक्सहरू छन्, त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौँ। यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न विस्थापन गर्न खोजेका चाहिँ होइनौ।
21: म अरुणा जोशी, म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी, कस्तो खालको गाइडलाइन भन्नुभएको, सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभयो हुन्थ्यो भने।
0: प्रश्नको लागि धन्यवाद। मैले सिधै प्रश्न यता लिल सल्लाह मौकै नदेखि आफैले बोल्न थाले। कसको भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ होइन, अब सरकारले पनि कानूनी रूपमा नियमन गरेकै छ, सूचना विभाग छ, विभिन्न छ, सोसियल मिडियाको के छ त? केही पनि छैन। नेपाल सरकारलाई चाहिँ अनुरोध गरेर अवस्था के हो भन्दाखेरि चाहिँ यो सबभन्दै एउटा नियमन गर्ने कानून चाहिन्छ भनेर हो। बाहिर भएन कानून अन्त ढिलो हुन्छ, त्यस्तो अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने? अब जस्तो विभिन्न अब सेरफेरो .com भन्नुहोस् अथवा कुनै युट्युब च्यानलहरू होला जसले राम्रो कभर गरिरहेको छ, ठिक छ, त्यसलाई किन प्रमोट नगर्ने? त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन्, खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन्, उनीहरूले हेर्न चाहन्छन्, त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलन्। त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ, नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन। तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै एउटा संचारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ, यदि त्यो एप्रुभ भएको छैन त्यसको संयोजक मैले त्यहाँ अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरा त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन्, तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन्, उनीहरूको राम्रो प्लेटफर्म छ, उनीहरू रजिस्टर छन्, उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो पहिलो कुरा. दोस्रो कुरा, अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन्, एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन् ती सूचकाङ्क गाइडलाइन भनेको हो मैले. ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ, त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ. जस्तो अर्को पनि छ खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ, एउटा ओपन बजेट इन्डेक्स पनि छ, त्यसमा नेपाल 2017 चाहिँ 52 ऱ्याङ्किङमा परेको छ. यसको मतलब भारत 47 थियो. यो गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ, उताका हेरेर पनि गरिरहेका हुन्छौँ.
2: गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ. अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ. काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मीको भेला शुरू भएको छ. एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ. पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ. कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ. फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव दिएका छ. मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन् र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालले पहिलो जीत हासिल गरेको छ. हवस् त, आजलाई साझा खबरको समय सकियो. प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद. भोलि भदौ 9 बिहान 6 साझा खबरमा फेरि भेटौंला. अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु. नमस्कार, शुभरात्री.

0: पहिलो समय सूचक अहिले रातिको 8 बज्यो इट्स 8 PM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
2: आमा एक गिलास दही खाऊँ न, साह्रै गर्मी हो।
1: आमा मलाई दुध है।
2: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
2: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
4: ए लौ न लौ लौ, चटाइन पर्न आटो सबैजना यता आओ त यता, यो ठुलो रुखको खेतमा बसौ।
5: हुन्न हुन्न, चटाइन गर्दा रुखको खेतमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 तोर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550309 र 98550309।
9: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
0: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
9: कलेजका विशेषताहरू:
0: पर्याप्त सुविधा सहित आफ्नै भवन,
9: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
0: पर्याप्त छात्रवृत्ति व्यवस्था,
9: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
0: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0656493495।
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 चनौली बजार चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550524454, 98455204454, इमेल lok.logic2@gmail.com।
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट IT सोलुसन।
12: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
12: हे दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
11: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली, चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 9842509586।
13: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन कुन्नी।
14: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
15: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
14: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
15: बाबा, हाम्रै पश्चिम चौनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
14: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
15: सम्पर्क नम्बर 9845082997,
13: 9855109997।
11: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धुम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ।
16: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
11: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिँडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
16: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
11: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वासप्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
16: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनाव मुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
11: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल उचाइ अनुसारको तौल कायम गर्ने। आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 1166 चौबिसै घण्टा सेवा उपलब्ध छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा र स्वास्थ्य कार्यालय चितवन।
17: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासबुक एप्लिकेशन,
18: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
17: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
18: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
17: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
18: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
17: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
1: चैते धानमा नेट ब्लास्टको समस्या।
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
3: रोगको लागि अनुकूल मौसम,
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू:
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
2: खेतमा पानी जमाइराख्ने।
3: वेबिस्टिन वा डेरो साग 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
2: ट्राइसाइक्लाजोल 75%, डब्लुपी 0.75 ग्राम प्रति लिटर, पानीमा वा कासुगामाइसिन 3%, एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
4: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
5: आमा, मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
2: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेलचोक।
6: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
7: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
6: कलेजका विशेषताहरू:
7: पर्याप्त सुविधा सहित आफ्नै भवन,
6: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
7: पर्याप्त छात्रवृत्ति व्यवस्था,
6: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
7: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
8: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।
9: यतिखेर बेलुकाको 9:15 बजेको छ। अब यहाँले सुन्न सक्नुहुनेछ BBC नेपाली सेवाको समाचार।

0: फाँसी बेरोमा दुईटै समाधान हुने विषय होइन। सेक्सुअल भायोलेन्सका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर अनुसन्धान गर्नुपर्छ।
1: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिस प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार गर्नी अनुसारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्री भूभागसम्म मार हान्न सक्नेछन्। बर्नमले भने, तपाईहरूले सम्पूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बालबच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नयाँसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिस प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्नु भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रयागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिण संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानकी सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीवीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीवीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीवीका बुवा र भाइ समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि संदिग्ध बारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो। साझापखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
2: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
3: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
4: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
3: सत्तापक्षीय अर्की सांसद आशा झा
5: भन्छन्, आवश्यकता नै अविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय
4: किन कायम हुन सक्दैन?
3: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ, तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबू ओलीको तर्क छ,
5: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको वाचकमा बाधक बन्छ भने सरकारले त्यसको पुनरावलोकन र कानूनी समाधान खोज्ने राजनीतिक साहस देखाउन म आग्रह गर्न चाहन्छु।
3: बाराको उक्त घटनाको अनुसन्धानको क्रममा दुई नाबालक सहित अहिलेसम्म 9 जनालाई पक्राउ गरिएको त्यहाँको प्रहरीले जनाएको छ। के अहिलेको नेपालको कानूनमा दण्डको व्यवस्था अपर्याप्त नै छ? त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल भन्छन्,
6: हाम्रो कानूनमा ग्याप छैन, त्यति धेरै शीतलो कानून चाहिँ होइन। समयमा पनि हामी कहाँ कमजोर छैन, समय पनि सफिसियन्ट रूपमै छ। तर हामी कहाँ जुन अनुसन्धान गर्ने प्रक्रिया नै असाध्यै शीतलो, एकाउन्टेबल नहुने, संवेदनशील नहुने, होइन, अनुसन्धान गर्ने मेकानिजमको जुन खालको प्रभावकारिता सुस्तता हुनुपर्छ नि, त्यो नै छैन कि। अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू, अवेरनेसका कुराहरू, अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त, होइन, स्थानीय तह र प्रहरी मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने, कम्प्लेन गर्न लगाउने, त्यसको बारेमा जानकारी तुरन्त दिने भन्ने त्यो खालको चाहिँ भएन कि। हामी एडभोकेसी त गरौँ, अलिक सबै एडभोकेसी भयो जस्तो छ कि, सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त।
4: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन्, त्यसमा चाहिँ तपाईँको धारणा
6: मेरो त के हो भने, अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेको छ, होइन, अनुमोदन गरेको छ। त्यसमा त तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन। अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन, बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा। त्यसको प्रोसेस लामो हुन्छ, होइन, तर अब त्यो एउटा पाटो छ। मैले भने कानून कमजोर छैन, हामीका अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनुपर्छ, उनीहरूको संवेदनशीलता, पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ, जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ, हामी कहाँ त देखिएन कि।
4: वर्षेनी तथ्याङ्क हेर्ने हो भने प्रश्नहरू नसक्नुको कारण चाहिँ यो जुन
6: एकाउन्टेबलै नभएको, एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भयो, अनि तपाईँको अहिले त प्रहरीमा गयो, जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले, तर कम्प्लेन सुन्ने, त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त। प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको, त्यो हाईकमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन्, तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि, जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू, उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन। मैले प्रहरीलाई दोष नदिन, स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो, जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो, क्यापेसिटी बिल्डिङका कुरा, सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक सुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन कि। अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ, उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ, स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ, यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने, कसलाई समाउने, होइन, मात्रै होइन, कानुन त राम्रो बनाएर मात्रै हुँदैन, कानुनलाई चलाउने संयन्त्रहरू, ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो, अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो, एकाउन्टेबल बनाउनु पर्यो।
4: यो तपाईँले अघि जाहेर पनि लिन मान्दैनन् भन्नुभयो नि, त्यो किन
6: कति हो नमान्नेमा त एउटा कुरा के हुन चाहन्छ भने, कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने, होइन, त्यस्तो खालको पनि छ नि त, धेरै भन्दिनँ म, तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा त्यो त फेरि त्यसको लिगल प्रोसिडियर त प्रहरीले अगाडि लानै पर्छ नि। त्यस्तोमा बरु ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरु, तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने, किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त, लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त प्रभावकारी हुन्छ।
4: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ?
6: त्यो 3-4 क्याटेगोरी छ, रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिता 240 नै भन्छ। रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो, कहिले बाहिर आउनै पाउँदैन। जिन्दगीभरि उपासन जेल हो नि, जन्म कैद अर्को पनि छ, त्यो चाहिँ 25 वर्ष हो।
7: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास, अब यसमा त झन् 3 वर्षीय बालिका होइन,
6: त्यही त 10 वर्षभन्दा मुनिको बालिकालाई यदि कसैले रेप गरे भने त यसै पनि 20 वर्ष कैद छ हाम्रो सजाय। 20 वर्ष भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त
7: आजीवन कारावास हो। भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छैन अहिले कानुनी।
6: अपार नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो। जो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ, कि संवेदनशीलता नै भएन कि हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ, छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ।
3: कि त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता ढालसँग कुरा गर्दै तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। संक्षिप्त प्रसंग, सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन्। त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन्। सभामुख दोलप्रसाद अर्याल।
8: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
3: उनले संसदहरूलाई सचेत गराउँदै भने,
8: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
3: बेलाबखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिश प्रधानमन्त्री एन्ड्रू बर्मनले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। युगको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनियन साडीबाट। आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्मनले किएवलाई सहयोग गर्ने मामिलामा युक्रेनले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न होइन र, किएवमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेपास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेपास्त्र बनाउन सकोस् भनेर युक्रेनले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेपास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेपास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेपास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेपास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेपास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ। बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनियन चारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख हुनसकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका निम्ति हामी सबैलाई बिदा दिन्छौ।

0: don't worry. मेरो सल्लाह कोभिड छ हाम्रो बेस्ट एक्टिभ टेक्नोलोजी यो धेरै जस्तो डेन्टल प्रब्लमको कारण कोभिड छ डेन्टल प्रब्लमलाई सुरु हुनुभन्दा अगाडि हेर्नु
1: मार्यो भने एउटा मात्रै मर्छ एन्टी रोज जेल यसलाई खाएर कक्रोचेस मर्छन् र बाँकी सारा कक्रोचेसलाई मार्छन् एन्टी रोज जेल

0: आज विक्रम सम्वत 2083 भदौ 9 गते मंगलबार, साउन शुक्ल द्वादशी 25 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एमसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: बारा घटनाको पीड़ितका विवरण र आरोपितका बयान छताछुल्ल। बन्तरे डाँडावासीसँग पटक पटकको सहमति, समस्या उस्तै। अधिवेशन रोक्न माग गर्दै देउवा र खड्काद्वारा अदालतमा माग। ढुंगा, गिटी र बालुवामा संघीय सरकारको नजर लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको स्वदेशमै रोजगारी र आमदानीको अवसर शीर्षकको शुभ समाचार।
0: वैदेशिक रोजगारीका लागि युवा विदेशीने क्रम बढ़िरहेका बेला हेटौड़ाको चित्ते खोलामा खुवा अर्थात कुराउनी उत्पादन र बिक्री व्यवसायले युवालाई स्वदेशमै रोजगारी र आमदानीको अवसर दिएको छ। खुवाका लागि प्रख्यात हेटौड़ा उपमहानगरपालिका वड़ा नम्बर 6 र 17 क्षेत्रका नयाँ तथा पुराना व्यवसायीले दूध जन्य परिकार उत्पादनबाट मासिक 10,000 देखि लाखौं रूपियाँसम्म आमदानी गर्न सफल भएका छन्। व्यवसाय विस्तारसँगै दुग्ध उत्पादक, किसान, डेरी, सामुदायिक वन र श्रमिक समेत लाभान्वित भएका छन्। हेटौड़ा काठमाण्डु सड़क खण्डको कान्ति लोकपथ अन्तर्गत पर्ने चुच्चे खोला खुवा उत्पादन केन्द्रका रूपमा परिचित भएको छ। यहाँ 1 दर्जन भन्दा बढ़ी व्यवसायीले दैनिक 100 लिटर दूध घोड्दै खुवा, गुदपात, पुष्टकारी, पेड़ा, बर्फी लगायतका परिकार उत्पादन गर्दै आइरहेका छन्। हेटौड़ाबाट काठमाण्डु आवाजावत गर्ने यात्रुले समेत यहाँका उत्पादन कोसेलीका रूपमा लैजाने गर्दछन्। सड़क सञ्जालको विस्तारसँगै यहाँको खुवा व्यापार तथा व्यवसाय विस्तार भएको पाइन्छ। हेटौड़ा सत्रका लकेश सापकोटाले साथीभाइ विदेशिएपछि आफ्नै ठाउँमा भैंसीको दूधबाट खुवा उत्पादन गरी व्यवसाय शुरू गर्नुभएको हो।

0: पीएस तेस्रो वर्षमा अध्ययनरत उहाँले मासिक करिब 50,000 रूपियाँ आमदानी गर्दै आइरहनु भएको छ। उहाँलाई आमा बुबाले पनि व्यवसायमा सहयोग गरिरहनु भएको छ। सापकोटाको अनुसार उत्पादन भएको खुवा गुटपा पुष्टकारी लगायतका सामग्री हेटौँडा काठमाडौँ रूटमा चल्ने सवारीका यात्रुले कोसेलीको रूपमा लैजाने गरेका छन्।
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो।

0: विलम्ब गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहुन सधैँ किन एक नास हुन्थेन, तर पनि मन भुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरो छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
1: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
2: ए भतिज, तँ त एकाएक शाकाहारी भइसरे, कमजोर होलास है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैन कमजोर भइन्छ र? बजारमा जति पनि ताजा तेलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेर लाग्ने।
1: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
4: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: नेपाली खबरमा पहिलो पृष्ठका खबर, बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। गत साता बाह्रमा बालिकामाथि भएको निर्मम बलात्कार र हत्याको घटना अझै सेराइसकेको छैन। यो घटनापछि व्यक्तिगत गोपनीयताका विषयमा सरकारी संयन्त्रमाथि मात्रै प्रश्न उठेको छैन, विद्यमान कानूनी प्रणाली बारे समेत बहस शुरू भएको छ। घटनाको छैटौं दिन सरकारले पीड़ित परिवारसँग सम्झौता त गर्यो, तर यसबीचमा मृतक बालिकाको गोपनीयताबारे सरकार, संचार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता र अधिकार कर्मीहरूले नै ख्याल राखेनन्। कतिसम्म भने यो घटना मा जोड़िएका मन्त्रीहरूले पीड़ित बालिकाको गोपनीयता कायम राख्नुपर्ने कानूनी व्यवस्थाकै उल्लंघन गरे। सरकार र पीड़ित पक्ष बीच भएको सम्झौता पत्र जुन सरकारी पक्षले नै सार्वजनिक गर्यो, त्यसमा पनि पीड़ित बालिकाको गोपनीयता उल्लंघन गरिएको छ। गृहमन्त्री सुधान गुरूङ, कानून मन्त्री सुविता गौतम, भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल, महिला तथा बाल बालिका मन्त्री सीता बादी र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीद्वारा हस्ताक्षरित उक्त सम्झौता पत्रमै पीड़ित बालिका र उनको परिवारको नाम उल्लेख गरिएको छ। कानून बनाउने र कार्यान्वयन गराउने जिम्मेवारी बोकेका पाँच पाँच जना मन्त्रीले हस्ताक्षर गरेको दस्तावेजमै कानूनी प्रावधानको उल्लंघन गरिएको छ। नेपालको अपराध पीड़ित संरक्षण ऐन 2075 दफा 6 गम्भीर प्रकृतिका अपराधको अनुसन्धान चलिरहँदा पीड़ितको गोपनीयता पूर्ण रूपमा कायम गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ। पीड़ितको प्रारम्भिक सूचनामा प्रहरीको सधैं बेवास्ता उपशीर्षकमा यससँगै खबर छ। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा आफ्नी नाबालक छोरी बिहान 8 बजेदेखि हराएको भन्दै खोज तलाशका लागि बुबा आमाले 31 साउनमा लिखित निवेदन दिए। घर छेवैमा खेलिरहेकी छोरी एकाएक हराएपछि शुरूमा परिवार आफैले खोजी गर्यो, पछि स्थानीयको समेत सहयोग लिएर खोज तलाश भयो। फेरि फेला नपरेपछि इलाका प्रहरी कार्यालय सिमरामा 11:15 बजे आमाले लिखित निवेदन दिँदै प्रहरीको सहयोग खोजेकी थिइन्, तर प्रहरीले उजुरीलाई जति गम्भीर बनेर लिनुपर्ने थियो त्यति नदेखाएको परिवारको गुनासो छ। बुबाका अनुसार गाउँले मिलेर खोज्दा छोरी सधैं गइरहने एउटा बन्द घरभित्र हेर्न खोजिएको थियो, मैले किन नखोलेको भनेर सोद्धा जंगीले हामीलाई नै दोष देखाउने काम गरे। बुबा भन्छन् प्रहरीलाई पनि भन्यौं तर मौखिक मात्र भनेर मिल्दैन, जाहेरी दिनुहोस् भने। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, बलात्कार घटनामा सरकार, समाज र सञ्जाल संवेदनाहीन, पीड़ितका विवरण र आरोपीका बयान छताछुल्ल शीर्षकमा।
7: बंचरे डाँडा ल्याण्डफील्ड साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दा बीच पटक पटक सम्झौता भए पनि वर्षौंदेखि समस्या ज्यूका त्यू छन्। कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आइरहेका छन्। भएका सहमति, कार्यान्वयनमा व्यवस्था, स्रोतमा फोहोर नछुटाउनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो। फोहोर पुर्याउन हुने अवरोधपछि छुट्टा छुट्टै समयमा साना ठूला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन्, तर कतिपय कार्यान्वयन नभएको उनीहरूको गुनासो छ। 2062 जेठ 6 गतेदेखि नुवाकोटको बंचरे डाँडामा फोहोर फाल्न थालिएको हो। त्यस यता स्थानीयले गर्ने अवरोध हटाउन 175 भन्दा बढ़ी सहमति भइसकेका छन्। वर्तमान सरकारले पनि बंचरे डाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल शुरू गरेको छ। केही दिन अघि सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोड़िएका सम्बन्धित निकायका प्रमुख, फोहोर मैला व्यवस्थापन विज्ञ तथा बंचरे डाँडा फोहोर मैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयका प्रतिनिधिको सहभागितामा छलफल गराउनु भएको थियो। मन्त्री तिमिल सिन्हाले ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोर मैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल शुरू गरेको बताउनु भएको थियो। बंचरे डाँडा ल्याण्डफिल्ड साइट पटक पटक सहमति समस्या जस्ताको तस्तै आजको गोर्खा पत्र दैनिकमा मुख्य खबर छापिएको छ।
6: नेपाली कंग्रेसको आधिकारिकता सम्बन्धी विवाद बारे संस्थापन इतर देउवा पक्षले सर्वोच्च अदालतमा दुईवटा रिट पेश गरेको छ। कंग्रेसको 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै संस्थापन इतर समूह फेरि सर्वोच्च अदालत पुगेको हो। पार्टीको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार सर्वोच्च अदालतमा छुट्टा छुट्टै रिट निवेदन पेश गर्नुभएको छ। शेरबहादुर देउवाको तर्फबाट वारिस असरुल हकले महाधिवेशनका गतिविधि रोक्न माग गर्दै रिट पेश गर्नुभएको छ भने खड्काको वारिस श्रवण कुमार श्रेष्ठ रहनु भएको छ। तर सर्वोच्चमा पेश रिट आज अर्थात मंगलबार मात्रै दर्ता हुने भएको छ। पूर्व सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्काले पेश गरेको रिट सोमबार पनि दर्ता नभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले दुवै निवेदन मंगलबार मात्र दर्ता हुने जानकारी दिनुभयो। कंग्रेसको महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काको छुट्टा छुट्टै रिट निवेदन शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
7: संविधानले खानी तथा खनिज पदार्थ सम्बन्धी विषयमा संघ प्रदेश तथा स्थानीय तहको अधिकारको बाँडफाँड गरेको छ। तर यस सम्बन्धमा प्रचलित खानी तथा खनिज पदार्थ ऐन 2082 संघीय शासन प्रणाली कार्यान्वयन पूर्वको ऐन हो। संवैधानिक व्यवस्था, संघीय संरचना, आधुनिक खनिज प्रशासन, वातावरणीय उत्तरदायित्व, रणनीतिक खनिज व्यवस्थापन तथा लगानी प्रवर्धन गर्न भनेर सरकारले प्रचलित संशोधन विधेयक ल्याएको छ। तर प्रस्तावित विधेयकले पनि फेरि ढुंगा, गिटी र बालुवा लगायतका खानी तथा खनिज जन्य पदार्थको उत्खननको अधिकार संघमै राख्नुपर्ने प्रस्ताव गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक 2083 ल्याएकी हुन्। विधेयक ल्याउनुको कारण स्पष्ट पार्दै उनले विधेयकमा लेखेकी छन्, संघ प्रदेश र स्थानीय तहबीचको समन्वय र अधिकार क्षेत्र स्पष्ट पार्ने उद्देश्यले खानी तथा खनिज जन्य पदार्थ सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न खानी तथा खनिज पदार्थ विधेयक 2083 तर्जुमा गरिएको हो। 14 सालमा प्रदेश सभामा दर्ता भएको विधेयकमा ढुंगा, गिटी र बालुवा लगायतका खानी तथा खनिजन्य पदार्थको अन्वेषण प्रदेशले गर्न पाउने तर उत्खननको निर्णायक अधिकार संघमा रहने व्यवस्था गरिएको छ। स्थानीय तहलाई संरक्षणको मात्रै जिम्मेवारी दिने भनिएको छ। यसमा पनि संघ सरकारले तोक्न पाउने भनेर आफैमा अधिकार राख्न सक्ने प्रावधान प्रस्ताव गरिएको छ। आजको मध्याह दैनिकमा ढुंगा, गिटी र बालुवामा संघको नजर, खुम्च्याइदै प्रदेश र स्थानीय तहको अधिकार शीर्षकमा खबर छापिएको छ।
6: निजी सवारी साधनलाई पनि खुल्यो नाग ढुंगा सुरुङ शीर्षकमा कारोबार दैनिक खबर लेख्छ। नागढुंगा सुरुङ मार्ग निजी सवारी साधनका लागि पनि संचालनमा ल्याइएको छ। 9 जनासम्म यात्रु क्षमता भएका कार, जीप, भ्यान लगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गर्न अनुमति दिइएको हो। उद्घाटनको समयदेखि आपतकालीन सवारी साधन मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो। सोमबार बिहान 9 बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारी सहित 9 सेटसम्मका निजी सवारी साधनलाई आवागमन खुल्ला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताउनुभयो। परीक्षण स्वरूप यी सवारीलाई निश्चित समयका लागि सुरुङ मार्ग प्रवेश खोलिएको हो। त्यसपछि अन्य सवारीलाई पनि क्रमशः सुरुङ खुल्ला गर्ने तयारी छ। तत्कालका लागि निजी सवारीलाई पनि कुनै शुल्क नलाग्ने श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बिहान 9 बजेदेखि साँझ 6 बजेसम्म सुरुङ सञ्चालन गरिनेछ। सुरुङभित्र सवारी चलाउँदा निश्चित नियम निर्धारण गरिएको छ। प्रति घण्टा 40 किलोमिटर भन्दा बढ़ी गतिमा चलाउन, सवारीको हेडलाइट बाल्न, गाड़ी टनेलभित्र नरोक्न, ओभरटेक गर्न नपाइने नियम राखिएको छ। करिब 29 अर्ब रूपियाँ लगानीमा निर्मित मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङ मार्ग शिलान्यासको 7 वर्षपछि साउन 11 उद्घाटन गरिएको थियो। 2076 कार्तिक 4 तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गर्नुभएको थियो। प्रारम्भिक सम्झौता अनुसार यसको निर्माण 42 महिनामा सकिनुपर्ने थियो। कोविड मुआवजा विवाद लगायत कारणले निर्माणमा ढिलाइ हुन पुगेको हो। मुख्य सुरुङको लम्बाई 2.68 किलोमिटर र आपतकालीन सुरुङको लम्बाई 2.557 किलोमिटर छ।
7: प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गतेका लागि तय भएको संसदमा प्रश्नोत्तरमा 11 सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रश्न दर्ता नगराएका हुन्। रासपाका सांसदहरूले 7 वटा प्रश्न दर्ता गराउन पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता भएका छन्। सभामुख डोलप्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतेभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। तोकिएको अवधिमा 11 वटा मात्र प्रश्न दर्ता भएका छन्। प्रश्नमाथि औपचारिक रूपमा भदौ 10 गतेको बैठकमा प्रधानमन्त्री शाहले जवाफ दिनुहुनेछ। संसद सचिवालयका अनुसार रासपाबाट अमरेश कुमार सिंह, कृष्णहरि बुढाथोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै प्रश्न दर्ता गर्ने अन्य सांसदहरूमा नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङ हुनुहुन्छ। यस्तै नेकपा एमालेका ऐनबहादुर मर र गणेशसिंह ठगुन्नाले प्रश्न दर्ता गराउनु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र परमेश हमालले दर्ता गराउनु भएको छ। श्रम संस्कृति पार्टीका हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबू ओलीले प्रश्न दर्ता गराउनु भएको छ। सभामुखको रूलिङ अनुसार सबै दलबाट 1-1 प्रश्नको प्रत्युत्तर सुनिश्चित गरिएको थियो, जस अनुसार 6 दलबाट 6 वटा र बाँकी 9 वटा प्रश्न प्रतिनिधि सभामा भएको दलीय प्रतिनिधित्वको आधारमा भाग लगाइएको थियो। 11 सांसदका जवाफ दिँदै प्रधानमन्त्री शीर्षकमा आजको गोर्खा पत्र दैनिकमा खबर छापिएको छ।
6: कर्मचारी संचय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई पनि नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा ल्याइने भएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्दै सोमबार राष्ट्र बैंकले नियमन गर्ने क्षेत्र विस्तार गर्न कोषहरूलाई थप गरेको हो। हाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्था, लघु वित्त र सीमित बैंकिङ कारोबारको इजाजत पाएका हायर पर्चेज कम्पनी र सहकारीहरूलाई प्रत्यक्ष नियमन गर्दै आएको छ। सोमबार बसेको अर्थ समिति बैठकले 3 वटै ठूला कोषलाई केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणमा ल्याउने गरेको निर्णय गरेको समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। हाल छुट्टा छुट्टै कानूनी व्यवस्था अनुसार सञ्चालन हुँदै आएका कर्मचारी तथा सामाजिक सुरक्षा बचत परिचालन गर्ने संस्थामाथि राष्ट्र बैंकको प्रत्यक्ष नियमनको दायरा विस्तार हुने भएको छ। उहाँले बताउनुभयो, अर्थ समितिबाट पास भएको यो व्यवस्था लागू भएमा 6 खर्ब रूपियाँको कर्मचारी संचय कोष, 3 खर्ब 36 अर्ब रूपियाँको लागनी नागरिक लगानी कोष र 1 खर्ब 23 अर्ब रूपियाँको सामाजिक सुरक्षा कोष समेत केन्द्रीय बैंकको नियमन तथा सुपरिवेक्षणको दायरामा आउनेछ। 3 ठूला कोषलाई राष्ट्र बैंकको नियमनमा ल्याउने अर्थ समितिको निर्णय शीर्षकमा राष्ट्रिय दैनिक अभियान दैनिकमा छापिएको खबर हो।
7: युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टमबाट बाहिरिने आश्वासन दिएका 25 वटा म्यानपावर कम्पनीसँग लिखित निवेदन माग गरे